0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मिलन्ती मिल्सिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 25 गते शुक्रबार सन् 2026 मे 8 तारीख जेठ कृष्ण पक्षको षष्ठी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
0: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
1: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अप्नाउन विज्ञको सल्लाह।
4: मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ।
0: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै।
1: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बानीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
7: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
8: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
9: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरै नै हुन्छ।
10: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना। एलएस होराइजन 12 अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2000

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्। हिमालयन ब्याङ्क
1: काया कैरनमा अब खबरको सिलसिला। संवैधानिक परिषदले 33 प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको परिषद बैठकले चौथो वरियताका शर्मालाई सिफारिश गरेको हो। यो सँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड़िएको छ। संवैधानिक परिषदले बहुमतको निर्णयबाट प्रधान न्यायाधीशमा नाम सिफारिश गरेको हो। निर्णयमा परिषदका सदस्यद्वय राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति राख्नु भएको छ। संवैधानिक परिषदले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्छोटमा उच्च रेकर्ड कायम गरेका शर्मालाई न्यायालयको जिम्मेवारी सुम्पिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना 2076-2081 अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्यांकनमा शर्मा अरू समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि हुनुहुन्थ्यो। संवैधानिक परिषदको सिफारिश अब संसदीय सुनवाई समितिमा पठाइनेछ। समितिले शर्माका नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गर्ने, उजुरी परे छानबिन गर्दै सुनवाई गर्ने प्रक्रिया अपनाउनेछ। सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्न पाउँछन् भने शर्माले पनि कार्ययोजना पेश गर्न सक्नुहुन्छ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्नुहुनेछ। संसदीय प्रक्रिया पूरा गरेर प्रधान न्यायाधीशमा नियुक्त पाएपछि शर्माले 6 वर्ष कार्यकाल पूरा गर्नुहुनेछ। 2046 राजनीति परिवर्तनताका प्रधान न्यायाधीश कार्यकाल बाँकी छँदै उमेर हदका कारण अवकाशमा जाने गरेका थिए। यसैबीच काठमाडौँ विश्वविद्यालयको स्कूल अफ ल का प्राध्यापक विपिन अधिकारी वरिष्ठतम न्यायाधीश बाहेक अरूलाई प्रधान न्यायाधीशमा नियुक्ति गर्ने संविधान वा कानूनले रोक नलगाएको भए पनि त्यसको ठोस र संस्थागत रूपमा न्यायोचित ठहरिने कारण हुनुपर्ने बताउनुहुन्छ। दशकौंदेखि रहेको परम्परा तोड्नुपर्ने बलियो कारण म देख्दिन, उहाँले भन्नुभयो। पर्याप्त कारण बिनै वरिष्ठ न्यायाधीशहरूलाई उछिनेर कनिष्ठलाई नियुक्त गर्दा न्यायपालिकामा कार्यपालिकाको प्रभाव बढ्ने ठाउँ बन्न सक्छ। यसले आफ्नो पदोन्नतिमा असर पर्न सक्ने भएका कारण फैसला गर्दा न्यायाधीशहरू सतर्क हुने अवस्था सृजना गर्न सक्छ। कान्तिपुरमा खबर छ।
2: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 विरूद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। अख्तियारले यसअघि पोखरा विमानस्थलमा भ्रष्टाचार सम्बन्धी दुईवटा मुद्दा दायर गरिसकेको छ। यो मुद्दासँगै विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा जोड़िने पूर्व मन्त्रीको संख्या 6 पुगेको छ। अख्तियारले विमानस्थल निर्माणमा 3,62 करोड़ भन्दा धेरै भ्रष्टाचार भएको आरोप लगाएको छ। आयोगले कांग्रेस नेता एवं पूर्व मन्त्री कार्की सहित दुई पूर्व सचिवलाई पनि प्रतिवादी बनाएको छ। निर्माण कम्पनीले बदमाशी गरेको भन्दै कम्पनी विरूद्ध पनि मुद्दा हालिएको छ।
1: भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्तिमा कमी आउन नदिने प्रतिबद्धता दोहोर्याएको छ। मन्त्रालयले सीमा विवाद समाधानका लागि वार्तामा बस्न भारत सरकार तयार रहेको पनि जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिजो आयोजित साप्ताहिक मीडिया ब्रिफिङमा यो कुरा बताउनु भएको हो। उहाँले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न भारत सरकार तयार रहेको तर लिपुलेख लगायतका क्षेत्रमा नेपालको एकतर्फी दावी स्वीकार्य नभएको बताउनु भएको खबर नागरिक दैनिकले लेखेको छ।
2: सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुम्बासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ। काठमाडौँ उपत्यका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले झण्डै 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा राखेको छ। ती परिवारबाट एकजना सदस्यको दरले रोजगारी दिलाउने योजना अघि बढ़ेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनुभयो। उहाँका अनुसार आश्रय होल्डिङ सेन्टर स्थलमा राखेका मध्ये वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारीसँग जोड्नेछ। का प्रवक्ता पीताम्बर घिमिरेका अनुसार आउँदो बजेटमै वास्तविक सुकुम्बासीलाई रोजगारी दिने विषय राख्न गरी गृह कार्य भइरहेको छ। सुकुम्बासीहरूको पहिचान सहित तथ्याङ्क संकलन भएपछि उपयुक्त सिट दिलाउने

0: नरहेको उहाँको भनाई छ। यसरी सरकारले आवश्यक तयारी र छलफल बिना भूमिहीन सुकुम्बासी हटाएको भन्दै बुटवलमा प्रदर्शन भएको छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रूपन्देहीको आह्वानमा हिजो प्रदर्शन भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: कायाकैरनमा प्री मनसूनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

विलास समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ रिलायबल समृद्धि योजना दुईको छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।

0: 대신 혹한 자하 혼자 쿠시인 거봐 이슈 베스로야 갈 자하 혼자 쿠시인 거봐
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer laga anya gharelu saman ghar lyana ta hernu. Samay pani bhandu hunecha. Malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.

0: 1949 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति, पोखरा विमानस्थल निर्माणमा अनियमितताको आरोपमा पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध मुद्दा दायर, सीमा विवादमा वार्तामा बस्न भारत तयार, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सरोजसो ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने घाम लागिसकेको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। यसैबीच मौसम तत्कालै धुमिने अनि पानी पर्ने क्रम चलिरहेको दुई हप्ताभन्दा धेरै भइसक्यो। अबको हप्ता पनि मौसम यस्तै रहने अनुमान छ। प्री मनसूनमा दिउँसोपछि छिटपुट वर्षा हुनु स्वाभाविकै हो, तर विगतमा सुक्खा हुने वैशाख महिनामा यसपालि बिहानैदेखि वर्षामा जस्तो पानी पर्ने भइरहेको छ। यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो परेको छ भनेर साथी मदन पौड्यालले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
3: जुन दुई हप्ता अगाडिदेखि पानी पर्न शुरू भयो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँ भित्राइसक्ने अवस्थामा पुगेको थियो। यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलिक बढी पाके पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौँ। कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ, त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखिया छ। त्यो हिसाबले चाहिँ असर पर्यो, पहाड़मा चाहिँ अलिक बढी असर पर्यो भने अब उच्च पहाड़मा चाहिँ फेरि केही ठाउँहरूमा गहुँ भित्राइसक्नु भएको छ, केही ठाउँहरूमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन, त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी मुङ लगाउने किसानहरूको लागि चाहिँ विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको, मुङ लगाउनै गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएछौँ। त्यस्तै गरी जुट लगाउनु पनि त्यसले चाहिँ असर गरेको, जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त परे नै सँगसँगै हावाहुरी मेघ गर्जन चट्याङको पनि असर छ, अनि यसले चाहिँ फाटाफुट पशु वस्तुमा क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ भने यतिखेर चाहिँ फुल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलिक बढी नोक्सानी गरेको र पोहोर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
4: जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन, गहुँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू फूलहरू हावाहुरीले चाहिँ क्षति गरेको नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ। अब पनि छ नि किसानसँग जुन गहुँ होला त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन्, फूल चिचिलाहरू बोटमै छन्, अब पनि जोगाउन सकिन्छ कि? केही सल्लाह छ कि तपाईँको?
3: अब यस्तो छ, यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अप्नाउनु पर्ने हुन्छ।
4: त्यो भनेको फलफूलमा भए पनि, खाद्यान्नमा भए पनि, पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो।
3: हजुर, अवस्था अनुसार हुन्छ। जस्तो अब हावाहुरी नै रोप्न त सकिँदैन, तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि नेटको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ, टेकोको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ। र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ। र अर्को चाहिँ उहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस्, हाम्रो बुलेटिन हेर्दै गर्नुहोस्, यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
1: किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग प्री मनसूनका गतिविधि, कृषिमा पारेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। वाइब्रेन्ट उत्तरी सडक काठमाडौँ।
1: सरकारले आयातित सामानमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य एमआरपी लागू गरेका कारण उत्पन्न विवाद समाधान भएपछि भन्सार जाँच पास नगराएर रोकिएर राखिएका सामान व्यवसायले छुटाउन शुरू गरेका छन्। अहिले सरकारले भन्सार बिन्दुमा एमआरपीको घोषणा मात्र गरे हुने व्यवस्था गरेपछि रोकिएका सामानको जाँच पास शुरू भएको हो। वीरगंज भन्सार कार्यालयका अनुसार अस्ति बुधबार मात्र 800 भन्दा धेरै गाड़ीले जाँच पास गराएका छन्। यस्तै हिजो पनि 100 ट्रकले जाँच पास गराएका खबर कारोबारले लेखेको छ।
2: अमेरिकाको मिजोरी कान्सस सिटी र एरिजोना विश्वविद्यालयका मनोवैज्ञानिक द्वय भ्यालेरिया फाइबर र म्याथियास मेलले गरेको एक अध्ययनले डिजिटल संवादको उदय भइरहेको समय 2005 सन् 2019 मानिसले दैनिक 338 शब्द कम बोलिरहेको तथ्य हालै बाहिर ल्याएको छ। यी अनुसन्धानकर्ताहरूले अमेरिका युरोप र अस्ट्रेलियामा 14 वर्ष लगाएर गरेको 22 अध्ययनबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर यस्तो निष्कर्ष निकालिएको हो। फेसबुक ट्विटर युट्यूब वाट्सएप र स्मार्टफोनको प्रयोग बढ़िरहेको समयमा मानिसले मानिसबीच साना ठूला संवाद घटेको पाउनलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ। नेपालमा पनि यो समयमा इन्टरनेट र मोबाइलको पहुँच बढ़ेको थियो। अमेरिकी विश्वविद्यालयको अध्ययनले पश्चिमा देशमा देखाएको बढ़दो मौनता अहिले काठमाडौँका गल्ली र रेस्टुरेन्टमा पनि स्पष्ट देखिन्छ। अध्ययनले भन्छ डिजिटल संवादतर्फ लम्किँदै जाँदा मानिसले दैनिक 338 शब्द कम बोलिरहेका छन्। डिभाइससँग मितेरी मानिससँग मौनता आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्तो समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
5: ओपीडी सेवा,
6: विशेषज्ञ ओपीडी सेवा,
5: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
5: पूर्व कर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
5: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-98514-24063।
7: हर घर एशिया, हर घर में प्रकट हुने बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार या शुक्रवार राति 8 बजे मात्र विश्व को रमाइलो टीवीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पुरूषको सागर समस्याका रूपमा प्रोस्टेट रोग रहेको छ। पछिल्लो समय युरोलोजिस्ट चिकित्सक कहाँ प्रोस्टेट रोगका बिरामीको लामो लाम लाग्ने गर्छ। नेपालका 77 जिल्लाबाट विभिन्न रोग उपचारका लागि सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक 3,000 बिरामी आउने गर्छन्। तीमध्ये 400 बिरामी युरो वार्ड ओपीडीमा आउने गर्छन्। अस्पतालका न्यूरोलजिस्ट वार्डका प्रमुख डाक्टर रविन बहादुर बस्नेतका अनुसार प्रोस्टेट भएर आउने बिरामी 80 देखि 100 जनासम्म हुन्छन्। तीमध्ये उमेरका कारणले प्रोस्टेट भएका बिरामी 60 देखि 70 जना आउने गरेका छन्। त्यस्तै प्रोस्टेटको संक्रमण भएर दैनिक 17 देखि 20 जना आउने गरेका छन्। यसै गरी प्रोस्टेटका क्यान्सर भएर दैनिक 4 देखि छजना बिरामी आउने गरेका छन्। नेपालमा यस सम्बन्धी समस्या बढ़दो देखिनुका पछाडि उमेर जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारण रहेको डाक्टरहरूको भनाई रहेको खबर आजको गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 142(2) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्काल राजीनामा दिन स्वीकार गरेपछि त्यहाँ राजनीतिक टकराको अवस्था सिर्जना भएको हो। चुनावमा भारतीय जनता पार्टी भाजपाले भारी बहुमत प्राप्त गरेको छ। भाजपाले 207 सीट जित्दा तृणमूल कांग्रेस केवल 80 सीटमा सीमित भएको छ। ममता ब्यानर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग 15,000 भन्दा धेरै मतले पराजित हुनुभएको छ।
2: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 रनले पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार हिजो 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदा बेंगलुरूको शीर्ष स्थानमा पुग्ने सपना पूरा भएन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनायो। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सक्यो। लखनऊको जितमा मिचेल मार्सले 56 बलमा 111 रन बनाए। यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गरे। बेंगलुरू 10 खेलमा 12 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अंकका साथ तालिकाको पुछारमा छ। आईपीएलमा आज बेलुकी 7:45 बजे दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्।
1: काठमाडौँको होल्डिङ सेन्टरमा रहेका बालबालिका विद्यालय जान थालेका छन्। राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिका मध्ये 52 जना हिजोदेखि विद्यालय जान थाले पनि उनीहरूसँग ड्रेस किताब कापी कलम केही पनि नभएको खबर कान्तिपुरले लेखेको छ।
2: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो।
1: हुम्लाको ताजाकोट गाउँपालिकामा कुपोषणले ग्रस्त भेटिएका 11 बाल बालिकालाई उपचारको लागि जुम्ला लगिएको छ।
2: अर्थ मन्त्रालयले स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर सहितका 977 जना नयाँ स्थायी प्राविधिक दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको छ। विद्यमान जनशक्तिका कारण स्वास्थ्य संस्था सञ्चालनमा समस्या भएको भन्दै स्वास्थ्य मन्त्रालयले दरबन्दी बढ़ाउन माग गर्दै गरेको सिफारिश अर्थले स्वीकृत गरेको खबर नयाँ पत्रिकामा छ।
1: कम्बोडियाली सरकारले अनलाइन स्क्याम ठगीका संलग्न विरूद्ध 5,000 अमेरिकी डलर जरिवानादेखि आजीवन कारावाससम्म सजाय हुने कानून कार्यान्वयनमा ल्याएपछि त्यस्तो अवैध धन्दामा संलग्न नेपालीहरू पनि समस्यामा पर्ने भएका खबर नयाँ पत्रिकाले लेखेको छ।
2: देशभर निर्माणाधीन 303 पक्की पुल र कलभर्टका लागि रकम अभाव भएको छ। रकम अभाव भएपछि पुल र कलभर्टको काम निर्माण छिटो सक्ने सरकारले रकमान्तर तथा थप बजेट व्यवस्थापन गर्ने आदेश जारी गरेको छ।
1: लामो विवादपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क विस्तार निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशनालयका अनुसार अहिलेसम्म यो खण्डको 87% निर्माण पूरा भएको छ। आयोजनाको मुख्य निर्माण कार्य आउँदो असार मसान्तभित्र सम्पन्न हुने गरी कामलाई तीव्र पारिएको खबर कारोबार दैनिकले लेखेको छ।
2: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खोलेका छन्। सरकारले के नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश मार्फत उल्लिखित संसदलाई संस्थालाई सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलाएको खबर कान्तिपुरमा छ।
1: सरकारले गृह मन्त्रालय मार्फत उपलब्ध गराएका सरकारी गाड़ीहरू एक पूर्व राष्ट्रपति र 4 पूर्व प्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: सरकारले पुष 2080 भारतसँग गरेको मध्यकालीन तथा दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता राजपत्रमा प्रकाशन गर्नुपर्ने भएको छ। पूर्व सचिव सूर्यनाथ उपाध्यायले तयार गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले यो सम्झौता राजपत्रमा प्रकाशन गर्न निर्देशनात्मक आदेश दिएको हो। बोलेर टाँठो र दगुरेर छिटो भइदैन।
1: उहानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
1: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटवलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
2: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह।
1: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता ब्यानर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै।
2: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खन्नाले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारको विरोध गर्न सबैभन्दा अग्र पंक्तिमा देखिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र अहिलेको मौसमसँग यो कार्टुन जोड़िएको छ। यहाँ एकजना मान्छे पत्रिका पढ़िरहेका छन्। पत्रिकामा लेखिएको छ, यसपालि वैशाखदेखि नै पानी पर्न शुरू, अनि त्यही बेला त्यहाँ पुगेका हर्क साम्पाङ जस्ता देखिने मान्छे भन्दैछन् यस्ता नाथे पानी रोक्न नसक्ने प्रधानमन्त्री राजीनामा दे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आगोको प्रयोग गरिसकेपछि निभाउन नबिर्सौं। नमस्कार।

0: Sim, procura. Presta visão. Jio Radio Network. सड़क सुरक्षा जीवन रक्षा
1: हतार में बाटो काट्दै हुन्छ जति हतार भए पनि एकचोटि बाँतिर हेर्नुस् अनि एकचोटि बाँतिर पनि हेर्नुस्
2: हरेक पल्ट बाटो काट्दा दायाँ बायाँ हेरेर सुरक्षित रूपमा सड़क पार गर्न सकिन्छ कि सकिँदैन अन्दाज गर्नुहोस् अनि मात्र बाटो काट्नुहोस् ल
0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य सुनोदा मेरो कथा ब्याङ्किङ गर्दै त स्वामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
1: फोन 0 4 94 3 5 55

0: SOS 919 टिममा भइरहेको छ। अनि त्यसमा
1: कति जना सहभागी हुनुहुन्छ?
0: हामीले चाहिँ 77 जिल्लाबाट 100 जना डेलिगेट्सहरूलाई पार्टिसिपेट गराउन लागेका छौँ।
1: सहभागी कसरी छन् गर्नुभएको छ?
0: हजुर, हामीले चाहिँ एउटा फर्म खुलाएका थियौँ। अब इन्ट्रेस्टेडहरू जसलाई चाहिँ इच्छा छ उहाँहरूले चाहिँ त्यो फर्म भर्नुभएको छ। आजबाट हाम्रो इन्टरभ्यू प्रोसेस सुरु भएको छ। उहाँहरूलाई फोनकै माध्यमबाट फोन गर्छौँ हामीहरू, फोन गरेर अनि केही प्रश्नहरू सोधेर त्यही अनुसार उहाँहरूको अन्तर्वार्ता लिइरहेका छौँ।
1: हजुर, अनि अब यो छनौट गर्दाखेरि चाहिँ तपाईँहरूले कस्तो सहभागिता हुन पाउने आधारहरू के के बनाउनु भएको छ?
0: हामीले आधारहरू चाहिँ एउटा चाहिँ उहाँहरू कतिको अब यसमा पनि धेरैजना इन्ट्रेस्टेड हुनुहुन्छ, धेरैजनालाई इच्छा छ, तर हामीले लिनुपर्ने 100 मात्रै हो। त्यही भएर हामीले आधार चाहिँ उहाँहरूलाई भू राजनीतिको विषयहरूमा कतिको चासो छ र कतिको ज्ञान छ एउटा त्यसलाई आधार बनाएका छौँ। अनि अर्को चाहिँ उहाँहरू कतिको काठमाडौँ आएर यसमा सहभागी हुन सक्ने, कतिको क्षमता राख्नुहुन्छ, त्यहाँ आएर कतिको बोल्न सक्नुहुन्छ भनेर त्यो सबैको आधारमा चाहिँ हामीले क्राइटेरिया छुट्याएका छौँ।
1: हजुर, यस्तो महासभाहरू यसभन्दा अगाडि हुँदाखेरि कस्तो हुन्थ्यो? होइन,
0: हजुर, योभन्दा अगाडि यस्तो सभाहरू हुँदाखेरि चाहिँ स्कूल लेभलमा चाहिँ धेरै भइरहेको हुन्छ। स्कूलकै विद्यार्थीहरूले स्कूलभित्रै पार्टिसिपेट गर्ने कार्यक्रम धेरै भइरहेको हुन्छ। अनि त्यो हुँदाखेरि एउटै कुरा, अब मैले पनि यस्तो महासभाहरू गरेको 5 वर्ष बेसी भइसक्यो। यो 5 वर्ष बेसीमा म आफैले याद गरेको चाहिँ साना बालबालिकाहरू पनि अहिले आएर यस्तो कार्यक्रमहरूमा सहभागी भएपछि चाहिँ उनीहरूलाई राजनीतिक विषयमा दुनियाँमा के भइरहेछ, कसो भइरहेछ, समाचारहरूमा एकदमै धेरै चासो बढ्न थालेको छ। अनि उनीहरूले बुझ्न पनि थालेका छन् के भइरहेको छ त। अब जस्तै अहिले नै जुन अमेरिका र इरानको बीचमा जुन युद्ध भइरहेको छ त्यसकै बारेमा पनि जो बच्चाहरू चाहिँ यो यस्तो कार्यक्रमहरूमा सहभागी हुनुभएको थियो उहाँहरूलाई चाहिँ किन भइरहेको छ, के भइरहेको छ, अब कूटनीतिक पहलमा के गर्नुपर्नेछ भनेर उहाँहरूले चाहिँ धेरै ज्ञान भएको देखिन्छ। सो यस्तो कार्यक्रमहरूमा पार्टिसिपेट गरेपछि चाहिँ एउटा नलेज एक्सपान्ड हुने अनि साथसाथै धेरै मान्छेहरू चिनिने, धेरै ठाउँबाट धेरै ब्याकग्राउन्डबाट आएका धेरै मान्छेहरूलाई चिनिने अनि नलेज बढ्ने चाहिँ देखिएको छ।
1: हजुर, अब यो कार्यक्रममा त अब

0: तपाईँहरू कसरी पुर्याउनुहुन्छ?
1: यसको लागि चाहिँ हाम्रो एमएनजीहरूमा चाहिँ अब एउटा कमिटीभित्र एउटा बैठकमा के छलफल हुन्छ, त्यहाँनिर के समस्याहरू डिस्कस हुन्छन्, के सल्युसन्सहरू प्रपोज हुन्छ, त्यो सबै चाहिँ एउटा डकुमेन्टेसन गर्ने चलन छ। त्यो चाहिँ गर्नै पर्ने हो। कुनै कमिटीमा रेजोल्युसन भन्नुहुन्छ, कुनै कमिटीमा रिपोर्ट भन्नुहुन्छ, कुनै कमिटीमा डाइरेक्टिभ भन्नुहुन्छ। सो अब हरेक कमिटीले आफ्नो आफ्नो एउटा रेजोल्युसन रिपोर्ट डाइरेक्टिभ प्रड्युस गर्छ, त्यसलाई चाहिँ हामी पब्लिस गरेर जो पार्टिसिपेट हुन पाउनु भएन, हामीसँग सहभागी हुन पाउनु भएन, उहाँहरूको पनि नलेजको लागि, उहाँहरूको पनि ज्ञानको लागि हामी त्यसरी पब्लिस गरेर डिसिमिनेट चाहिँ गर्छौँ।
0: हजुर, अनि अब यसमा भित्र हुने छलफलहरू

0: कुनै कुरा सिक्नलाई पहिलो कदम भनेकै आफू सिक्छु भनेर अघि बढ्नु हो। अब उहाँहरू अघि बढेर आइसकेपछि हामीले पनि कमिटीमा चाहिँ कमिटी चलाउन चाहिँ एकजना चेयर र अर्को भाइस चेयर भनेर दुईजना हुनुहुन्छ। उहाँहरूलाई हामीले एक्सपिरियन्स एकदम धेरै एक्सपिरियन्स भएको चेयर र भाइस चेयरहरूलाई हामी लिएर आउँछौँ चेयरपर्सनहरूलाई, अनि उहाँहरूले नै कमिटी कसरी चल्छ के गरी चल्छ कुन प्रतिनिधिले कसरी बोल्नुपर्छ के गर्नुपर्छ भनेर सिकाउने साथसाथै त्यसलाई इभ्यालुएट गर्ने पनि काम गर्नुहुन्छ।
1: अब राष्ट्रिय युवा परिषदलाई चाहिँ यस्ता महत्वपूर्ण कामहरू अरू पनि गर्नको लागि

0: कार्यक्रमहरूलाई खुसी हुनु
1: हजुर परिषदले चाहिँ अब यस्तै हामी जस्तै युवाहरूलाई यसरी अझै अवसरहरू दिइराख्यो भने हामी जस्तै युवाहरूले अरू अरू कार्यक्रमहरू पनि हामी अब बीचमा पेचेन गर्ने यस्तो गर्दा हुन्छ होला उस्तो गर्दा हुन्छ होला भनेर हामीहरू पनि भन्छौँ यसरी गर्दा हुन्छ अनि अहिले त मन्त्री पनि युवा हुनुहुन्छ युवा मन्त्री युवा नै हुनुहुन्छ उहाँले पनि हाम्रो यस कार्यक्रममा पनि धेरै चासो देखाएर धेरै कुराहरू हामीलाई यहाँनिर यस्तो गर्दा हुन्छ कि भनेर धेरै ठाउँमा सजेसन्सहरू दिनुभएको छ यस्तै गरी हामी जस्तो युवालाई एउटा प्लेटफर्म दिने र त्यो प्लेटफर्ममा राम्रोसँग सरकारसँग समन्वय कोलाबोरेशन गरेर राम्रोसँग गराउन सकेदेखि अझै पनि यस्तै धेरै कार्यक्रमहरू हुनेछन्
0: हस् अन्त्यमा तपाईँलाई भन्न मन लाग्यो मैले नसुनेको केही कुराहरू छन् यो महासभाको बारेमा अथवा यहाँको सभामा
1: यस सभामा चाहिँ अब जस्तै हाम्रो महासचिवज्यूले भनिहाल्नुभयो यो युवाले गरेको युवाको लागि गरेको कार्यक्रम हो यस्ता कार्यक्रमहरू धेरै भइरहेका हुन्छन् काठमाडौँमा पनि भइरहेका हुन्छन् बाहिर पनि भइरहेका हुन्छन् कतै आफ्नो गाउँठाउँमा यस्तो एमयूएनको कार्यक्रम हुने भनेर समाचार सुन्नुभयो कतैबाट थाहा पाउनुभयो भने चाहिँ केही सोची नसम्झे एउटामा भए पनि सहभागी चाहिँ भइदिनु होला सहभागी भएपछि एउटामा भएपछि आफूलाई कस्तो लाग्छ त्यसको आधारमा अब धेरै गर्ने कि नगर्ने त्यो आफै बुझिहालिन्छ हजुर धन्यवाद
2: यो कुराकानीसँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागको अन्त्यमा आइपुगेका छौं कार्यक्रम सुनिसकेपछि तपाईँलाई कुनै जिज्ञासा राख्न वा विचार राख्न मन लागेकै होला
3: यदि त्यसो हो भने सीआईएन को आइभीआर नम्बर 01-5268-6446 फोन गरेर जुनसुकै समयमा पनि रेकर्ड गराउन सक्नुहुनेछ कार्यक्रम सुन्दै र हेर्दै गर्दा सीआईएन को फेसबुक युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईँले लेख्न सक्नुहुनेछ
2: कार्यक्रम युवा चौतारीबाट हामी बिदामा छौ कार्यक्रमको अर्को भागमा फेरि भेटौँला प्राविधिक साथी राजेन्द्र रिजाललाई धेरै धेरै धन्यवाद हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

Thank you.

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलेफेमका पत्रकार मनोज कुमार श्रेष्ठलाई प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत। चिन्द्वारा मार्ग बन्द गरेपछि नेपालतर्फ सगरमाथा रेलको घुइँचो। मर्मस्तम्भका लागि वैशाख 26 गतेदेखि सोलुखुम्बुमा 8 घण्टा विद्युत आपूर्ति बन्द हुने। वैदेशिक रोजगारमा रहेका नेपालका लागि माउन्ट एभरेस्ट पाउको आईपीओ बन्द। स्थानीय अझ भर्न पाउने सोलुखुम्बा न्यूनतम उत्थान लघु वित्त केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न। खरेसी खोला बाढ़ीमा फँसेका यात्री उद्धार गर्ने 500 प्रहरी सम्मानित। खोटाङमा विभिन्न घटनामा परेर 2 जनाको मृत्यु। र नेपाल एले स्कटल्याण्डलाई 45 रनले हरायो। अब समाचार विस्तारमा। राष्ट्रिय पत्रकारिता दिवसको विशेष अवसर पारेर कोशी प्रदेश सरकारले सोलुखुम्बुका स्थापित पत्रकार मनोज कुमार श्रेष्ठलाई प्रादेशिक पत्रकारिता पुरस्कार 2083बाट सम्मानित गरेको छ। विराटनगरमा बिहिबार आयोजित एक भव्य समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्कीले पत्रकार श्रेष्ठलाई नगद 1 लाख रूपियाँ र प्रशंसा पत्र सहित सम्मान गर्नुभएको हो। आन्तरिक मामला तथा कानून मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा पत्रकारिताको माध्यम समाजमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकलाई सुसूचित गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने व्यक्तित्वको रूपमा कदर गरिएको छ। पुरस्कार वितरण गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको चर्चा गर्नुभएको छ। उहाँले सत्य निष्पक्ष र जिम्मेवार पत्रकारिताले नै समाजलाई सही मार्ग निर्देशन गर्ने बताउँदै प्रदेश सरकारले आगामी दिनमा पनि स्वतन्त्र पत्रकारिताको प्रावधान र पत्रकारको क्षमता विकासका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सोलुखुम्बु जस्तो दुर्गम जिल्लामा रहेर पनि व्यावसायिक मर्यादा र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै श्रेष्ठले पुर्याउनु भएको योगदानको कार्यक्रममा प्रशंसा गरिएको थियो। समारोहमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले पत्रकारिता मार्फत सामाजिक सरोकारका विषय उजागर गर्ने र नागरिक सामु सूचनाको पहुँच पुर्याउने पत्रकारको योगदानको अतुलनीय रहेको बताउनु भएको छ। उहाँले विभिन्न विधा र पत्रकारितामा बिताएको समय अवधिका आधारमा यस वर्ष सोलुखुम्बुका मनोज कुमार श्रेष्ठ सहित गोपाल दाहाल रेजिना गौतम थाली प्रसाद विवेक गौतम सिद्धराज राई शेखर बेग्ने श्याम सुन्दर सुतिया र सन्तोष रोसालाई सम्मान गरेको उल्लेख गरिएको छ। सम्मानित सबै पत्रकारलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको उक्त समारोहमा वक्ताहरूले व्यावसायिक पत्रकारिताको महत्वमाथि प्रकाश पारेका थिए।

सबै खुलाउन थालिसकेका थिए। उक्त बरफको ढुस्कोमा धेरै चिरा परेकाले यो जुनसुकै बेला भत्कन सक्ने खतरा छ। विडम्बना के छ भने नयाँ बनाएको मार्ग पनि सोही स्थिर भागको मुनिबाट जाने भएकाले जोखिम उत्तिकै उच्च रहेको छ। खुम्बु आइसफल क्षेत्र निरन्तर सर्ने हिम नदी र गहिरा चिराका कारण सगरमाथाको सबैभन्दा कठिन खण्ड मानिन्छ। यस वर्षको अवस्था गत वर्षको भन्दा बढ़ी चुनौतीपूर्ण रहेको विज्ञहरू बताउँछन्। जलवायु परिवर्तनका कारण हिम नदी तीव्र गतिमा पग्लिरहेकाले सुरक्षा चुनौती झनै थपिएको छ। सन् 2014 यी क्षेत्रमा सेरा खस्ता 16 जना नेपाली काठले ज्यान गुमाउनु परेको दुःखद इतिहास समेत छ। त्यसैले कार्यक्रम बढ्दा हिउँ पग्लेर खस्ने जोखिम हुँदा दिउँसोभन्दा बिहानको चिसो समयमा हिँड्नु बढ़ी सुरक्षित हुने प्राविधिकहरूको सुझाव छ। अनुभवी काठहरूले यसपटक जोखिमपूर्ण क्षेत्रमा कम समय बिताउन, कम सामान ओसार्न, अनुभवी शेर्पाको निर्देशन पूर्ण रूपमा पालना गर्न समेत आग्रह गरेको छ। यस वर्ष पश्चिमी देशहरूका आरोहहरू केही कमी आए पनि एसियाली देशका आरोहको संख्यामा वृद्धि भएको छ। सन् 1953 मे 29 सद एमन हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सफल आरोहण गरेकै दक्षिण मार्गबाट शिखर पुग्न सबै आरोहीहरू आतुर रहेका छन्। प्रतिकूल प्राकृतिक अवस्था आर्थिक भारका बीच पनि सगरमाथाको आकर्षणमा कुनै कमी आएको छैन। तर खुम्बु आइसफलको अस्थिरताले गर्दा यसपटक आरोहणमा विशेष सतर्कता र सावधानी अपनाउन अनिवार्य आवश्यकता देखिएको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको प्राथमिक स्वेर आईपीओमा आवेदन दिने म्याच सकिएको छ। कम्पनीले गत वैशाख 17 गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि एकैसाथ स्वेर बिक्री खुल्ला गरेको थियो। कम्पनीले आफ्नो कुल 76 करोड़ रूपियाँ पुँजी 30% अर्थात 25,80,000 किता साधारण स्वेर सार्वजनिक गर्न अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा 10% अर्थात 8,60,000 स्वेर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र सर्वसाधारणको हिस्साबाट 10% हुन आउने 1,72,000 किता स्वेर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सुरक्षित गरिएको थियो। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति सेवास प्रणाली तथा मेरोस्वेयर मार्फत अनलाइन आवेदन दिएका छन्। यस आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईभीएस क्यापिटल्स लिमिटेड सम्हालेको छ। लगानीकर्ताले न्यूनतम 10 किता र अधिकतम 10,000 कितासम्म आवेदन बिक्न सक्ने व्यवस्था गरिएको थियो। कम्पनीको वित्तीय अवस्थालाई मध्यनजर गर्दै केयर रेटिङ नेपालले यसलाई केयर एमपी बीबी प्लस रेटिङ प्रदान गरेको छ, जसले लगानीमा मध्य जोखिमको संकेत गरेको छ। सल्लेरी चासो विद्युत कम्पनी लिमिटेडले आफ्नो वार्षिक मर्म सम्हारको कार्यका लागि वैशाख 26 गते शनिबार सोलुखुम्बु क्षेत्रको विद्युत आपूर्ति पूर्ण रूपमा बन्द गर्ने भएको छ। कम्पनीको विद्युत उत्पादन गृहदेखि पिङ्गा सब स्टेशनसम्म जोड्ने 11 केभी प्रसारण लाइनमा अवरोध आइरहेको तथा रूख तथा आँगाविगा कटान गर्नुपर्ने भएकाले यो निर्णयले उल्लेख गरिएको छ। मर्मत कार्यका लागि आगामी शनिबार बिहान 9:30 बजेदेखि बेलुका 5:30 बजेसम्म विद्युत बन्द रहने कम्पनीले जनाएको छ। यस अवधिमा विद्युत गृहको स्विच उपकरण 11 केभी फिडरका ट्रान्सफर्मर तथा अन्य प्राविधिक यन्त्रको गहन परीक्षण तथा आवश्यक मर्मत सम्भार समेत गरिनेछ। कम्पनीका अनुसार यदि मर्मतको काम तोकेको समयभन्दा अगावै सकेमा विद्युत आपूर्ति पनि सोही अनुसार चाँडै सुचारू गरिनेछ। कम्पनीले वैशाख 20 गतेबाट आफ्नो वार्षिक मर्मत सम्भारको कार्य शुरू गरिसकेको जानकारी दिँदै यसबाट ग्राहक वर्ग पर्न जाने असुविधाप्रति क्षमा समेत मागेको छ। मेघन उत्थान लघु वित्त वित्तीय संस्था लिमिटेड शाखा कार्य सल्लेरीको आयोजनामा केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न भएको छ। लघु वित्तमा आबद्ध सदस्यहरू र केन्द्र प्रमुखहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा स्थानीय सरकारवाला तथा संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि सोलेबुटकुण्ड नगरपालिका 6 का उपाध्यक्ष फुर्बा दर्जन शेर्पाले गर्नु भएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेर्पाले ग्रामीण भेगमा आर्थिक सशक्तिकरणका लागि लघु वित्तले निर्वाह गरेको भूमिकाको चर्चा गर्नु भएको छ। कार्यक्रममा निर्गम उत्थान लघु वित्तका शाखा प्रबन्धक सन्तोष नेमाङले संस्थाको गतिविधि लघु वित्तको महत्व र आगामी कार्य

का बारे में विस्तृत प्रकाश पार्नु भएको उल्लेख गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिलुकुमले गत वैशाख 10 र 11 गते फाप्रो क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा बरामद गरेका खाद्य तथा माद कोषका सामग्रीहरूको बुधबार नष्ट गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीको नेतृत्वमा फाप्रोका मासु पसल, भेटेनरी सेन्टर र किनारा पसलहरूमा अनुगमन गरिएको थियो। अनुगमन टोलीले पसलका तखानाहरूमा सुझाइएका तथा उपभोक्ता लागि अयोग्य भइसकेका विभिन्न खाद्य वस्तुहरू फेला पारेको थियो, जसको कुल बजार मूल्य 31,330 रूपियाँ बराबरको थियो। नागरिकको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड़ हुन सक्ने दुई सामग्रीलाई सरकारवाला निकाय र संचार कर्मीहरूको रूपहरूमा सुरक्षित तवरले विसर्जन गरिएको प्रशासनले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल 15 गणले 21 वैशाखको वर्षापछि रोशी खोलामा फँसेका 89 यात्रीलाई उद्धार गरेकोमा 5 जना प्रहरीलाई नगद सहित सम्मान गरेको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलको 24 औं वार्षिक उत्सव कार्यक्रममा संगठनको अनुशासन, कर्तव्य निष्ठा र जनसेवाको भावनालाई सुदृढ बनाउन सबै जिम्मेवार बन्न आग्रह गर्नुभएको छ। यस्तै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदका बेला सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण र प्रशंसनीय भएको बताउनु भएको छ। गत वैशाख 21 गते राति परेको अविरल वर्षापछि आएको बाढ़ीका कारण बीपी राजमार्ग अन्तर्गत रोशी साधा लासकोट र गुमाउने खोलाको बीच भागमा फँसेका यात्रीको उद्धार गर्ने सशस्त्र प्रहरीलाई सम्मान गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 15 गण हेडक्वार्टर काठो पाँचोको 24 औं वार्षिक उत्सवको कार्यक्रममा रोशी खोलामा फँसेका 5 वटा माइक्रो बसका 89 जना यात्रीको जोखिम मोलेर उद्धार गर्ने वनमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक फरत नेपाने, हवलदार श्रीकृष्ण कार्की, हवलदार बुद्धि खड्का, सहायक हवलदार किरण कुवर र अशोक जंग दनवारलाई नगद सहित सम्मान गरिएको हो। करेन्ट लागेर र बिउबाट लडेर खुट्टामा खेदेन भूषणाको मृत्यु भएको छ। देतुङ सुसुमा गाउँपालिका चारका बतासेका 43 वर्षीय आनन्द राईको करेन्ट लागेर र हरेसी तुवाचुङ नगरपालिका साधा महादेव स्थानका 45 वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको हो। गाउँमा विस्तार गरेको विभूत अवरूद्ध भएपछि पुनः सञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढ़ेको समयमा करेन्ट लाग्दा आनन्दको बुधबार साँझ घटनास्थलमा मृत्यु भएको वडाध्यक्ष बदेन्द्र राईले जानकारी दिनुभएको छ। यस्तै महादेव स्थानको कार्कीको बाढ़ीले अवरूद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा पूर्वबाट लडेर मृत्यु भएको वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ। बहुप्रतीक्षित खाँदबारी किनाथाङका सड़क खण्ड 162 किलोमिटर मध्य 10 किलोमिटर ट्रयाकको पञ्चायत आवश्यक स्थानमा स्तरोन्नतिको काम सम्पन्न भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो सड़कले संखुवा सभाको उत्तरी क्षेत्रलाई जोड़िएको छ। भौगोलिक रूपमा अति विकट र काम गर्न कठिन सो काम नेपाली सेनाले पूरा गरेको छ। उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किनाथाङका सड़क खण्ड मध्य 10.8 किलोमिटरमा ट्रयाकको पन्न आवश्यक स्थानमा स्तरोन्नतिको काम सम्पन्न भएको खाँदबारी किनाथाङका सड़क आयोजनाका प्रमुख शमशेर सिंहले जानकारी दिनुभएको छ। खाँदबारी किनाथाङका सड़क खण्डको 162 किलोमिटर मध्य 10.8 किलोमिटर सड़क निर्माणको काम नेपाली सेनाले पाएको थियो। कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टर मार्फत निर्माण सामग्री ढुवानी गरेर सड़क निर्माणको काम गरेको छ। सेनाले यस वर्ष 2 किलोमिटर सड़क ट्रयाकको पनको काम गरेको छ भने उक्त सड़क खण्डको 4 किलोमिटर 31.5 सड़कको स्तरोन्नति गरेको आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिनुभएको छ। नेपालको एटोलीले एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डलाई 45 रनले हराएको छ। नेपालीले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले 48 ओभर 2 बलमा 232 रन बनाउँदा सबै विकेट गुमाएको थियो। स्कटल्याण्डका फेन माइक्रेन्टले 52 रन बनाएका छन्। नेपालका रसिद खानले 3, युवराज खत्री, बासिर मोहम्मद र साखब आलमले 2-2 विकेट लिएका छन्। यसअघि माथिल्लो मुल्पानी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा
विकेट गुमाएर 277 रन बनाएको थियो। नेपाल एले का देव खनालले 63, मयन यादवले 45, सन्दीप सोराले 34, दीप ब्लक बिन्दुले 7 बलमा नट आउट 23 रन बनाएको हुँदा स्कटल्याण्डका बारवन डी करी र सफाना सारिफले 2-2 विकेट लिएका थिए। हवस् त बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्पुग्दा हुन्छु। बिहान 10 बजे सोलो हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला।

सुलुङ बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा चादन क्षेत्रमा नास्ता गर्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल जुन बेसी उपभोक्ता समिति सुरु

0: दाई नमस्कार।
1: नमस्कार भाइ, कता छौ?
0: म त गाउँमै छु नि दाई। एसी परीक्षा सकेर बसेको, साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अमाउमा परे दाई।
1: अमाउमा पर्ने कुरै छैन भाइ, तिमीसँग एसी दिएका साथीभाइ चारको मनसु कलेजमा आएर बुझेर तिमी पढ्ने निर्णय गरेर गइसके, तिमी पनि दुःख भएर अब तिमी पढ्ने, किनकि मनसु आज लाखौँ विद्यार्थी

0: आफ्नो वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कलेज साबुन सुसीपाती सम्पर्क नम्बर 9803062382 9803062387
1: सूचना सूचना सूचना निःशुल्क आवासीय छात्र वृत्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई बेङ्गोर्छा फाउण्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा निर्देशन थप जानकारीका लागि सम्पर्क नम्बर 9851 0753 85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनराई डोङ्गोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डोङ्गोछा फाउण्डेशन खामखुवा खोटाङ।
2: होइन
1: एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नाच चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौ तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिङ किच्चेपाटी काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारिन्छ।

से बचू अगले मोती दिन से। बोलू फूल से बचू अगले मोती।

मैले देखाएर मन पराएको

0: बिहार सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोबत कुंडी नगरपालिक पांच सलरी स्कूल खुम्बु विगत देखि नई ग्राहक विश्वास वृद्धि आयो न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेत्किनी ताल्छा वाल मिक्सर मोनी सागर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सिलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209 मोबाइल नम्बर 9860321426 र 9841905450 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हुन् सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सम्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार

0: कस्तो राम्रो कुरा आवाज चित्ता अनुसार सबैले सबै काम गर्नुपर्छ त्यसो भए फेरि पढौ है
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हामी मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ किन्नर छैन भने बजारमा
7: चिन्ता किन लिनु हुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय साइकल कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ध्यान बनाउन उकेरा लगाउन हिलो बनाउन सहित यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528 80222 साथै 98010208 95 मा मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ

0: प्रधान अध्यक्ष जी नमस्कार
1: नमस्कार संतोष जी के छ टोलतिर सब ठीक ठाक
0: खै के भन्नु होला अध्यक्ष जी पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छ है फेरि
0: तुल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
1: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा नियमित होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
2: आया भनेर पो बसेछ त बिरामी भोक्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
3: हो र के डेन्टल रे
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्ड नगरपालिका पास बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत

नेपाल कृषि अनुसन्धान परिषद नार्को आज 35 स्थापना दिवस उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आज स्थापना दिवस मनाउँदैछ। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा आज विशेष समारोहको आयोजना गरेको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका छन्। आजको कार्यक्रमको शुरूमा नार्कले अहिलेसम्म गरेका काम र उपलब्धिबारे जानकारी दिँदै हुनुहुन्छ नार्कको योजना तथा समन्वय निर्देशक।

हाम्रो बजेटको मुख्य महिनातिर चाहिँ नेपाल सरकारको मेन मेजर भनौँ न माइल सेभेन पर्सेन्ट बढिरहेको छ भने विगत पाँच सात वर्षको ट्रेन्डलाई भन्यो भने चाहिँ हाम्रो करिब 3% आधारमा चाहिँ बाह्य विदेशी तर्ति संस्थाहरूबाट पनि हामीले चाहिँ रकम चाहिँ प्राप्त गर्ने गर्छौँ। यो मैले अलिक अध्ययन भइरहेको कुरा सबै यो रुपियाँ हुनु छ भन्नुहुँदैन र नेपाल सरकारको बजेटलाई हेर्ने हो भने चाहिँ कृषि मन्त्रालयको बजेटलाई हामीले करिब करिब निस्किँदा भएकोले देखाउँछ होला, कुनै साल फर्कबाट होला, तर पनि एउटा एकरूपता यसमा देख्न सकिन्छ भने कृषि अनुसन्धानलाई प्राप्त बजेटलाई हेर्ने हो भने चाहिँ घटेको क्रममा चाहिँ गएको देखिन्छ। त्यसबाट पनि अलिकति अनुसन्धानलाई चाहिँ बजेट कम हुँदै गइरहेको र यसमा अलिकति लगानी बढाउनु पर्ने चाहिँ देखिन्छ पक्कै पनि। अब जनशक्तिको हिसाबले हेर्ने

संरक्षण यो हाम्रो नेपाली जनसङ्ख्या परिषदले चाहिँ एउटा जुन मौसम परिवर्तन भएका कारणले हाम्रा जातहरू चाहिँ विस्तारै हुन जाने क्रममा चाहिँ र उनका जातहरू र हाइब्रिड जातहरूको विकास सँगसँगै

عظیم کسی مسلمان استھلے کا حضرات اور پنے بنے باقی دوران اور مکھیہ उत्पादन कसरी गर्ने भनेर चाहिँ हामीले राखेर होस्टल जमा गर्छौँ त्यसलाई तर पनि हामीले एउटा आवश्यकताको रूपमा चाहिँ त्यसरी राख्ने गर्दछौँ। त्यस चाहिँ हामीले विभिन्न एसएमएस मार्फत अथवा इन्टरनेट मार्फत अनलाइन मार्फत पनि हामीले किसानहरूको विभिन्न परियोजनाको बारेमा अथवा मौसम सम्बन्धी प्रकाशन गर्ने गर्छौँ दिने गर्छौँ।

अन्तिम सुधारहरू पनि दिइरहेछौँ र यसरी मैले सम्बन्धमा यो सारांश जस्तो प्रस्तुत गरेँ र यसमा अहिले हामीले जातीय विकासको नाट स्थापना गर्नुभन्दा अगाडि हेर्ने भने चाहिँ हामीले

0: जस्तो त्यहाँ सिफारिस गरेको थियौँ 4,000 भन्दा अहिले 12,500 तपाईँले 11,500 भन्दा पढेको थियौँ 4,000 हामी सिफारिस गरेको छौँ किसानको त्यो बनाउनु छौँ गरिरहेको छौँ. हामीले सिफारिस गर्ने मात्रै होइन कि अब धेरै पुरानो भयो रोकिराबाट चाहिँ बढी समस्याहरू देखियो भने त्यसलाई हामीले 28 दिनमा पनि गर्छौँ दिनमा रिप्लाई भन्ने छ असोचित क्लिक गरेको चाडहरू मेरो पनि हिमालयको क्षमता यसरी हेर्नु भने अहिले करिब 1,000 करोडको चाडहरू नष्टहरू चाहिँ हामीले किसानको केन्द्रमा देख्न सक्छौँ र हामीले चाहिँ संरक्षण समर्थन गरिरहेका छौँ.
1: उहाँ हुनुहुन्थ्यो नार्को योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेल. अब लागौं प्री मनसूनमा अहिले परिरहेको पानी र अबको मौसमी अवस्था अनुसार किसानले गर्नुपर्ने तयारी बारेको कुराकानीतर्फ. मौसम तत्कालै धुम्मिने अनि पानी पर्ने क्रम चलिरहेको 2 हप्ताभन्दा धेरै भइसक्यो. प्री मनसूनमा दिउँसोपछि छिटफुट वर्षा हुनु स्वाभाविकै हो तर बिहानैदेखि बर्खामा जस्तो पानी पर्ने भइरहेको छ. एकाएक बदली भएर पानी पर्न थालेपछि धेरैलाई चासो लाग्न थालेको छ आउँदो बर्खामा पानी पर्ला कि नपर्ला. अझ धेरै चासो र चिन्ता किसानलाई छ. प्राय सुक्खा हुने चैत वैशाख र जेठ मध्यसम्मको अवधि अहिले फरक देखिएको छ. देशका धेरै ठाउँमा पछिल्लो 2 हप्तामा पानी परेको छ. कतिपय ठाउँमा हावाहुरी चलेको छ. यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो छ अनि अबको मौसमी चुनौती के हो कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल. यो केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन पनि तयार पार्ने गर्छ. केन्द्रका प्राविधिक अधिकृत रिमाललाई मैले सोधेको छु आज घाम लाग्ला कि या पानी पो पर्छ कि भन्ने चासो किसानका लागि किन महत्वपूर्ण हुन्छ.
2: अवश्य नै यो हामी सबै मानिसहरू जो सचेत छौं उहाँहरूलाई चाहिँ यो चासो स्वाभाविक रूपमा हुन्छ र कृषकहरूलाई चाहिँ अझ बढी हुन्छ किनभने असर त सबैलाई गर्छ नै तर कृषकहरूलाई चाहिँ सामान्य जनजीवनको साथसाथै आफ्नो बाली नालीमा त्यस्तै गरी आफूले पालिरहेका पशु वस्तुमा पनि यसले प्रभाव पार्ने हुनाले चासो स्वाभाविक रूपमा रहन्छ. र अर्को खुसीको कुरा चाहिँ के छ भने पछिल्लो समय चाहिँ मौसम पूर्वानुमानप्रति यहाँहरूले चाहिँ जुन पूर्वानुमान मिल्छ भनेर जुन विश्वास जागेको छ यहाँहरूलाई त्यसले गर्दा पनि होला पहिला पहिला मौसमलाई चाहिँ त्यति ख्याल गरिन्नथ्यो आजकल चाहिँ हामी ख्याल गर्छौँ सुन्ने गर्छौँ भन्ने कृषकहरू पनि धेरै भेटिनुहुन्छ. यो सायद अब यो प्रविधिमा विज्ञानमा भएको विकास र कृषकहरूमा जागेको विश्वासको कारणले नै होला सबैले चासो दिनुहुन्छ.
3: हो अहिले त प्री मनसुनको अवधि.
2: हजुर अहिले प्री मनसुनको अवधि हो र यो अवधिमा चाहिँ सामान्यतया सुक्खा हुन्थ्यो अहिले यो साल चाहिँ अलिकति फरक देखिया छ.
3: प्री मनसुनका बेला चाहिँ मौसमी गतिविधि हेर्दा चाहिँ बर्खा जस्तै लाग्ने प्री मनसुनमा चाहिँ विगतमा यस्तो हुन्थ्यो.
2: अब धेरै अगाडिको त ठ्याक्कै याद हुँदो रहेछ तथ्याङ्क नै हेर्नुपर्ने हुन्छ तर विगत 1-2 वर्षको हेर्दाखेरि चाहिँ यो पटक चाहिँ पानी अलिक बढी नै परेको छ र जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्ने हो भने पनि यो वार्षिक वर्षाको करिब 12.5% वर्षा चाहिँ प्री मनसुनमा हुने र मनसुनमा चाहिँ 80% हाराहारी वर्षा हुने चाहिँ तथ्याङ्कले देखाउँछ. र अहिले 2 हप्तादेखि चाहिँ जुन यो पानी अलिक बढी परिरहेको छ यो हेर्दाखेरि चाहिँ सबैलाई मनसुनमा पर्ने पानी अहिले परेर पछि सुक्खा हुने हो कि भन्ने जस्तो एउटा संशय चाहिँ पैदा भएको देखिन्छ.
3: त्यस्तो होला कि नहोला अनुमान केही गर्न सकिन्छ पूर्वानुमान.
2: हजुर अब अहिले पानी बढी पर्दैन पछि कम पर्छ पहिला पछि पर्ने पानी नै अहिले पर्यो भन्न त सकिँदैन मिल्दैन पनि अब समय त्यस्तो भइदिन पनि सक्छ तर हामीले अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ यो टाइममा चाहिँ लगातार अब बीचमा सुक्खा हुँदै पानी पर्दा चाहिँ त्यस्तो लाग्ने थिएन होला अहिले लगातार रूपमा फेरि देशैभरि नै पानी परेको हुँदाखेरि चाहिँ अब त्यो संशय आउनु चाहिँ स्वाभाविक
3: हो. यो विषयमा हामी पछि पनि कुराकानीलाई चाहिँ जोडाउँदा कृषि विशेष कार्यक्रम डब्ल्यूडब्ल्यू नेपालमा आज हामीसँग कुराकानीमा हुनुहुन्छ नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल. विशेष गरी हामीले अहिलेको मौसम र अबको मौसमी चुनौती विशेष गरी कृषि र खेतीबालीमा जोडेर कुराकानी जोडिरहेका छौं. तपाईँहरूले साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिन तयार पार्नुहुन्छ त्यसमा चाहिँ मौसम मुख्य समेटिने विषय पनि हो. आज शुक्रबार अब कहिलेसम्म चाहिँ साप्ताहिक रूपमा हेर्ने हो भने पानी पर्छ आउँदो हप्ताको चाहिँ सम्भावित पूर्वानुमान चाहिँ के छ के

0: भइरहेको छ।
1: हामीले जुन यहाँले भन्नुभएको जस्तै जलदत्ता मौसम विज्ञान विभागबाट हामीलाई एक हप्ताको जुन पूर्वानुमान प्राप्त हुन्छ त्यसको आधारमा हामीले बुलेटिन मार्फत सबै बाली नाली र पशु वस्तु मत्स्य पालन र घाँसे बाली सम्बन्धमा सुझावहरू दिने गर्छौं। जस अनुसार चाहिँ गत शुक्रबार हामीलाई जुन प्राप्त भएको थियो त्यो बुलेटिनमा चाहिँ उहाँहरूले अब ठाउँ अनुसार कतै बढी कतै कम तर हप्ताभरि नै र देश लगभग देशैभरि नै वर्षा हुन्छ मध्यमसम्मको वर्षा हुन्छ भन्ने जुन पूर्वानुमान आएको थियो त्यसकै आधारमा हामीले बुलेटिनमा सुझाव सल्लाह पनि राखेका थियौं र अब आज शुक्रबार फेरि हामी अर्को बुलेटिन जारी गर्दैछौ र अब यो शुक्रबारको बुलेटिन अहिले हामी यो अन्तर्वार्ताको समयसम्म त प्राप्त भइसकेका छैन तर पनि जुन हिजो अस्तिदेखि समाचारमा आएको उहाँहरूको चाहिँ वेबसाइटमा राखिएको तथ्याङ्क हेर्दाखेरि चाहिँ पानी चाहिँ अझै पनि एक हप्ता जस्तो अझै पर्छ कि भन्ने जस्तो चाहिँ देखिराखेको छ।
0: हो तपाईँले पूर्वानुमान गरे जस्तो चाहिँ लगातार तीन हप्ता चाहिँ पानी पर्ने चक्र चाहिँ दोहोरिरहेको भने जस्तै देशका चाहिँ कतिपय ठाउँ कहीँ थोरै ठाउँमा चाहिँ धेरै पानी कहीँ चाहिँ मध्यम हल्का वर्षा चाहिँ निरन्तर जस्तो चाहिँ भइरहेको छ र पूर्वानुमान मिलेको पनि छ। अब अहिले यो पानी पर्दाखेरि विगतमा चाहिँ हामीले यो बेलालाई सुक्खा सिजन भनिन्थ्यो र जेठ 15 पछाडि चाहिँ पानी पर्छ अथवा मनसुन चाहिँ सुरु हुन्छ भनेर भनिन्थ्यो। अब अहिले खास गरी किसान र खेतीमा यसको प्रभाव चाहिँ के छ अहिलेको मौसमको?
1: जुन दुई हप्ता अगाडिदेखि पानी पर्न सुरु भयो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँ भित्रै सक्ने अवस्थामा पुगेको थियो यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलिक बढी पाके पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौँ। जस्तो के छ भने कतिले चाहिँ काटेर थ्रेसिङ फ्लोरमा जम्मा गर्नुभयो तर कुट्नु भन्नु भएको थिएन अब त्यस्तोले चाहिँ अलिअलि त्यस्तो धेरै असर त छैन अलिकता कम भयो। त्यस्तै गरी पहाडी भेगमा चाहिँ कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखिया छ। त्यो हिसाबले चाहिँ असर पर्यो पहाडमा चाहिँ अलिक बढी असर पर्यो भने अब उच्च पहाडमा चाहिँ फेरि केही ठाउँहरूमा गहुँ भित्राइसक्नु भएको छ केही ठाउँहरूमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी नुन लगाउने किसानहरूको लागि चाहिँ अब अहिले यो ठ्याक्कै पिक टाइम नै भनौँ न यो पिक टाइम नै हो अब विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको नुन लगाउनै गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएछौँ। त्यस्तै गरी जुट लगाउनु पनि त्यसले चाहिँ असर गरेको जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त पर्यो नै सँगसँगै हावाहुरी मेघ गर्जन चट्याङको पनि असर छ अनि यसले चाहिँ फाटाफुट पशु वस्तुहरूमा मानवीय क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ भने यतिखेर चाहिँ फुल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलिक बढी नोक्सानी गरेको र पुर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
0: तपाईँले पूर्व र उच्च क्षेत्रको चाहिँ अहिलेको चाहिँ मौसम र मौसमी अवस्था जुन हावाहुरी सहितको चाहिँ असिना पानी सहितको चाहिँ कुराहरू जोड्नुभयो तपाईँहरू मार्फत नै कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानको माझ पुग्ने गर्छ। यी क्षति हुन नदिन अथवा यी प्रभाव चाहिँ पर्न नदिन किसानले चाहिँ जोगाउनु पर्छ है भनेर ध्यान दिन जुन यसभन्दा अगाडि जुन सल्लाह सुझाव दिनुभएको थियो नि त्यसले कति काम गर्यो अथवा किसानले चाहिँ त्यसको चाहिँ उपयोग गर्न पाउनु भयो कि भएन त के लाग्छ?
1: हजुर अब त्यसरी हाम्रो फर्मल्ली हामीले यो ठाउँमा यति किसानकोमा पुर्यायौं र यति किसानलाई यस्तो प्रतिक्रिया आयो भन्ने चाहिँ हाम्रो त्यस्तो फर्मल रिपोर्टिङ चाहिँ गर्न सकिएको छैन अहिलेसम्म। यद्यपि हामीले बुलेटिनमा चाहिँ धेरै अगाडिदेखि नै प्री मनसुन सुरु हुने बेलादेखि नै जोड दिएर भन्ने गरेको कुरा चाहिँ के हो भने यो प्री मनसुनको समयमा अचानक बादलको विकास भएर र विशेष गरी दिउँसो र मध्याहतिर पानी बढी पर्छ हावाहुरी सहितको पानी पर्छ त्यही भएर यहाँहरूले चाहिँ जस्तो विशेष गरी बढी असर गर्ने अहिले भनेको केरा खेती केरा खेतीमा पनि जसको घडी छ पसाइसकेको केरा छ त्यस्तोमा चाहिँ टेको दिनुहोस् भनेका थियौँ। पशु चौपायालाई चाहिँ खुल्ला ठाउँमा नचराउनुहोस् मौसमलाई एकदमै ख्याल गरेर चाहिँ यहाँहरूले चाहिँ सकेसम्म मौसम सफा भएको अवस्थामा चढाउने र मौसम बिग्रिन लाग्यो भने त्यसलाई चाहिँ ओतमा राखिहाल्ने त्यो गर्नुहोस् भनेका थियौँ। त्यस्तै गरी यो जुन मेघगर्जन सहित चट्याङ पर्छ त्यतिखेर चाहिँ जुन बिजुली चम्किने पनि भन्छौँ हामीले, जुन त्यो प्रकाशको त्यो ज्वाला हुन्छ झिल्का जस्तो हुन्छ त्यो आउँदाखेरि चाहिँ विशेष गरी यो बथानमा पालिने वस्तुहरूमा चाहिँ र पन्छीहरूमा त्यसले चाहिँ त्यो आत्तिने भाग्ने उत्तेजित गराउने हुन्छ। त्यो भएर यस्तो बिजुली चम्किने समयमा या मेघगर्जन चट्याङ हुन लाग्ने समयमा चाहिँ पर्दाको व्यवस्था गर्नुहोस्, प्रकाश कम छिर्न दिनुहोस्, त्यो जुन झिलिक्क झिलिक्क जुन झिल्का अवस्था हुन्छ त्यो चाहिँ भित्र आउनु नदिने गरी व्यवस्था गर्नुहोस् भनेर हामीले बुलेटिनमा राख्दै आएका छौँ। भने अहिले यो मुङ खेती गर्ने किसानहरूलाई फोकस गरेर तपाईँहरूले मुङ लगाउने जग्गा तयारी गर्दा नै पानी निकासको चाहिँ उचित व्यवस्था गर्नुहोस् भनेका थियौँ। र अब जसले अब लगाउने तयारी गर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब हामीले एक हप्ताको पूर्वानुमानको आधारमा सुझाव दिने हुनाले यो चाहिँ मौसमको अवस्था हेरेर र खेतमा चिसानको अवस्था हेरेर मात्रै लगाउनुहोस्। धेरै चिसान भएको ठाउँमा लगाउँदा चाहिँ त्यो चाहिँ राम्रोसँग उम्रँदैन, त्यो बिउ नै कुहिन्छ भन्ने कुराहरू चाहिँ हामीले बुलेटिनमा राख्दै आएका थियौँ। र क्रमशः अब आगामी हप्ताहरूमा पनि मौसम पूर्वानुमानको आधारमा कुन बालीमा के गर्ने, पशुवस्तुमा के गर्ने, माछा पालनमा के गर्ने भनेर हामी क्रमशः दिँदै जान्छौँ। त्यो भएर यिनीहरूले कुनै एउटा बुलेटिनलाई हेरेर लामो समयको योजना बनाउनु भन्दा हाम्रो बुलेटिन जब प्राप्त हुन्छ त्यसपछि एक हप्ताको लागि चाहिँ यहाँहरूले योजना बनाउँदै जाँदाखेरि चाहिँ राम्रो हुन्छ।
0: त्यो बुलेटिन भनेको शुक्रबार चाहिँ सार्वजनिक हुन्छ।
1: हजुर, हामीले शुक्रबार तयार गरेर सकेसम्म दिउँसोको समयमा पठाउने गरेका छौँ। पहिला चाहिँ हामी शुक्रबार 3 बजेपछि बल्ल मिटिङ बस्थ्यो, अलिक ढिला जान्थ्यो। अब अहिले चाहिँ हामी बिहानको समयमा तयार गरेर मध्याहसम्म पठाउने गर्न थालेका छौँ।
0: कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा आज कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। उहाँले भने जस्तै अघिल्लो साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिनले जे जति कुराहरू समेटेको थियो र त्यसको पालना गर्दा किसानले चाहिँ आफ्नो बाली फलफूल चाहिँ जोगाउन सहज हुन्थ्यो भने अब कतिपय अवस्थामा पालना गर्न सक्ने अवस्था रहेन र केही क्षति भएको अवस्था पनि छ। सामान्य रूपमा चाहिँ जसले गहुँभित्र आउन अहिलेसम्म सक्नु भएन, गाउँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू फूलहरू हावाहुरीले चाहिँ क्षति गरेको नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ। अब पनि छ नि किसानसँग जुन गहुँ होला त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन्, फूल चिचिलाहरू बोटमै छन्। हामी यो कुराकानी गर्दै गर्दा पनि अब पनि जोगाउन सकिन्छ कि केही सल्लाह छ कि तपाईँको?
1: हजुर, अब यस्तो छ, यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अप्नाउनु पर्ने हुन्छ।
0: त्यो भनेको फलफूलमा भए पनि, खाद्यान्नमा भए पनि, पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो।
1: हजुर, अवस्था अनुसार हुन्छ। जस्तो अब जसले मकै लगाउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ जग्गा तयारी गर्दा नै राम्रोसँग पानी निकासको व्यवस्था गर्नु पर्यो। पानी जमिरहेको छ या चिसान अत्याधिक छ भने केही दिन पर्खेर बाली लगाउनु पर्यो। अब जसको चाहिँ मकैमा घोगा लागिसकेका छ, दाना पनि राम्रोसँग बनिसकेका छ तर लडेको छ भने उहाँहरूले उठाउनु पर्यो त्यसलाई र खेतबाट चाहिँ बीचबीचमा कुलेसो काटेर पानी निकासको चाहिँ उचित व्यवस्था गर्नु पर्यो। भने अब फलफुलमा जसको चाहिँ अहिले फुल फुल्ने विशेष गरी आँपमा फुल फुल्ने चिचिला लाग्ने अवस्था छ भने यहाँहरूले अझै पनि नेटको प्रयोग गर्नुभयो भनेदेखि जुन असिना पर्छ असिनाले पार्ने नोक्सानी चाहिँ कम गर्न सकिन्छ। अब हावाहुरी नै रोक्न त सकिँदैन तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि जस्तो यहाँहरूले चाहिँ हिउँदको समयमा अब अहिलेलाई अहिलेबाट चाहिँ पाठ सिकेर आगामी हिउँदको समयमा चाहिँ त्यस्तो लामा हाँगाहरू जान नदिने अनि त्यसलाई चाहिँ प्राविधिकको सल्लाहमा चाहिँ ट्रेनिङ ट्रेनिङ गर्ने भन्छौँ हामीले, काटछाँट गर्ने त्यो गर्नु पर्यो। र सम्भव भएसम्म यहाँहरूले प्रिमनसुन सिजन यो साल मात्रै होइन हरेक साल प्रिमनसुनको समयमा हावाहुरी चल्छ, मेघगर्जन चट्याङ हुन्छ, असिना पर्छ तर त्यो कति बेला कुन ठाउँमा कुन समयमा पर्छ भनेर ठ्याक्कै निश्चित गर्न सकिँदैन। त्यो भएको हुनाले यहाँहरूले नेटको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ, टेकोको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ। र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ। र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस्, हाम्रो बुलेटिन हेर्दै गर्नुहोस्, यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: This is Sizzling, this is me, and I work in Michigan, worldwide franchise, Indiana, Michigan, and I'm here to tell you what I have to offer, like truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one, when you go, we're all about safety, when I go and try

0: Steve Pantura, Pastor Bizarre, the Real Radio Network. अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले प्री मनसूनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अपनाउनु पर्ने सावधानी बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि मौसम सल्लाह बुलेटिनमा समेटिने सल्लाह सुझाव साना किसानका लागि कति व्यवहारिक हुन्छ अनि उहाँहरूले के गर्न सक्नुहुन्छ त?
1: यहाँ एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो। अब व्यवसायिक किसानहरू चाहिँ स्वाभाविक रूपमा उहाँहरू चाहिँ अपडेट हुने, उहाँहरूको लगानी पनि धेरै हुने र लगानी गर्न सक्ने क्षमता पनि हुने, त्यसले गर्दा चाहिँ उहाँहरूले चाहिँ समयमै सावधानी अप्नाएको, प्राविधिकहरूसँग समयमा नै सुझाव सल्लाहहरू लिएर त्यसरी काम गरेको देखिन्छ। र जुन साना किसानहरू हुनुहुन्छ उहाँहरू चाहिँ त्यति सूचनाहरूमा पनि ख्याल नराख्ने र परम्परागत रूपमा मेरो बुवाले यस्तो भन्नुभएको थियो, आमाले यस्तो भन्नुभएको थियो, यसो गर्दाखेरि चाहिँ मेरो बाली जोगिएको थियो भन्ने हिसाबले लाग्ने गरेको चाहिँ देखिन्छ। तर अब त्यो मात्रामा चाहिँ ठूलो र सानो, क्षेत्रफलमा ठूलो र सानो भए पनि असर त हावाहुरी चल्यो भने सबैलाई गर्छ नै। त्यो हिसाबले चाहिँ यहाँहरूले कुन सिजनमा कस्तो खालको असर गर्छ भन्ने चाहिँ विगतको अनुभवहरूलाई लिएर त्यो सिजन सुरु हुनुभन्दा अगाडि या सिजन सुरु हुने बेलामा नै पूर्व तयारीहरू गर्दा मात्रै जोगाउन सकिन्छ। र कतिपय अवस्थामा चाहिँ अब जोगाउने प्रयास गर्दा गर्दै पनि जोगाउन नसकिने पनि हुन्छ। जस्तो ठूलो क्षेत्रफलमा लगाइएको छ भने पनि जोगाउन गाह्रो हुन्छ। अब थोरै क्षेत्रफलमा लगाइएको छ, त्यो जोगाउनलाई चाहिँ बढी खर्च लाग्छ कि त्यो बाली चाहिँ ठिक ठिकै अलिअलि क्षति भए पनि आउँदाखेरि चाहिँ फाइदा हुन्छ, हामीले त फाइदाको हिसाबले पनि हेर्नुपर्ने हुन्छ। यस्ता कुराहरूलाई पनि मध्यनजर गर्नुपर्ने हुनाले ठ्याक्कै हामीले यो वर्गको किसानले यसो गर्नुहोस् भन्दा त्यति उपयुक्त हुँदैन। तर यिनीहरूले चाहिँ सूचना समयमै लिनुहोस्, सिजन सुरु हुनु अगाडि अथवा सिजनको सुरुवातमा नै सावधानीहरू अप्नाउनुहोस् भन्दाखेरि चाहिँ सबै खालको किसानहरूले, सबै बाली लगाउने किसानहरूले लाभ लिन सक्नुहुन्छ।
0: उसो भए त नार्कले र नार्क अन्तर्गतको चाहिँ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जुन साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिन चाहिँ किसान माझ पुर्याउँछ त्यसलाई अलिकति विस्तृत गर्नुपर्ने चाहिँ अवस्था जस्तो देखियो यो कुराकानी सुन्दाखेरि।
1: हजुर, त्यो चाहिँ अब हामीले समेटिने विषयवस्तुलाई पनि अझै बढाउनु पर्नेछ, किसानहरूसम्म पुर्याउनलाई पनि अझै हामीले मेहनत गर्नुपर्नेछ। सबै कृषकहरूले त्यो पाइराख्नु भएको छैन। र अर्को कुरा, कृषकहरूले पनि बुलेटिनमा दिएको सुझावहरूलाई चाहिँ मध्यनजर गरेर पूर्व तयारी गर्नुपर्ने छ। अब यो चाहिँ सबै पक्षबाट गर्नुपर्ने देखिन्छ। र अर्को चाहिँ के छ भने हामीले देशैभरको सबै बालीलाई समेटेर डिटेलमा जानकारीहरू दिँदाखेरि चाहिँ बुलेटिन एकदमै धेरै पेजको हुने, अहिले पनि हामी 17 पेज, 18 पेज, 20 पेजको बुलेटिन जारी गर्छौं। अनि कति किसानहरूलाई त निश्चित बाली मालीको मात्रै जानकारी भए पुग्छ, अनि उनीहरूलाई चाहिँ मलाई चाहिने जानकारी कहाँ राखेको छ भनेर खोज्दा अलिकति झन्झटिलो हुने। अनि हामीले चाहिँ प्राय मुख्य बालीलाई चाहिँ अगाडि अनि त्यसपछि क्रमशः अरू बालीहरू राख्दै जाने हुँदाखेरि चाहिँ झट्ट हेर्दाखेरि उहाँहरूलाई सधैँ एकै तरिकाले चाहिँ यो बुलेटिन आइराखेको हो कि, मैले खोजेको कुरा चाहिँ प्रायोरिटीमा नपरेको हो कि भन्ने जस्तो कता कता फिल भएको रहेछ, त्यो चाहिँ हामीले पनि पाएका छौँ। अब यसलाई आगामी दिनमा त्यो छोटो पार्ने र यहाँहरूले ठ्याक्कै खोजेको कुराहरूलाई चाहिँ कसरी किसानहरूले छोटो समयमा ठ्याक्कै लिन सक्नुहुन्छ भन्नको लागि चाहिँ हाम्रो मात्रै प्रयासले चाहिँ सम्भव हुँदैन। अब हाम्रो बुलेटिनलाई आधार मानेर यो स्थानीय तह अथवा पालिका लेभलबाट चाहिँ उहाँहरूलाई त आफ्नो एरियामा कुन बाली कुन अवस्थामा छ भन्ने पनि थाहा हुन्छ। हामीले चाहिँ जस्तो उदाहरणकै लागि अब अहिले मकैको कुरा गर्ने हो भने यो कति ठाउँमा लगाउने बेला भएको छ, हामीले जग्गा तयारी गर्नुहोस्, यो जात लगाउनुहोस् पनि भन्नुपर्ने परिरहेछ। कतिपय ठाउँमा यो टप ड्रेस गर्ने, युरिया मल हाल्ने बेला भएको छ, त्यो जानकारी पनि दिनु परेछ। अनि त्यसपछि कतिपय ठाउँमा घोगा लागेर ढल्ने अवस्था छ, ढल्न नदिनु अथवा ढलेकोलाई यसो गर्नुहोस् भन्नु परिरहेछ भने बजारमा हामी पोलेको मकै खाइरहेछौँ, यसको अर्थ त हार्भेस्ट भइसकेको छ होइन। अब त्यो हार्भेस्टिङ फेजमा पुगेकोलाई पनि सुझाव दिनु परिरहेछ, गर्दा त यतिकै पनि लेन्थ लानु हुने हो। तर यस्तो काममा चाहिँ पालिकाहरूले चाहिँ छुट्टै बुलेटिन जारी गर्ने गरी जानुभयो भने चाहिँ सजिलो के हुन्छ भने उहाँहरूले आफ्नो तालिकालाई मात्रै फोकस गरेर दिँदाखेरि लगभग बुलेटिनको लेन्थ अहिलेभन्दा आधा नै कम हुन्छ र किसान मैत्री पनि हुन्छ र त्यहीको समस्यालाई उहाँहरूले अलिकता जोड दिएर पनि भन्न सक्नुहुन्छ। त्यसो गर्दाखेरि चाहिँ यो चाहिँ अझै प्रभावकारी हुन्छ। यद्यपि हरेक पालिकाले अब 753 बुलेटिन तयार गर्नु फेरि व्यवहारिक रूपमा त्यति आवश्यक पनि छैन, राम्रो पनि छैन। त्यो हिसाबले चाहिँ हामी आगामी दिनहरूमा चाहिँ यो एकै खालको हावापानी भएको क्षेत्रको लागि चाहिँ एउटा बुलेटिन जारी गर्ने, जस्तो पूर्वी तराई भरिको लागि चाहिँ एउटै बुलेटिन चाहिँ काफी हुन्छ, त्यस्तै गरी मध्य तराईको लागि अर्को एउटा होला, पश्चिमी तराईको लागि अर्को एउटा होला भनेको ठ्याक्कै संख्यामा तीन नभनेको पनि तीन चारवटा बुलेटिन हामीले तयार गर्यौँ भने त पूरै तराई कभर हुन्छ। यस हिसाबले मध्य पहाड उच्च पहाडमा यसरी जाने चाहिँ हाम्रो दीर्घकालीन सोच छ।
2: भनेको तपाईँहरूले जुन बुलेटिन तयार पार्नुहुन्छ त्यो भनेको राष्ट्रिय कृषि वातावरणमा गएर चाहिँ हामीले साप्ताहिक रूपमा अथवा जुनसुकै बेला पनि हेर्न
1: सकिन्छ। हाम्रो वेबसाइटमा पनि हुन्छ, फेसबुकमा पनि हामीले पोस्ट गरिराखेका हुन्छौँ, हाम्रो वाट्सएप ग्रुपहरू पनि छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। र अब गएको भन्दा पनि हामीलाई महत्वपूर्ण त आगामी हप्ता के हुन्छ भन्ने हुन्छ, त्यो हिसाबले चाहिँ यहाँहरूले एकपटक हाम्रो फेसबुक पेजलाई फलो गरिदिने अथवा हाम्रो वाट्सएप ग्रुपमा अथवा च्यानलमा चाहिँ यहाँहरू जोडिने गर्नुभयो र हाम्रो वेबसाइट हेर्नुभयो भनेदेखि यहाँहरूले त्यो चाहिँ अपडेटेड बुलेटिन पाउनुहुन्छ। त्यस्तै गरी नार कृषि भन्ने मोबाइल एप पनि छ हाम्रो, त्यो चाहिँ त्यो मोबाइल एपलाई डाउनलोड गरेर यहाँहरूले हप्ताको एकपटक शुक्रबार बेलुका चाहिँ बुलेटिन के आएको रहेछ भनेर हेरिदिनु भयो भने त्यो चाहिँ फेरि अफलाइनमा एक हप्तासम्म यहाँले हेर्नु मिल्छ। फेरि हरेक शुक्रबार बेलुका एकचोटि चेक गरिदिनु भयो भने त्यो हप्ताभरिको लागि बुलेटिन चाहिँ सजिलो गरी ठ्याक्कै मोबाइलमै हेर्न सकिन्छ, किन अहिले त एन्ड्रोइड मोबाइल त सबैले बोक्नुहुन्छ, नभए पनि घरमा एकजनासँग त कम्तीमा हुन्छ नै, जस्तोसुकै किसानहरूसँग पनि त्यो गर्नुभयो भने चाहिँ यहाँहरूलाई बढी प्रभावकारी हुन्छ र हामीलाई सुझाव सल्लाह पनि यहाँहरूले दिन सक्नुहुन्छ, हामी सुझाव सल्लाहको पनि अपेक्षा गर्छौँ।
2: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। हामीले यतिन्जेलसम्म चाहिँ अहिले प्री मनसुनमा जुन भइरहेछ, पानी परिरहेछ, हावाहुरी असिनाहरू चाहिँ आएको अवस्था छ, यसलाई चाहिँ चर्चा गर्यौं। कतिपय ठाउँमा त यही पानीको पनि फाइदा अथवा राहतको थियो कि यो छुटेको विषय?
1: हजुर, अवश्य पनि, जस्तो हामीले नै अहिले पछिल्लो समय पाएको अपडेट अनुसार जस्तो उच्च पहाड़ी भेगहरूमा जुन लेकाली फलफूल भन्छौँ हामीले, स्याउ, ओखर होइन, यी बालीहरूमा चाहिँ फेरि यसले एकदमै राम्रो राहत दिएको छ। जुन हिमपात भयो, यो हिमपात हुँदाखेरि चाहिँ यो बिस्तारै पग्लँदै जाने र माटोको भित्रसम्म चाहिँ यसको चिसान पस्ने र पछि बीचमा खडेरी नै त नभनौँ पानी कम पर्ने अथवा सुक्खा हुने समयमा पनि बिरुवाले चाहिँ पुनः त्यो माटोमा रहेको चिसान चाहिँ लिन सक्ने हुँदाखेरि चाहिँ त्यस्ती क्षेत्रहरूमा, उच्च पहाड़ी क्षेत्रहरूमा चाहिँ यो पानीले त्यस्तो नोक्सानी नै गरिसकेको अवस्था छैन, विशेष गरी फलफूल बालीको लागि त्यो छ। तर अर्को चाहिँ समग्रमा चाहिँ के चाहिँ भइराखेको छ भने अब अहिले स्वाभाविक रूपमा तापक्रम बढी नै हुने समय, यद्यपि अब हामीले गत हप्ता र अहिले के छ भन्दा चाहिँ तापक्रम घटेको होला,
2: काठमाडौँमा चिसो पनि छ,
1: काठमाडौँमा चिसो पनि छ, तर समग्रमा चाहिँ यो गर्मीको समय पानी चाहिँ प्रशस्त मात्रामा पर्दाखेरि चाहिँ यो चाहिँ हामीले ह्युमिडिटी भन्छौँ, आर्द्रता, हावामा आर्द्रता प्रशस्त हुँदाखेरि चाहिँ रोग किराहरू बढिरहेको अथवा बढ्ने सम्भावना चाहिँ हुन्छ। त्यो भएर यहाँहरूले आफ्नो खेतबारीमा चाहिँ यो नियमित रूपमा चाहिँ निगरानी राख्ने, अनुगमन गर्ने र रोग किराहरू बढ्न लागेको छ भनेदेखि चाहिँ हामीले बुलेटिनमा दिएको आधारमा पनि र थप जानकारी चाहिएमा आफ्नो पालिकामा कार्यरत कृषि प्राविधिकहरूसँग सम्पर्क गरेर यो रोग किरा नियन्त्रणको लागि चाहिँ यहाँहरू अलिकति चनाखो हुनुपर्छ।
2: तपाईँले अघि जोड्नुभयो नि कतिपय किसानहरू चाहिँ मकै लगाउने तयारीमा हुनुहुन्छ र कतिपय किसानको खेतमा चाहिँ चैते धान बाली पनि छ, भनेपछि मुख्य बाली अहिले जुन छन् ती मुख्य बालीका लागि यो पानी सँगसँगै गर्नुपर्ने तयारी चाहिँ के हो त?
1: हजुर, अब अहिले चाहिँ हामीले जुन सिंचित क्षेत्र छ त्यही हेर्ने हो भने चाहिँ चैते धान चाहिँ सबैले लगाइसक्नु भएको र करिब करिब अब अहिले त धेरै जसो ठाउँमा चाहिँ दोस्रो पटक युरिया माल छ भने टप ड्रेस भन्छौँ हामीले, त्यो अवस्थामा पनि पुगेको छ। अब यस्तो बेलामा चाहिँ यहाँहरूले मल खाद जुन युरिया माल टप ड्रेस गर्नुहुन्छ त्यो बेला चाहिँ विचार पुर्याउनु पर्ने कुरा के हो भने हामीले नल त छर्छौँ यसो एकछिन घाम लाग्ने बित्तिकै घाम लाग्यो भनेर नल छरिदिइहाल्छौँ तर त्यसको 24 घण्टासम्ममा यदि ठूलो पानी परेर त्यो खेतबाट चाहिँ पानी बगेर तलतिर होचो भूभागतिर जाने अवस्था भयो भने चाहिँ त्यो माटोमा मल राम्रोसँग मिलिसक्नु भएको हुँदैन र त्यो त्यो चाहिँ खेर जान्छ नाइट्रोजन खेर जान्छ त्यो भएर यहाँले चाहिँ आगामी 24 घण्टासम्ममा कत्रो पानी पर्नेवाला छ यहाँले मल छर्नुभयो हल्का खालको मात्र पानी पर्यो यहाँको खेतमा जम्मा भएको जमेको पानी चाहिँ बगेर तलतिर गएन भने चाहिँ त्यति डराउनु परेन नत्र भने पानी नबग्ने सुनिश्चित भएर मात्रै मलखाको व्यवस्था गर्नु पर्यो त्यस्तै गरी रोग किरा देखिएको छ र यहाँहरू चाहिँ नियन्त्रणको लागि विषादीको प्रयोग गर्दै हुनुहुन्छ भने त्यो त्यो कुरा पनि यहाँले ख्याल गर्नु पर्यो कि विषादी हालेपछि पानी पर्यो भने चाहिँ त्यो बगाएर लैजान्छ त्यो प्रभावकारी हुँदैन त्यही भएर यहाँहरूले चाहिँ यस्ता कुराहरूमा ध्यान दिनुपर्छ र अर्को भनेको चाहिँ यहाँहरूले जुन मुङ लगाउनु भएको छ अब मुङ लगाइसक्नु भएको छ भने त्यहाँ पनि पानी निकासको चाहिँ व्यवस्था हुने गरी गर्नुभएको छैन भने अब कुलेसो काटिदिनुहोस् अनि त्यसमा चाहिँ पानी निकासको उचित व्यवस्था गर्दा राम्रो हुन्छ र त्यस्तै गरी मकै पनि कतिपय ठाउँमा लगाइसक्नु भएको छ केही थोरै ठाउँहरूमा चाहिँ मकै लगाउने तयारी गर्दै हुनुहोला त्यहाँ पनि यहाँहरूले चाहिँ पानी जम्न दिनु भएन निकासको व्यवस्था गर्नु पर्यो प्रायः गरेर के हुन्छ भने पानी धेरै परेर धान बाली बाहेक अरू बाली फलफूल तरकारीमा चाहिँ पानी धेरै जम्यो भने जरा कुनै रोगहरू लाग्ने बोट कमजोर हुने जराको विकास नहुने हामीले दिएको मल खाद चाहिँ त्यसले राम्रोसँग लिन नसक्ने र विषादी छर्कँदाखेरि पानी पर्यो भने त्यसलाई बगाएर लग्दाखेरि एउटा चाहिँ यो रासायनिक प्रदूषण पनि हुने र अर्को चाहिँ हामीले छरेको विषादीले चाहिँ प्रभावकारी रूपमा काम नगर्ने हुन्छ यस्तो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ
2: यो कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले सुन्दै आएको कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने निकायका प्राविधिक अधिकृत रामेश्वर रिमाल खास गरी उहाँ नार्को कृषि वातावरण अनुसन्धान केन्द्रका चाहिँ प्राविधिक अधिकृत हुनुहुन्छ र जुन निकायले चाहिँ कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानका लागि जारी गर्ने गर्छ र त्यसको पालना गर्न सक्ने हो भने यी मौसमी घटनाक्रमहरूबाट चाहिँ किसान मार्फतका निकायहरूले पनि फाइदा लाभ लिन सक्नुहुन्छ र यसको चाहिँ प्रयोगको तर्फबाट कुराकानी जोड्दै गर्दाखेरि बाली विशेष र मौसमको सम्बन्ध हामीले विशेष रूपमा चाहिँ चर्चा गर्छौं मौसम अनि बाली विशेष त्यसै गरी फलफूल यी सम्बन्ध चाहिँ किन यस्तो चाहिँ पारस्परिक अथवा एकअर्कामा चाहिँ अन्तर्निहित सम्बन्धित छ त
1: यो एकदमै महत्वपूर्ण कुरा तर सरल भाषामा भन्न अलिक गाह्रो कुरा पनि भयो होइन कस्तो हुन्छ भने अब कुनै पनि स्थानमा तापक्रम कति रहन्छ वर्षा कति हुन्छ त्यो पनि वार्षिक रूपमा कति वर्षा हुन्छ तापक्रम चाहिँ कतिदेखि कति डिग्रीसम्मको चाहिँ यो भेरिएसन हुन्छ त्यसको आधारमा हामीले त्यो ठाउँमा कुन बाली हुन्छ भनेर बल्ल त्यो प्राकृतिक रूपमा नै निर्धारण भएको हुन्छ र हामीले लगाएको बाली आगामी हप्तामा चाहिँ कस्तो मौसम रहँदाखेरि त्यो बालीमा चाहिँ कस्ता प्रतिकूल या अनुकूल प्रभावहरू हुन्छ र अनुकूल प्रभाव हुँदा त स्वाभाविक रूपमा बालीलाई राम्रो हुने नै भयो प्रतिकूल हुँदाखेरि चाहिँ हामीले जोगाउनलाई के गर्नुपर्छ त भनेर सधैँ चनाखो हुनुपर्ने हुन्छ र त्यस हिसाबले चाहिँ हामीले कुनै पनि ठाउँको हावापानी मौसम त्यसमा लगाइने बाली र बालीको पनि जात कुन जात लगाइन्छ यो कुराहरू र त्यसमा चाहिँ हामीले यो व्यवस्थापनको लागि चाहिँ के कस्ता कर्महरू गर्छौँ के कस्ता जानकारीहरू लिन्छौँ र त्यो जानकारीहरू कति पालना गर्छौँ त्यसको आधारमा चाहिँ अन्तिममा चाहिँ त्यो बालीले दिने प्रतिफल अथवा उत्पादन भनौँ उत्पादकत्व भनौँ होइन यी कुराहरू चाहिँ यो एकदमै एक अर्कामा चाहिँ अन्तर्निहित भएको हुनाले अब यो विषय बुझ्न पनि जटिल छ बुझाउन पनि जटिल छ र जो किसानहरूले गर्दै आउनु भएको छ उहाँहरूलाई चाहिँ अब यो विज्ञानको तर्फबाट थाहा नभए पनि आफ्नो अभ्यासको हिसाबले मैले यसो गर्दा यस्तो भएको थियो भन्ने हिसाबले चाहिँ यहाँहरूलाई एक खालको जानकारी भइसकेको हुन्छ भने हामीले त्यसमा चाहिँ विज्ञान पनि जोड्न सक्यौँ मौसम पूर्वानुमानलाई पनि ख्याल गर्न सक्यौँ भने चाहिँ हामी धेरैभन्दा धेरै उत्पादन लिन सक्छौँ फाइदा लिन सक्छौँ र हामी निराश हुनु पर्दैन
2: हो मैले अघि पछि जोडौला भनेको एउटा विषय पनि थियो लगातार जसो प्री मनसुनमै पानी पर्दाखेरि अब बर्खामा पानी पर्ला कि नपर्ला झोरी खोज्नु पर्ने वा पर्खिनु पर्ने हो कि भन्ने कतिपय पूर्वानुमान चर्चाहरू चाहिँ अहिले भइरहेका छन् खास गरी औसत वर्षाको चाहिँ कुरा हुने गर्छ मनसुनको चाहिँ बेलाको चाहिँ अघि तपाईँले भन्नुभयो 80% चाहिँ वर्षा भनेर चाहिँ भन्नुभयो अब पूर्वानुमान अनुसार चाहिँ अहिलेको बर्खा अहिलेको मनसुनमा चाहिँ त्यसै गरी पानी पर्ला कि नपर्ला
1: अब यो चाहिँ ठ्याक्कै आधिकारिक रूपमा भन्ने निकाय चाहिँ जल तथा मौसम विज्ञान विभाग उहाँहरूले शुक्रबार मध्याहमा यो चाहिँ सार्वजनिक गर्दै हुनुहुन्छ अनौपचारिक रूपमा मैले पाएको जानकारी र मेरो अहिलेसम्मको ज्ञानले पनि हेर्दाखेरि चाहिँ अब यो सालको मनसुनमा चाहिँ वर्षा चाहिँ सरदरभन्दा अलिकति कमै हुन्छ कि भन्ने छ र वर्षा कम भएसँगै अधिकतम तापक्रम र न्यूनतम तापक्रम चाहिँ अलिकति बढी हुन्छ त्यस्तो चाहिँ देखिराखेको छ अब यद्यपि औपचारिक रूपमा उहाँहरूले पक्कै पनि भन्नुहोला सायद यस्तै यस्तै खालको चाहिँ पूर्वानुमान आकलन आउला भन्ने चाहिँ मैले पनि यो जुन देश गरेको छु होइन अब यस हिसाबमा चाहिँ हामीले सोच्नु पर्दाखेरि चाहिँ यो पटकको अहिले पानी धेरै पर्यो र अब बर्खामा कम पर्ने त्यो पानी अहिले पर्यो भन्ने चाहिँ होइन यो अहिले पर्ने पानी एउटा यसको आफ्नै छुट्टै विज्ञान छ र जुन मनसुन विकास भएर मनसुन सिजनमा पर्ने पानी त्यसको छुट्टै विज्ञान छ तर अब कहिलेदेखि फेरि कस्तो पनि हुन्छ भने औसतभन्दा कम पानी पर्छ भनेर हामीले भन्दै गर्दा ठ्याक्कै हामी बसेकै ठाउँमा चाहिँ औसतभन्दा बढी पनि हुन सक्छ किनभने यो त देशभरको समग्र अवस्था हो र त्यो पनि चार महिनाको अवस्था हो अब हामीले सरदरभन्दा कम पानी परे पनि बालीलाई चाहिने अवस्थामा पानी पर्थ्यो जस्तो हामीले मुख्य गरेर अहिले धान लगाउँछौँ अब धानको चाहिँ ब्याग राख्ने समयमा राम्रोसँग पानी परेको छ धान रोप्ने समयमा राम्रोसँग पानी परेको छ अनि त्यसमा चाहिँ गाँज हाल्ने अवस्थामा राम्रो पुग्ने गरी राम्रो मतलब त्यो बालीलाई पुग्ने गरी पानी परिदियो अनि त्यस्तै गरी दुध पसाउने बेलामा दाना लाग्ने बेलामा परिदियो र भित्राउने बेलामा चाहिँ झरी पर्दैन राम्रोसँग भित्राउनु पाइयो भने अरू त्यो बिचको समयमा चाहिँ अलिअलि सुक्खा हुँदाखेरि पनि उत्पादन फेरि राम्रोसँग आउँछ त्यो हिसाबले चाहिँ किसानहरू त्रसित चाहिँ केही भइहाल्नुहुन्न भने अब सरदरभन्दा कम पानी पर्छ भनेको छ भने चाहिँ देशैभरि सबै ठाउँमा एकै नासको असर हुने हो कि या सरदरभन्दा बढी पानी पर्छ भन्ने आकलन आयो भने पनि अब मेरो ठाउँमा त बर्बादै हुन्छ कि त्यसको त्यो हिसाबले चाहिँ हामी अहिले भन्न पनि सक्दैनौँ र त्यसरी सोच्नु पनि हुँदैन त्यो भएर हामीलाई बालीलाई चाहिने अवस्थामा पानी पर्छ कि पर्दैन भन्ने चाहिँ महत्वपूर्ण हुन्छ किनभने जस्तो सरदर पानी भन्दाखेरि हामीले लगभग देशको अब एक दुई स्थानमा अलिक धेरै नै कम छ नत्र भने 1400 देखि 1600 मिलिमिटर पानी पर्छ भन्छौँ अब त्यो सबै पानी धान बालीबाट आवश्यक हुँदैन जुन मैले अघिको चरणहरू भने त्यो चरणहरूमा चाहिँ पुग्ने गरी पानी परेको छ या त्यो बिचमा पानी नपरे पनि हामीले चाहिँ नहर कुलो जुन सिँचाइको व्यवस्था गर्न सक्यौँ भनेदेखि उत्पादनमा खासै कमी आउँदैन त्यो हिसाबले चाहिँ अहिले नै हामीले यसरी ठ्याक्कै यस्तो असर पर्छ भन्ने हिसाबले भन्नु चाहिँ हतारो हुन्छ तर यद्यपि अब यहाँले सोधिहाल्नुभयो अनौपचारिक रूपमा चाहिँ मैले चाहिँ यति भन्न सके
2: हो तपाईँले चाहिँ मलाई चासोको रूपमा राख्न सक्नुहोला जल तथा मौसम विज्ञान विभागले दिनुपर्ने जवाफ दिनुपर्ने उत्तर चाहिँ मसँग किन सोध्नुभयो भनेर हामी किसानसँग जोडिएको हुनाले यो किसानको चाहिँ चासोको विषय हो कि मनसुनमा औसतभन्दा कम अथवा धेरै पानी पर्ला अनि किसानले अहिलेदेखि चाहिँ तयारी गर्नु पर्ला खास गरी हाम्रो कृषि अर्थतन्त्र मनसुनमा पनि त आधारित छ के तयारी गर्ने त उसो भए किसानहरूले तपाईँले मौसमलाई अनुमान गरेर किसानले अहिलेदेखि तयारी गर्नु पर्यो
1: अब त्यस्तो छ हामीले चाहिँ अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने करिब 40% हाराहारीको क्षेत्र मात्रै सिंचित छ भनेको त्यो जहाँ सिंचित क्षेत्र छ त्यहाँको किसानहरूलाई चाहिँ पानी बढी पर्दाखेरि सिंचाइको लागि सोच्नु परेन पानी नपुग्ने गरी अलिक कम पानी पर्यो भने सिंचाइको व्यवस्था गर्नुहुन्छ भन्दा बाँकी झन्नै 60% भूभागको किसानहरूले त यो जुन मनसुनी वर्षामा नै निर्भर रहनुपर्ने हुन्छ त्यसले गर्दा स्वाभाविक हो उहाँहरूको चासो हुनु स्वाभाविक हो र हामी सजग हुनु पनि स्वाभाविक हो हामी सजग हुनै पर्छ किसानहरूलाई हामीले यस्तो गर्नुहोस् भन्नै पर्छ तर अहिले नै यो चार महिनाको सिजनको औसतमा आउने मानको आधारमा चाहिँ हामीले तपाईँको यो अवस्थामा यस्तो प्रतिकूल नै हुन्छ भनेर अहिले भन्न सकिँदैन र अर्को कुरा फेरि हाम्रो भूगोल पनि यति जटिल छ कि हामी 2-400-500 मिटर अथवा 1-2 किलोमिटर पर जाँदाखेरि नै कतै सर्भरभन्दा बढी वर्षा भइरहेको भेटिन्छ, कतै सुक्खा खडेरी भइरहेको भेटिन्छ। त्यो हिसाबले चाहिँ अहिले हामी यति चाहिँ के भन्न सक्छौँ भने यो सर्भरभन्दा कम वर्षा हुन्छ कि भन्ने पूर्वानुमान आउने हामीले सम्भावना देखिएको हुँदाखेरि सुक्खा सहने जातहरूको व्यवस्था गर्ने, तर त्यो भन्दै गर्दाखेरि फेरि कहिलेकाहीँ बिचमा 2-4 दिन चाहिँ फेरि झरी नै पर्ने गरी या ठूलो पानी पर्ने गरी आउनु पनि सक्छ। त्यो भएर यो पानी निकासको लागि उचित प्रबन्ध पनि होस् र सुक्खा भइहाल्यो भनेदेखि सिँचाइ गर्नुपर्ने अवस्था आउने हुनाले यहाँले मनसुन सिजन सुरु हुनुभन्दा अगाडि नै यो जुन कुलो नहर पैनी यो ठाउँ अनुसार जुन जे व्यवस्था छ जे भनिन्छ त्यसको चाहिँ सरसफाइमा ध्यान दिने र वर्षामा परेको पानीलाई संकलन गरेर राख्ने, आवश्यक पर्यो भने सिँचाइको लागि प्रयोग गर्ने, यदि मनसुन सिजनमा त्यो आवश्यक परेन भने हिउँदमा प्रयोग गर्न सकिन्छ। यो भनेको चाहिँ यहाँहरूले जस्तो सुकै यो आकलन आउँदाखेरि पनि गर्नुपर्ने कामहरू हुन्।
2: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। तपाईँ कृषि विशेष कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। तपाईँले किसानका लागि चाहिँ अनुकूलन जलवायु अनुकूलनको चाहिँ कुरा जोड्नुभयो। विगतमा चाहिँ मधेसको संकट जुन पोहोर साउनमा चाहिँ सुक्खाग्रस्त मधेस घोषणा गर्नुपर्ने चाहिँ अवस्था आयो, यो यसरी चाहिँ मौसम मनसुन चक्र चाहिँ किन फेरबदल हुँदैछ त?
1: हजुर, अब यो चाहिँ मुख्य कारण जलवायु परिवर्तन नै हो भन्ने हामी सबैको बुझाइ र अहिलेसम्मको अध्ययनहरूले पनि त्यस्तै देखाइराखेको छ र आगामी दिनहरूमा पनि हामीले यो विगतका केही वर्षहरू हेर्ने हो भनेदेखि चाहिँ यो आगामी दिनहरूमा पनि यस्तो चाहिँ हुन सक्छ। अब सर्भरभन्दा कम वर्षा पनि हुनसक्छ, सुक्खा खडेरी पनि हुनसक्छ र जुन यहाँले मधेसको खडेरीको कुरा गर्नुभयो, अब यो खडेरीको कुरा गर्दा चाहिँ हामी के भन्छौँ भने कुनै एउटा सिजनको या एउटा सालको वर्षाको मात्रै प्रभावले खडेरी हुँदैन, यो चाहिँ लामो अवधिदेखि जोडिँदै आएको हुन्छ। जस्तो कि गत वर्ष मधेसमा जुन खडेरी भयो त्यो गत वर्ष पानी नपरेको कारणले मात्रै होइन, त्योभन्दा अघिल्ला वर्षहरूमा पनि वर्षा कम हुँदै आएको, हिउँदो अवधिमा लगभग वर्षा शून्य नै भएको र यो जुन भूमिगत पानी हुन्छ अन्डरग्राउन्डबाट त्यो चाहिँ सहरीकरण बढ्दै जाँदाखेरि त्यो चाहिँ बढी मात्रामा प्रयोग भएको र चैते धानको क्षेत्रफल बढ्दै जाँदाखेरि यो चाहिँ दोहन चाहिँ बढी हुँदै गएको र
2: भनेको जमिन मुनिबाट धेरै पानी निकालिएको
1: जमिन मुनिबाट धेरै पानी बोरिङबाट निकालिएको र चुरे क्षेत्रमा पनि अलिकता यो खलबल आइराखेको हुनाले चुरे विनाश पनि हुँदै गएको र तराईमा चाहिँ विशेष गरी यो जुन अन्डरग्राउन्ड वाटर छ यो भूमिगत पानी त्यो चाहिँ रिचार्ज हुने एरिया चाहिँ चुरे क्षेत्र भएको र त्यहाँ चाहिँ यो पारिस्थितिक प्रणाली चाहिँ अलिकता खलबल लिएको कारणले पनि यस्तो हुँदै आएको हो। अब मानौ आगामी मनसुनमा पनि वर्षा कम भइदियो र हिउँद पनि फेरि गत वर्ष जस्तै सुक्खा भइदियो भने त यो खडेरी पनि गत वर्षको भन्दा अझ डरलाग्दो खडेरी आगामी वर्षहरूमा हुन सक्छ। त्यो हिसाबले चाहिँ हामीले दीर्घकालीन योजनाहरू बनाउनुपर्छ। अब त्यसको लागि प्राकृतिक रूपमा नै हामीले यो चाहिँ ठाउँ ठाउँमा चाहिँ पोखरीहरू खन्ने जसले गर्दा बर्खामा परेको बढी भएको पानी चाहिँ त्यहाँ सञ्चित भएर रहन्छ र त्यसले चाहिँ यो चिस्यान माटोमा चिसान दिइराख्छ, त्यस्तै गरी सिंचित क्षेत्रफलहरू बढाउने, नहरको कुलोको व्यवस्थाहरू गर्ने, समयमा नै त्यसको सरसफाई गर्ने र सँगसँगै हामीले सुक्खा हुन्छ या खडेरी हुन्छ भन्ने पूर्वानुमान भयो भने सुक्खा सहने जातहरूमा चाहिँ जोड दिने, सुक्खा सहने जातहरू लगाउने, अब सर्भरभन्दा बढी वर्षा हुन्छ भन्ने भयो भनेदेखि दुबान सहने जातहरू लगाउने, भनेको यस्तो प्रविधि कामलाई चाहिँ हामी यस्तो प्रविधिहरूलाई चाहिँ जलवायु अनुकूलन प्रविधि भन्छौँ। जलवायु अनुकूलन प्रविधिको पनि प्रयोग गर्दै जानुपर्छ र सकेसम्म हामीले प्राकृतिक रूपमा जुन पहिलाका जुन संरचनाहरू थिए जसरी पानीहरू चाहिँ संकलन हुन्थे जम्मा भएर बस्थे ती त्यस्ता कुराहरू चाहिँ यो यदि बिग्रेको छ भने त्यसलाई चाहिँ हामीले समयमा नै र क्रमशः अब सुधार्दै जानुपर्ने चाहिँ देखिन्छ।
2: जस्तो अहिले प्री मनसुनमा चाहिँ मधेस त्यसै गरी तराई क्षेत्रमा पनि पानी पर्यो, विगतको कुरा जोड्दाखेरि स्रोतहरू कुवा इनार र चापाकल सुक्यो भनेर तपाईँले भन्नुभयो, अहिलेको पानी र ती स्रोतसँगको सम्बन्ध केही छ?
1: अब त्योभन्दा अगाडि पानी कम परेको कारणले गएको यो प्री मनसुनको समयमा अथवा म तराई मधेसको कुरा गर्ने हो भने त मनसुनको पहिलो एक महिनाभरि नै सुक्खा नै थियो, खेती रोपाई गर्न सक्ने अवस्था नै थिएन, ब्याडमा बेर्न नै डरिसकेको अवस्था थियो। अब अहिले यो परेको पानीले अब केही दिनलाई चिसिन चाहिँ दिन्छ त्यसले, जसले गर्दा यहाँहरूलाई ब्याड राख्न सजिलो हुन्छ। तर फेरि जुन ब्याडबाट बेर्न सार्ने रोपाई गर्ने बेला हुन्छ त्यो समयमा फेरि पानी कति पर्छ भन्ने कुराले चाहिँ त्यो बाली नालीको हिसाबले त्यो त्यहाँ चाहिँ त्यो जोडिन्छ भने समग्रमा खानेपानीको चाहिँ अवस्था के हुन्छ भन्नलाई चाहिँ अब आगामी दिनहरूमा वर्षा कसरी हुँदै जान्छ र यो भूमिगत पानी चाहिँ कसरी रिचार्ज हुँदै जान्छ भन्ने कुरा चाहिँ जोडिन्छ। त्यो भएको हुनाले हामीले अहिले जुन दुई तिन हप्तादेखि लगातार पानी पर्यो, तराईको कति जिल्लाहरूमा त अहिले पानी जमेर यो जुन नुन लगाउनु पर्ने किसानहरूले चाहिँ अझै पर्खिरहेको अवस्था छ। त्यो हुँदैन अब आगामी सिजनको सुक्खा टर्यो खडेरी टर्यो भनेर भन्न सकिँदैन।
2: हामी कुराकानीको अन्तिममा छौं। नारको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। पानी पर्ने क्रम विगत दुई तीन हप्तादेखि निरन्तर जस्तो छ, देशका चाहिँ धेरै जसो ठाउँमा चाहिँ हल्कादेखि मध्यम वर्षा, कतिपय ठाउँमा चाहिँ अलि धेरै वर्षा भइरहेका छन् र खास गरी जलवायु अनुकूलनको विषय चाहिँ पछिल्लो पटक प्राथमिकताको चाहिँ विषय बनेको छ। नार सँगसँगै विभिन्न निकायहरू जो खेती किसानीसँग चाहिँ जोड़िएका छन् र किसानले पनि ध्यान दिनुपर्ने चाहिँ यो पाटो छ भनेपछि कति महत्वपूर्ण पाटो हो र अबका दिनमा गर्नु चाहिँ पर्छ कि?
1: अवश्य नै अबका दिनहरूमा कुनै वर्षको मनसुनमा या हिउँदको समयमा पानी कम पर्ला या बढी पर्ला त्यो एउटा पाटो भयो। सँगसँगै हामीले जलवायु मैत्री कृषि प्रविधिहरू जलवायु अनुकूलन प्रविधिहरूमा चाहिँ जोड दिन पर्छ नै, किनकि आगामी वर्षहरूमा पनि जुन विगतको तथ्याङ्कको आधारमा गरिएको प्रक्षेपणहरू छन् तिनले चाहिँ त्यति ढुक्क हुने अथवा हरेक साल चाहिँ हामीले सोचे जस्तै अनुकूल हुँदै जाने भन्ने अवश्य पनि हुँदैन र देखिँदैन पनि। त्यसले गर्दा चाहिँ यो जलवायु अनुकूलन प्रविधिहरूमा चाहिँ नार्कले पनि धेरै अनुसन्धान धेरै पहिलादेखि नै गर्दै आइरहेको छ र त्यो चाहिँ निरन्तरता पनि दिइरहेको छ र सँगै हामीले यो कृषकहरूलाई चाहिँ यस्ता प्रविधिहरूमा जोड दिनुहोस्, यस्ता प्रविधिहरू गर्नुपर्छ भनेर हामी कतिपय ठाउँमा किसानहरूसँगै यो डेमोन्स्ट्रेसनको रूपमा अनि चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ सँगै किसान र यो रिसर्चर चाहिँ सँगै बसेर दुई चार सिजन नै हामीले जलवायु अनुकूलन प्रविधिहरू गरेर उहाँहरूलाई चाहिँ त्यसको हिसाब किताब लेखाजोखा गर्न लगाएर ल अब तपाईँलाई चाहिँ कस्तो लाग्यो भन्दा यो त एकदम प्रभावकारी रहेछ, गर्नुपर्ने यही रहेछ भन्ने लेभलसम्म उहाँलाई एक खालको चाहिँ निश्चिन्त बनाएपछि अनि पुनः हामी फेरि अरू ठाउँहरूमा चाहिँ त्यसरी जाने गरेका छौँ भने सँगसँगै हाम्रो यो कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मातहतका विभिन्न निकायहरू र त्यसमा चाहिँ कार्यरत प्राविधिक साथीहरू जो स्थानीय तहमा नै काम गर्नुहुन्छ उहाँहरूले पनि त्यतिकै जोड दिइराख्नुभएको छ। कति पालिकाहरूले त यसमा अनुदानको व्यवस्था पनि गर्नुभएको छ र यो चाहिँ सामूहिक प्रयासमा र किसानहरूले पनि त्यतिकै चासोका साथ चाहिँ यो यस्तो प्रविधिहरूमा चाहिँ ध्यान दिनुभयो भने अवश्य पनि आगामी दिनहरूमा अब हामीले यो जुन नकारात्मक प्रभावलाई शून्यमै झार्न त सकिन्न, कुनै ठाउँमा झर्ला पनि, तर अबको बाटो चाहिँ त्यही हो। अब हामी जलवायु अनुकूलन प्रविधिहरूमा जलवायु मैत्री कृषि प्रविधिहरूमा नै अनुसन्धानमा पनि जोड दिने, प्रविधिहरूको पनि विकास गर्ने र विकास भएका प्रविधिहरूलाई किसानहरूसम्म पुर्याउने र किसानहरूले पनि ती प्रविधिहरू अवलम्बन गर्ने गर्दा चाहिँ आगामी दिनहरूमा यसको क्षति न्यूनीकरण गर्न सकिन्छ र अनुकूलित प्रविधिहरू अपनाएर उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ र जसले गर्दाखेरि चाहिँ हाम्रो खाद्य सुरक्षामा पनि टेवा पुग्छ।
2: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलीको नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै

0: नया वर्षा 2083 मा सैमसंग का ग्लोबल नंबर वन टीवी होम अप्लायंस मा 25% सम्म छुट पाउनुहोस् 50,000 भन्दा माथिका अप्लायंस को खरीद मा नागरिकता के आधार मा 24 महीना सम्म को ईएमआई उपलब्ध छ जुनिएका वाशिंग मशीन मा 36 ट्रांजेक्शन मा टिक निशुल्क टीवी मा 12 महीना सम्म को नेटिभी प्याकेज निशुल्क पाउनुहोस् सैमसंग सँगै यो नया वर्ष मा स्मार्ट घर स्मार्ट शुरुआत सक्षम लागु हुनेछन् यो योजना सीमित अवधि का लागि चुनित मोडल मा मात्र लागु 24 महीना को ईएमआई
1: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना यस नगरपालिकाभित्र सञ्चालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायीहरूको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल यसले आज अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको सुनवाई समितिले बैठक संचालन सम्बन्धी कार्यविधि तयार गरेको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम सिफारिश गरेसँगै समितिले अब त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया शुरू गर्नेछ। सर्वोच्च अदालतको 33 प्रधान न्यायाधीशमा सिफारिश शर्माको नाम संसदीय सुनवाई समितिमा पठाइनेछ। संवैधानिक परिषदले हिजो सिफारिश गरेका शर्माको नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना निकाल्ने, उजुरी परे छानबिन गर्ने प्रक्रिया शुरू हुनेछ। सुनवाईका क्रममा सांसद ले आफ्नो प्रश्न राख्नेछन् भने शर्माले पनि आफ्नो कार्यजना पेश गर्न सक्नुहुनेछ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। फरक मतका बावजूद संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशका रूपमा सिफारिश गरेपछि डाक्टर शर्माले 33 प्रधान न्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ। विक्रमसम्म 2027 असार 4 गते परिसरको वीरगंजमा जन्मनुभएका डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। शर्मा प्रधान न्यायाधीश नियुक्त भए उहाँको कार्यकाल 6 वर्षको हुनेछ। पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ। नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको छ। कार्यालयले विगतमा दैनिक औसतमा 5000 किलो लिटर डिजल र 2000 किलो लिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मधेश प्रदेश कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजल बिक्रीमा कमी आएको बताउनु। अहिले डिजल दैनिक औसतमा 3500 किलोलिटर बिक्री हुँदै आएको छ भने पेट्रोल दैनिक 1000 देखि 1500 किलोलिटर औसतमा बिक्री हुँदै आएको उहाँको भनाइ छ। हिजो नेपाल निर्माण व्यवसाय महासंघले भने पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दावी गरेको छ। नेपाल निर्माण व्यवसाय महासंघका पूर्व अध्यक्ष रवि सिंहले इन्धनमा अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताउनुभयो। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका धेरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी बागमती गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेसका एक दुई ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै भोलि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाड़ी हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावनाका साथै हिमपात हुन सक्ने र तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने बिहान घाम लागे पनि अहिले बादल देखिएको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा चट्याङ र हिमपातको जोखिम हुनुभएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्जनभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अगुवा टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
0: सीधा कुरा प्रश्न

सहभागिता रहेको इन्द्रबक्सगढ़ले जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा ललितपुरको खुमलटारमा आज विशेष समारोहको आयोजना गरेको नार्कले जनाएको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाएका नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेलले जानकारी दिनुभयो। नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिमचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन अगाडि लगाएर तीन समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितका क्यामेरा जडान गरेका छन्। नाउट र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको उच्च हिमाल भेगमा हिमचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिमचितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा तीन समूहले 6 शिकार ब्लकमा राखेर फर्केको बताउनुभयो। अब विदेशको खबर। मध्यपूर्वको अत्यन्तै संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्ति बीच तनाव चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले अमेरिकी नौसेनाका 3 जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। इरानले मिसाइल ड्रोन र साना ढुङ्गाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्नो जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षात्मक जवाबी कार्यवाही गरेको अमेरिकी सेनाको भनाई छ। अमेरिकी सेनाले तनाव बढ़ाउन नचाहेको तर आफ्नो सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको समेत जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेको दावी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको शान्ति सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ। यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ़दो तनावका कारण विश्व बजार तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढ़ेको छ। अब खेल खबर। नेपाल एले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ। माथिल्लो मुल्तानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संघले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले अभ्यास श्रृंखला खेल्दैछ। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई अभ्यास खेल खेल्नेछ। हिजो भएको पहिलो खेलमा स्कटल्याण्डलाई नेपाल एले पराजित गरेको थियो। क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको तेस्रो खेलमा नेपालले भोलि फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल एकको चौथो तथा अन्तिम खेल आउँदो सोमबार अमेरिकासँग हुनेछ। आउँदो वैशाख 28 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवेणी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। यो खेल खेल्ने नेपाल एक टीममा कप्तान अनिल कुमार शाहसहित कृतराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप झोरा, सन्तोष यादव, हेमन्त धामी, सरद रशीद खान, त्यसै गरी मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुंगरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन्। चार भन्दाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदीय सुनवाई समितिको कार्यविधि तय। औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी। मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको वेबसाइटको भनाई। आज पनि वर्षा र बदली। कोशी र मधेसका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव। विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल एले आज अमेरिकासँग खेल्दै। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आसार

0: योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: मेरो चोडको काख
2: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
2: शहरबाट
1: नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झोले अर्ग्यानिक पान रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954481 वेबसाइट झुले.com.np।
4: मेरो कथा ब्याङ्किङ गरिदिन्छु। स्वामीजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
5: ए हो र अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: इन्स्टिच्युट
1: फोन 0754933 4395555।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकामा डिजलबाट चल्ने

महत्वपूर्ण रहेका छन्। पेट्रोलबाट चल्ने गाड़ीमा पनि प्रदूषणको मात्रा कम हुने गरेको छ। पेट्रोलबाट चल्ने 575 वटा गाड़ी जाँच गर्दा 539 वटा जाँचमा पास भएका महानगरपालिकाले जनाएको छ। सवारी प्रदूषण जाँचमा 694 वटा पास भएका छन् भने 421 वटा फेल भएका छन्। महानगरपालिकाले चालू आर्थिक वर्षमा अहिलेसम्म 1115 वटा गाड़ीको जाँच गरेको छ। उपत्यकामा उद्योग धन्दा कल कारखानाबाट र गाड़ीबाट निस्कने हानिकारक धुवाले प्रदूषण गरिरहेको छ। त्यसका अतिरिक्त शहरी क्षेत्रमा बढ़दो विकास निर्माणका क्रियाकलापले पनि प्रदूषणलाई बढ़ावा दिएको छ। दैनिक 18,000 गाड़ी काठमाडौँ भित्रिने र बाहिरिने गर्छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै 13 लाख गाड़ी अहिले दैनिक उड़िरहेका छन्। काठमाडौँको कृतिपुर नगरपालिका अडानमा रहेको तोडे टोलमा खुकुरी प्रहार गरेर

भएका आसामको साँखेटार नगरपालिका नम्बर चार घर भई अहिले किर्तिपुर नगरपालिका नौ बाजुङ्गल बस्नेत 25 वर्षीय महेन्द्र शाह, कैलालीको भन्दगुरिया गाउँपालिका नम्बर चार घर भई किर्तिपुर नगरपालिका दश बस्ने 23 वर्षीय रविन्द्र धामी र कैलालीको खुडाबारी नगरपालिका नम्बर एक घर भई किर्तिपुर नगरपालिका आठ सिनेमा बस्ने 22 वर्षीय रोशन विष्टमाथि 7 दिन म्याद थप भएर अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भक्तपुरका विभिन्न सुकुमवासी शिविरमा राखिएकाहरूको उपचारको जिम्मा बागमती प्रदेश सरकारले लिने बताउनु भएको छ। भक्तपुरको खरीपाटीमा रहेको सुकुमवासी शिविरको अनुगमन गर्दै उहाँले यस्तो बताउनु भएको हो। यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले असारसम्मका लागि आवश्यक पर्ने औषधिहरूको विवरण तयार पारेर माग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरलाई निर्देशन समेत दिनुभएको छ। काठमाडौँ उपत्यकामा बढ्दो गाड़ीको चापसँगै दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले जाँचमा कडाई गरेको छ। उपत्यकाका मुख्य सड़क चोक तथा उपत्यका भित्रिने प्रमुख नाकाहरूमा विशेष ट्राफिक जाँच अभियान तीव्र पारिएको छ। गाड़ी दुर्घटना नियन्त्रणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक गाड़ीमाथि विशेष निगरानी बढ़ाएको प्रहरीले जनाएको छ। गएको सोमबार रुसीखोलामा आएको बाढ़ीको कारण बीपी राजमार्गमा रातको समयमा फँसेका यात्रुलाई उद्धार गर्ने सशस्त्र प्रहरीको टोलीलाई सम्मान गरिएको छ। बीपी राजमार्ग अन्तर्गत रुसीको सात लास्कोट र घुमाउने खोला बीच पाँच माइक्रो बसमा फँसेका 99 यात्रुको जोखिम बनेर उद्धार गर्ने सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरी बल गण नम्बर 15 हेडक्वार्टर काभ्रे प्लान्चोको 24 भाग चिकित्सक अवसरमा नगद सहित सम्मान गरिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यकामा डिजलबाट चल्ने 71% गाड़ी प्रदूषण मापदण्ड विपरीत, उपत्यकाभित्र मात्रै दैनिक 13 लाख गाड़ी घुम्दै। आज पनि वर्षा र बदली, कोशी र मधेसका केही ठाउँमा पानी पर्ने सम्भावना। र भक्तपुरका सुकुमवासी शिविरमा रहेकाहरूको उपचारको जिम्मा बागमती प्रदेश सरकारले लिने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नु

0: सी भरपुरा प्रश्न विचार जीओ रेडियो नेटवर्क सड़क सुरक्षा जीवन रक्षा
1: ओ गुरुजी पैदल यात्रीलाई किन पेर्नुहुन्छ तपाईँका सड़क खुल्ला हुन साथ दौड़न सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउँदैन त
0: सी प्रवीण तथा टाटा मोटर्सको

0: सी फसरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं। साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी गाड़ीको बजार गाड़ीका पाटपुर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: ट्राफिक अपडेट सँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन्। त्यस्तै आजको कार्यक्रममा यातायात व्यवस्था विभाग र पछिल्लो समय व्यापक चर्चामा रहेको सवारी चालक अनुमति पत्र छपाएको द्रुत गतिबारे यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवड़ासँग गरिएको कुराकानी पनि छ।
1: तीन चार वर्ष भयो धेरै धेरै लाइसेन्स सुरु गरेर अथवा देखाएर आफ्नो दैनिक टाइम गर्नुभएको अवस्था पनि हुन्छ बिसामीको हकमा।

0: Latin, abang ni pun ada orang yang Latin berdekat dengan yang kasih, abang ni pun juga ada yang bisa jual bahasa orang dia apa sama orang lain kasih, abang ni apa sama orang lain kasih, asalnya semua orang ni apa sama orang lain kasih, tuh sih pun sengsara dia dekat awak tak sahaja, maksud, ni perlu abang cakap dengan dia, ni hari ini masa tak dia, hari ini tu semua abang ni korang sahaja, abang ni, hari ini tu, ni pelasa, ni masa itu apa?
1: कार्यक्रममा सवारी साहित्य पनि छ यसैगरी कार्यक्रममा तपाईको प्रतिक्रिया त छँदैछ आज उज्यालोको फेसबुक पेज UZYAALO उज्यालोमा हामीले तपाईलाई सोधेका छौं डीपी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ समयमै पक्की सड़क तयार हुने र सहज यात्रा सुचारू हुने कामको लागि तपाईको सुझाव के छ यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं अब कार्यक्रम अघि बढाउ ट्राफिक अपडेटबाट
2: ट्राफिक अपडेट
1: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले यति बेला काठमाडौँ उपत्यकाको सवारी आवागमन सामान्य रहेको छ विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा सञ्चालन भइरहेका छन् सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता राजेन्द्र प्रसाद पाण्डेले पृथ्वी राजमार्गको बढ़दो सवारी चापलाई समाधान गर्न त्रिशुली नदीको अर्को किनारबाट समानान्तर सड़क निर्माण गर्नको लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र सचिव गोपाल प्रसाद सिग्देललाई मन्त्रालयमै भेटेर पाण्डेले यस सड़कको रणनीतिक महत्वबारे विस्तृत जानकारी गराउनु भएको हो उहाँले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा यस आयोजनालाई समावेश गरी विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार गर्न ठोस माग राख्नु भएको छ पृथ्वी राजमार्गमा दैनिक 20,000 भन्दा बढ़ी सवारी साधन गुड्ने गरेको र पुनर्निर्माणपछि पनि ट्राफिक जाम घट्न नसकेकोमा पाण्डेले चिन्ता व्यक्त गर्नुभएको हो उहाँले बेलैमा वैकल्पिक राजमार्ग निर्माण नगरिए अबको 10 वर्षपछि राजधानीको ट्राफिक व्यवस्थापन असम्भव हुने मन्त्रीलाई अवगत गराउनु भएको छ काठमाडौँको सीतापाइलादेखि धादिङको धार्केसम्मको वैकल्पिक सड़क अन्तिम चरणमा पुगेको सन्दर्भमा अब धार्केदेखि अगाडि त्रिशुली पारीको मार्गलाई प्राथमिकता दिनुपर्ने उहाँको प्रस्ताव छ प्रस्तावित सड़कले धादिङको धार्के गल्छी परेवाटार अर्वास टार हुँदै गोर्खाको घ्याचोक र नवलपुरको गैंडाकोटसम्म जोड्ने लक्ष्य राखेको छ पाण्डेले मुख्यमन्त्री हुँदादेखि नै यो योजनालाई प्राथमिकतामा राख्नुभएको थियो र विक्रमसम्म 2078 नै यस विषयमा विभिन्न प्रदेशका मुख्यमन्त्री र स्थानीय जनप्रतिनिधिहरूसँग छलफल पनि भएका हुन् धादिङतर्फका धेरै खण्डमा सड़कको ट्र्याक खुलिसकेकाले यसै आर्थिक वर्षमा डीपीआर सम्पन्न गरी निर्माण कार्य थाल्न उहाँले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिन मन्त्रीसँग अनुरोध गर्नुभएको छ संघीय संसद र सरकारका विभिन्न निकायमा पटक पटक आवाज उठाउँदै आउनुभएका पाण्डेले यसलाई देशकै यातायात सञ्जाल सहज बनाउने लाइफलाइन आयोजनाका रूपमा व्याख्या गर्नुभएको छ नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले अटोमोबाइलका पार्टपुर्जाहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य एमआरपीको स्टिकर टाँच्ने सरकारको नयाँ व्यवस्थालाई व्यावहारिक बनाउन माग गरेको छ नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवसँग भेट गरी यो व्यवस्थाले व्यवसायीहरूलाई परेको प्राविधिक कठिनाईबारे छलफल गरेको छ सरकारको यो नीतिले आयातलाई व्यवस्थित र पारदर्शी बनाउने भए तापनि कार्यान्वयनको चरणमा रहेका जटिलतालाई सम्बोधन गर्न व्यवसायीले आग्रह गरेका छन् भेटका क्रममा नाडाले साना स्पेयर पार्ट पूर्जाहरू जुन एउटै बक्समा संयुक्तको संख्यामा आउँछन् तिनमा छुट्टा छुट्टा स्टिकर टाँच्न प्राविधिक रूपमा कठिन हुने समस्या मन्त्री समक्ष राखेको छ साथै भन्सारमा बन्देड वेयर हाउसको सुविधा नभएको अवस्थामा भन्सार यार्डभित्रै बसेर स्टिकर टाँच्नुपर्ने बाध्यता अव्यवहारिक रहेको गुनासो व्यवसायीहरूको रहेको छ नाडाले यस अघि नै एमआरपी र स्टिकरको विषयमा सुझाव दिएको स्मरण गराउँदै व्यवहारिक पक्षलाई हेरेर केही समयका लागि यो व्यवस्था सहजीकरण गरिदिन अनुरोध गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैत 30 गते सूचना जारी गर्दै सम्पूर्ण आयातित वस्तुमा एमआरपी उल्लेख हुनुपर्ने र स्वदेशी उत्पादनमा प्याकेजिङमै मूल्य, ब्याच नम्बर र म्याद स्पष्ट हुनुपर्ने व्यवस्था गरेको थियो। नाराको सुझावपछि मन्त्री यादवले हालको परिस्थितिलाई विचार गर्दै यो व्यवस्थालाई केही समय पछाडि सारेर भए पनि समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ। यस छलफलमा नाराका उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौडेल लगायतका कार्य समिति सदस्यहरूको सहभागिता रहेको थियो। नेपाल सरकारले भारत र अन्य तेस्रो मुलुकका पर्यटकहरूलाई आफ्नै सवारी साधन लिएर नेपाल भ्रमण गर्न सहज होस् भन्ने उद्देश्यले अनलाइन सेवाको शुभारम्भ गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विकास गरेको यो प्रणालीको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एक समारोहबीच उद्घाटन गर्नुभएको छ। यो नयाँ व्यवस्थासँगै अब नेपाल प्रवेश गर्ने विदेशी पर्यटकले भन्सार नाकामै बसेर भौतिक रूपमा फारम भर्नुपर्ने र लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। नयाँ अनलाइन प्रणाली अनुसार पर्यटकले आफ्नो सवारी साधनको विवरण र लाग्ने राजस्व घरैबाट वा अनलाइन मार्फत बुझाउन सक्नेछन्। राजस्व तिरेपछि उनीहरूले इमेलमा एउटा क्यूआर कोड प्राप्त गर्नेछन् जसलाई भन्सार नाकामा देखाएर सिधै नेपाल प्रवेश गर्न सकिनेछ। यसअघि यात्रा अवधि थप गर्नका लागि फेरि भन्सार नाकामै पुग्नुपर्ने वा जरिमाना तिर्नुपर्ने बाध्यता थियो, तर अब अनलाइनबाटै आफू बसेको ठाउँबाट म्याप थप गर्न सकिने सुविधा दिइएको छ। सरकारले पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गर्दै आएको सरकारी सवारी साधनको विवरण खोजी गर्न शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गृह मन्त्रालयलाई पत्र लेख्दै पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण माग गरेको हो। राज्य कोषको दुरूपयोग रोक्न र सुशासन कायम गर्न सरकारले यो कठोर कदम चालिरहेको छ। कतिपय पूर्व विशिष्टहरूले कानूनले तोकेभन्दा बढ़ी सवारी साधन प्रयोग गरिरहेको र फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको सूचनाका आधारमा सरकारले यो छानबिन अघि बढ़ाएको हो। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। कानून विपरीत लिइएका सुविधाहरू फिर्ता ल्याउने अभियानकै रूपमा यसलाई अगाडि बढ़ाइएको प्रधानमन्त्री कार्यालयको दावी छ। यसअघि पनि पूर्व विशिष्टहरूको सुरक्षा र सवारी सुरक्षा कटौती गर्ने विषयमा पटक पटक बहस भए पनि कार्यान्वयनमा चुनौती देखिने आएको थियो। यसपटक भने सरकारले प्राप्त विवरणका आधारमा मापदण्डभन्दा बढ़ी रहेका गाड़ीहरू तत्काल फिर्ता गर्ने योजना बनाएको छ। यो कदमले सार्वजनिक स्रोतको उचित व्यवस्थापन हुने र पहुँचका भरमा सरकारी सम्पत्तिको दोहन गर्ने प्रवृत्तिमा रोक लाग्ने अपेक्षा गरिएको छ। बीपी राजमार्ग अन्तर्गतको खुर्कोटदेखि भकुण्डेवेशी सड़क खण्डमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन पूर्ण रूपमा रोक लगाइएको छ। वर्षायाममा रोशी खोलामा आउन सक्ने बाढ़ी र सम्भावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रे र सिन्धुलीका जिल्ला प्रशासन कार्यालयहरूले यस्तो निर्णय गरेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन र जिल्ला सुरक्षा समितिको छलफलपछि यो सुरक्षा सतर्कता अपनाइएको हो। जिल्ला प्रशासन कार्यालय काभ्रे पलाङचोकले एउटा सूचना जारी गर्दै 2083 वैशाख 22 गतेदेखि अर्को सूचना नभएसम्मका लागि रात्रिकालीन आवागमन बन्द गरिएको जनाएको थियो। मौसमको अवस्था र बाढ़ीको प्रकृति हेरेर दिउँसोको समयमा पनि जुनसुकै बेला अल्पकालीन रूपमा सड़क बन्द हुन सक्ने प्रशासनले स्पष्ट पारेको छ। विशेष गरी खुर्कोट र भकुण्डेवेशी खण्डमा सड़कको अवस्था कमजोर रहेकाले यात्रीहरूको सुरक्षाका लागि पनि यो निर्णय अनिवार्य ठानिएको हो। प्रशासनले बीपी राजमार्गको नेपाल थोक र कटुञ्जे बेसी खण्डमा यात्रा गर्नुपूर्व सड़कको अवस्था बुझेर मात्र अघि बढ़न सर्वसाधारणलाई अनुरोध गरेको छ। राजमार्गका कतिपय खण्डहरूमा बाढ़ीले कटान गरेका कारण रातिको समयमा यात्रा गर्दा दुर्घटनाको जोखिम उच्च हुने देखिएको छ। यो प्रतिबन्धले लामो दूरीका यात्रीहरूलाई केही असुविधा भए पनि सम्भावित ठूलो मानवीय क्षति टार्न मदत पुग्ने विश्वास गरिएको छ। सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्रको नतिजा सार्वजनिक गर्दा परीक्षार्थीको नागरिकता नम्बर उल्लेख नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश द्वय डा मनोज कुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले नतिजा प्रकाशन गर्दा नागरिकता नम्बर सार्वजनिक गर्नु गैर कानूनी र व्यक्तिको गोपनीयताको हक विरूद्ध हुने ठहर गरेको हो। कानूनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले यस्तो ऐतिहासिक फैसला गरेको हो। 2082 माघमा भएको उक्त फैसलाको पूर्ण पाठमा सर्वोच्चले नागरिकताको प्रमाणपत्रलाई व्यक्तिको संवेदनशील दस्तावेजका रूपमा व्याख्या गरेको छ। परीक्षाफल प्रकाशन गर्दा परीक्षार्थीको पहिचानका लागि नाम र रोल नम्बर पर्याप्त हुने हुँदा नागरिकता नम्बर जस्तो व्यक्तिगत विवरण सार्वजनिक गर्दा साइबर अपराध, पहिचान चोरी र वित्तीय ठगीको जोखिम बढ़ने अदालतको निष्कर्ष छ। संविधानको धारा 28 प्रत्याभूत गरेको गोपनीयताको हकलाई यस फैसलाले थप सुदृढ़ बनाएको छ। सरकारले वैशाख 15 गतेदेखि आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य एमआरपी अनिवार्य गरेपछि वीरगंज भन्सार कार्यालयमा माल वस्तुको जाँच पास ठप्प भएको छ। व्यवसायीहरूले यस नयाँ व्यवस्थाको विरोध गर्दै जाँचपास प्रक्रियामा सहभागी नहुँदा एक सातादेखि अत्यावश्यक बाहेकका सामानहरू भन्सारमै रोकिएका छन्। यसले गर्दा भारतको रक्सौलतर्फ मालवाहक सवारी साधनको लामो लाम लागेको छ भने बजारमा सामानको आपूर्तिमा पनि प्रभाव पर्न थालेको छ। हालसम्म 1400 भन्दा बढ़ी मालवाहक ट्रकहरू सीमा क्षेत्रमा जाँचपासको पर्खाईमा लामबद्ध छन्। वीरगंज भन्सार कार्यालयका सूचना अधिकृतका अनुसार दैनिक 200 भन्दा बढ़ी नयाँ गाड़ीहरू थपिँदै गएका छन्। भन्सार प्रशासनले जाँचपासका लागि तयार रहेको बताए पनि आयातकर्ताहरूले फारम भर्न र घोषणा गर्ने काम रोकेका कारण समस्या जटिल बनेको हो। पेट्रोलियम पदार्थ र कच्चा पदार्थ बाहेकका अन्य व्यापारिक सामानको आयात पूर्ण रूपमा प्रभावित भएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाबारे चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा यातायात व्यवस्था विभाग र पछिल्लो समय व्यापक चर्चामा रहेको सवारी चालक अनुमति पत्र छपाएको द्रुत गतिबारे यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवड़ासँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन हो।
3: के भयो? केको हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: अलिकति जत्न पाएको छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ किन्न छैन भने बजारमा
8: चिन्ता किन लिनु हुन्छ? एकपटक लगानी गरी 10 वर्ष झुक्का हुन होन्डाको महिना मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
7: यो कहाँ किन्न पाइन्छ? अनि 500 साइकल कहाँ कहाँ उपलब्ध छ नि?
8: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुन्छ।
7: हुनेछ।
9: खेतबारी जोत्न, खेती गर्न, ल्यान्ड बनाउन, उकेरा लगाउन, ढिलो बनाउन सहित दुई टिलरबाट मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने दस कटा समेत उपलब्ध छ।
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375992222 98528880222 साथै 98010208095 मा मिस कल गर्नुहोस्। नगतै तपाईँलाई फोन आउनेछ।

चाह गिरे सरा दे घटना पाऊ

0: हो आज मेरो जन्मदिन हो याद तो छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नु र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840656 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुनि दुत्कुण्ड नगरपालिका कुरा नम्बर 5

0: सम्पूर्ण सिसोटी आजकल आफ्नो दल यति कार्पेटको विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: को हो को हो भाइ?
4: मेरो दिदी सन्तनी, दुःख गर्नुहोस् न।
3: के भयो यति राति? के हुँदैछ
4: दिदी? भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
3: न भन, के भयो?
4: आज घरमा कोही भएको मौका सोधेर तल्लो घरको माइला दाइले भागेर आलु दिने।
3: माइला दाइले पास त्यसलाई, म परलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, सरी पठाइदिनुहुन्छ कि? ल अब हिँडी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामा सफलतासँग भेट्न जाँदा
2: महिला, किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 10-9-8 र महिला आयोगको 11-42 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: हो काकी, के को सुवर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 लाग्यो होइन?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं।
5: हेट काकी अभिमान, त्यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश दिने साथी गुमाएछन् नि, हिँडे जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्षभन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सूचना सूचना सूचना, निःशुल्क आवासीय खाता व्यक्तिको लागि सूचना। काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा 1 देखि SE-सम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन बढ़ाउन अर्जुनलाई बेङ्गोर्छा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसरी सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही।

नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सोलिया फैम 101.2 मेगाहर्ट्ज देश का विभिन्न भाग www.soliyafm.com संसार भर के प्रसारण भईर बिहान 10 बजे सोलू हाल चाल आईपुगे सरस्वती पुरी। आज दिवसो मुख्य गरी कोशी प्रदेश का सबैजसो ठाउँ तथा मध्य प्रदेश का थोड़े ठाउँ र तराईका एक दुई ठाउँमा मेघ गर्जन टेंसेट मध्यम वर्षा को संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै राति को समय में कोशी विभाग मध्य गण्डकी का हिमाली तथा पहाड़ी भूभाग का थोड़े ठाउँ में मध्यम वर्षा र हिमपात तथा मध्यका एक दुई ठाउँमा मेघ गर्जन सहित हल्का वर्षा र हिमपात को संभावना छ। यस्तै भोलि कोशी विभाग मध्य गण्डकी प्रदेश को हिमाली पहाड़ी भूभाग का कहीं ठावर में तथा बाकी प्रदेश को पहाड़ी हिमाली भूभाग का थोड़े ठावर में मेघ गर्जन टैंकसेट मध्यम समय को वर्षा तथा हिमपात का साथ ही तराई भूभाग का एक दुई ठाव में मेघ गर्जन टैंकसेट हल्का वर्षा को संभावना रहकर महाशाखा ने जनाएको छ। काठमाण्डौ उपत्यका सहित देश का धेरै ठावमा यति बेला भने घाम लागिसकेको छ। प्री मनसून को समय में जुनसुक बेला वर्षा चोटेंग हिमपात को जोखिम होने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पेट्रोलियम पदार्थ को अत्याधिक मूल्य वृद्धि संगे निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थ को खपत में कमी आएको छ। नेपाल आयल निगम मध्य प्रादेशिक कार्यालय का अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थ को बिक्री में कमी आएको हो। कार्यालयले विगत में दैनिक औसत में 5,000 किलोलिटर डीजल 2,000 किलोलिटर पेट्रोल बिक्री करने गर्थ्यो तर अहिले कार्यालयबाट हुने ईंधन को बिक्री में कमी आएको छ। नेपाल आयल निगम मध्य प्रादेशिक कार्यालय का प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डीजल बिक्री में कहीं कमी आएको बताउनुभयो। अहिले डीजल दैनिक औसत में 3,500 किलोलिटर बिक्री हुँदै आइरहेको छ भने पेट्रोल दैनिक 1,000 देखि 1,500 किलोलिटर औसत में बिक्री हुँदै आइरहेको उहाँको भनाई छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधान न्यायाधीशको सिफारिशले सरकारको नियतमा प्रश्न उठेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले तीनजना वरिष्ठ न्यायाधीश उपेक्षा गरेर प्रधान न्यायाधीश सिफारिश हुनु सामान्य घटना नभएको भन्दै यसले सरकारलाई न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको सन्देश दिएको जानकारी दिनुभएको छ। श्रम संस्कृति पार्टी का अध्यक्ष हल्क साम्पाङ र पूर्व मंत्री सुदन गी किराती बीच एकता को सैद्धांतिक सहमति भएको छ। अध्यक्ष हल्क र सुदन बीच विभिन्न चरण में भएको छलफल ने बिहीबार रात एकता को रूप लिएको हो। सहमति अनुसार सुदनलाई पार्टी को वरिष्ठ नेता को जिम्मेवारी दिने भएको छ। एकता को बारे में शुक्रवार दिउँसो 3 बजे बागडोगरा स्थित हार्दिक होटल में पत्रकार सम्मेलन करी जानकारी कराइने सुदन का सहयोगी हेमन्त किरातीले जानकारी दिनुभयो। उनीहरूबीच वैचारिक र सैद्धान्तिक विषयमा भने छलफल जारी रहेको जनाइएको छ। पूर्व माओवादी नेता समेत रहेका किराती नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोफामा प्रवेश गर्नुभएको थियो। न त फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनपछि उहाँले प्रलोपाको साधारण सदस्यता समेत त्याग्नु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारत को पश्चिम बंगाल राज्य में चुनावी परिणाम पछि नया राजनैतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै सम्भावित संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 174(2) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनाव तृणमूल कंग्रेस पराजित भएपछि मुख्यमंत्री ममता ब्यानर्जीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि त्यहाँ राजनीतिक टक्रदातको अवस्था सृजना भएको हो।
अंतिम खेल समाचार इंडियन प्रीमियर लीग आईपीएल क्रिकेट में लखनऊ सुपर जायंट अस्ट्रेलियन रॉयल चैलेंजर्स बेंगलुरुलाई 9 रन ने पराजित गरेको छ। पारी पारे डीएलएस पद्धति अनुसार हिजो 1900 ओवर में हारिएको खेल में लखनऊ ने लगातार को 6 हार में ब्रेक लगाउँदा बेंगलुरु को शीर्ष स्थान में पुग्ने सपना पूरा भएन। टसारे पहिला ब्याटिंग गरेको लखनऊ ने 3 विकेट गुमाएर 1900 ओवर में 209 रन बनाए। 210 रन को लक्ष्य बताएको बेंगलुरुले 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सक्यो। लखनऊ को जीतमा मिचेल मार्सले 56 बल में 111 रन बनाए। त्यस्तै उच्च रन बनाउन कप्तान विश्व पन्तले 10 बल में 32 रन को उत्कृष्ट ब्याटिंग गरेका छन्।

विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना। यही वैशाख 20 गते देखि सल्लेरी च्यास्का विद्युत कम्पनी लिमिटेड सल्लेरीको वार्षिक मर्मत सम्भार कार्य भइरहेको छ। सोही क्रममा यही वैशाख 26 गते शनिबारका दिन कम्पनीको विद्युत उत्पादन गृहदेखि सिंगला सब स्टेशनसम्म जोड्ने 11 केबी विद्युत लाइन छेउ लागेका रूख तथा रूखका हाँगाहरू कत्थन कार्य गर्नुका साथै पावर हाउसको स्विच यार्ड उपकरणहरू 11 केबी फिडरका ट्रान्सफर्मरहरू र अन्य उपकरणहरू चेक जाँच तथा आवश्यक मर्मत गर्नका लागि विद्युत आपूर्ति बिहान 9:30 बजेदेखि बेलुकी 5:30 बजेसम्म पूर्ण रूपमा बन्द रहने कुरा यसै सूचना मार्फत सम्पूर्ण सेवाग्राही तथा सरकारवालाहरूलाई जानकारी गराउँदछौ। मर्मत सम्भार कार्य तोकिएको समय अगावै सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति समेत अगावै गरिने कुरा पनि जानकारी गराइन्छ। यस कार्यबाट सेवाग्राहीहरूलाई पर्न जाने असुविधा प्रति कम्पनी क्षमा प्रार्थी चाहन्छ। सल्लेरी च्यासा विद्युत कम्पनी लिमिटेड, सल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ।
1: किन र अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन माता, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।
3: हेलो दाई, नमस्कार।
4: नमस्कार भाइ, कता छौ?
3: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
4: अल्माउमा पर्ने कुरै छैन भाइ, तिमीसँगै एसीबीका साथीभाइ चारको मनाइसुल कलेजमा आएर बुझेर तिमी पढ्ने निर्णय गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब तिमी पढ्ने, किनकि मनाइसुल आज लाखौँ

आफ्नो वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मदद गर्दै आएको छ। न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासी वर्ल्ड कलेज साबुन सुचीपाती सम्पर्क नम्बर 9803-62382 98013-62387।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्ता वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाने नै है।
3: होइन,
2: यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ, सरले सुत्नुहुन्छ।
3: ए, कुरा त्यस्तो हो, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
4: नमस्ते, कति टाइमले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
6: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन।
7: ए के भो, दौडिदिई पो आइस त।
6: नाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको।
7: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
8: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: हत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोग्ने शिकार, लन्डनको सफलताले म खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
1: मरेँ के हो?
2: हेर त रगतै रगत भो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्दियो कि बाँच्यो केही छैन छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ल अस्ति भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पत्तल गएर बिजुलीको बल्ब लिएर आइज।
6: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुत कुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
5: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809509094 र 9833868418।
6: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
7: जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
7: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

कहाँ पुग्यो कहाँ पुगेन जना प्रतिनिधि हुनुहुन्छ। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि, नेथाफेलन गाउँपालिका सुलखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सल्यान, हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www.suluefm.com को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: का सभी को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा निर्वाहितमा जन सन्देश

0: তারা পাখালে ধুয়ে দুঃখ দিও তিন দিন বসে কে নিগো ভাই ডাক্তার
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हवस् डाक्टर साहब हजुरले भने जसै गर्छु
2: नेपाल सरकार विज्ञापन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भैरान बनायो मेरो पनि हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामीले औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त आउनुहोस् दिदी बरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789852 9824417 18 9843439696 र 9861323472 अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: नमस्ते डाक्टर सर
0: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
0: यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ अनि खाना कति खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
0: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

ಮಂದಿರ

Mandy, my mommy, don't you

Bye.

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायकसिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
3: नेपाल सरकार विज्ञापन हो
5: सधैँभरि

0: Discovery, which is Disney Home Chandra Dai.
1: एक यूनिट रगतले तीन जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संक्षेप सूर्य एफएम स्टूडियो टाइम
2: लाइन एयर बिहानको 11 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुतु नगर पालिका 5 सोलु कुम्बू
2: आदरणीय श्रोताबिन तपाई अहिले सुन्नु भएको छ सुन एफएम सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: न्यूज किन खुम्बो विगत एकिने ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा जोरामाई अक्साइड प्रिन्टिङ प्रेस थप सेवाहरुका साथमा सबै सुन्दर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गर्दै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस समिरी सुनखुम्बु
1: सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा साधन क्षेत्रमा घाँसपात काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस् सिभिल जुन बेसी उपभोक्ता समिति सुरु खुम्बु
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ
0: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मर्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863684
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु
0: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विश्वक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै गएँ, जाउँ न मेरो साथी।
5: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारथ मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्ले।

0: नमस्कार सुनिश्चितिका दिदी
1: नमस्कार नमस्कार दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन हो सधैँभरि रोजे

0: 아니고 참으로 퍼지도록하이.
1: 라 विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
2: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
2: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
2: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, नै न, मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843849852, 9824417718, 9843439696 र 9861323472। अन्जी औषधालय, सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी, सोलो खुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: नेपाल सरकार ज्ञापन बोर्ड।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलुदुतकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ।

0: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिजन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। पछिसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै 2 हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030 $25 अर्ब को व्यापारिक लक्ष्य निर्धारण, दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। नेपाल खबरमा अब पूरा खबर। विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्यसै गरी सुदूरपश्चिम विश्वविद्यालय र राजश्री जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको छ। समितिले आजको मितिदेखि 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत यी विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको समेत जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खनिजन्य पदार्थ उत्खनन तथा संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहहरूलाई निर्देशन दिएको छ। कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, पालिकाबाट हुँदै आएकामा नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, संकलन, ओसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रचलित कानून, मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खनिजन्य पदार्थको अभाव हुन नदी, यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसारपसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री तथा पालिकाहरूलाई पत्रचार गरी यस्तो आग्रह गरेको छ। जथावादी उत्खनन, अवैध संकलन तथा अनधिकृत ओसारपसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गति परिचालन, जोखिम क्षेत्रमा स्थानीयवासी समेतको रहबरमा अनुगमन तथा अवैध उत्खनन, संकलन तथा ओसारपसार कार्यमा तत्काल परिप्रशासनबाट नियन्त्रण गर्न निर्देशन दिएको छ। यो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको अनुमान छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित वर्षा तथा बाँकी हिमाली भूभागमा एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने केही ठाउँमा हिमपातको पनि सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ। मौसमविदले अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान गरेका छन्। प्री मनसूनमा हावाभरी, चट्याङ सहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन तोलामा 1,100 रूपियाँले बढ़्यो 11,600 सहकारी दर्ता प्रक्रियामा लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
2: खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ या हिटर नुहाउन नबिर्सौ
1: ग्यास सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ
2: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ
2: बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा छैन नियमित जाँच गरौ
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोगो गरौ सेउला माटो बालुवा थुपारेर राखौ
2: आग लागि बारे चासो राखौ चनाखो हुनु

साथ सन् 2030 सम्ममा 25 अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पुर्याउने लक्ष्य निर्धारण गरेका छन्। भारतको तीन दिने राजकीय भ्रमणमा रहनुभएका प्राय भियतनामी राष्ट्रपति तो लाम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि ती समझदारीमा साझा हस्ताक्षर भएको हो। दुई देशबीच वित्तीय नवाचार, सीमापार डिजिटल भुक्तानी, सांस्कृतिक सहयोग, दुर्लभ खनिज, समुद्र विज्ञान, औषधि विज्ञान, त्यसै गरी शिक्षा र पर्यटन प्रवर्धन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा समेत समझदारी भएको छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आईपीएल का टोलीहरूलाई हनी ट्र्याप र सुरक्षा सम्बन्धी जोखिमबाट सावधान रहन निर्देशन दिएको छ। बीसीसीआईका सचिव देवजीत सकियाले टोलीहरूलाई साथ विश्वको निर्देशन पठाउँदै खेलाड़ी र सहयोगी सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो। बीसीसीआईले उच्चस्तरीय खेल प्रतियोगितामा हनी ट्र्याप, यौन दुर्व्यवहार सम्बन्धी आरोप र अन्य सुरक्षा जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनेको छ। निर्देशन अनुसार अब टोली व्यवस्थापनको लिखित अनुमति बिना कुनै पनि बाहिरी व्यक्तिलाई खेलाड़ी वा सहयोगी सदस्यको होटल कोठामा जान दिइने छैन। पाहुनासँग भेटघाट गर्दा होटलको लबी वा सार्वजनिक ठाउँमै गर्नुपर्नेछ। यस्तै खेलाड़ी वा सहयोगी सदस्यले होटल बाहिर जानुअघि सुरक्षा अधिकारीहरूलाई जानकारी दिनुपर्ने भनिएको छ। अनुमति बिना राति वा अन्य समयमा बाहिर निस्कन नपाइने नियम लगाइएको छ। बीसीसीआईकै टोली सदस्यहरूले परिचय पत्र देखाउन आनाकानी गरेको भन्दै अब मैदान, होटल र अभ्यास स्थलमा परिचय पत्र अनिवार्य रूपमा देखिने गरी लगाउन समेत निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आवरण, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिजजन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। वर्षीसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै 2 हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030 25 अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण। दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण समझदारीमा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ।
2: सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ।
3: सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कोही सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाणपत्रको सकल पेश करीमा पनि

सोही सकल पत्र को आधार में यातायात कार्यालय ने जारी दर्ता नंबर कायम करी सवारी दर्ता प्रमाण पत्र को प्रतिलिपि जारी कर सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालकालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्द्रा एफएम। सुन्द्रा एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

Listen, this is for you, from my brother's side. He needs you. Please come back. सानो तिम्रो याद आयो यादै ज्यान खायो होइन अरू केही मलाई केवल तिम्रो साथ चाहियो किन तिमीले बुझेनौ मेरो मनका भावना आफ्नो मात्र सुन्यौ बुझेनौ मेरो चाहना कस्तो रम्न खोज्थे म सधैँ तिम्रो छायामा धेरै कमी पायो र तिमीले मेरो मायामा इच्छा आकाङ्क्षा सबै तिम्रा पुऱ्याएकै थिए अप्ठ्यारा तिम्रा फलमा हात समाएकै थिए इस्ताउनेर पकाउने जहिले चलिरहन्छ मायामा कसले तिम्रो हेर्छु सोध्छु यही नै छु साथमा सुन मेरो गीत पनि आउँछु भन्ने आशमा सबै कुरा हामी You know it.

0: ਆਉਂਦਾ ਸਾਥੀ ਵਾਰੀ ਖੁਸ਼ੀ ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
1: ईदाई राई को साझा स्टोर में दीदी ने कपड़ा अर्डर करू मत एक्ल भें जाऊ मेरे साथी
2: मई को साझा स्टोर में नहीं जान लगा नया नया डिजाइन का कपड़ा लिया अरे छानी छानी किन्ने आज
3: राई को साझा स्टोर्स में तपाई पनि आउनुहोस् नया नया डिजाइन का कपड़ा सुपथ मूल्य में छानी छानी लैजानुहोस् यहाँ डाउन जैकेट सिलिकन जैकेट जुत्ता चप्पल बच्चा देखि वृद्ध सम्मलाई बाजो र गर्मी दुवै मौसम में आवश्यक पर्ने फैंसी कपड़ा सुपथ मूल्य में पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नंबर 9843909809 राई को साझा स्टोर्स स्थान जिला प्रशासन कार्यालय नजिक सोलु रुत्कुमा नगर पालिक 5 सल्लेरी सोलु खुम्बु
4: ए बाबु नै न मेरो त हात खुट्टा अनुमास झमझम गर्छ पिनासले भिडान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
5: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हिँडान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि हुन्छ आउनुहोस् दिदी अरू सँगै जाउँ
6: यहाँ नस्ता च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद फर्स्ट आवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आत्महत्या सबसे बेसी सके आजकल आत्महत्या यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश नमिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: रत्न पाँच होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सबै सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, किलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528880222 साथै 98010208095 मिसकल गर्नुहोस्। नगतै तपाईँलाई फोन आउनेछ।
3: नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
3: खै के भन्नु वडाध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
3: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
5: आ, कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
6: हो र, के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: बेहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नला र ल आँखा बन्द गर त
0: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सिंह चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी

0: بابا من از استودانی منزینم از زمینی میایی؟
1: نه چی بود؟ چی بود؟ چون چه بانی؟
0: نه نه ایتیگه زمینی من نگینم
1: ایتیگه بانی اونسا؟
0: مال ساینس کو پانچه گارن ساکینا سالی کب اونسا
1: کورا تیستو پو؟ نایرم ما پانی تیمسان میگنچو नमस्ते मैडम म रीना बुबुल
2: नमस्ते कति काम निकाल्नु भयो
1: आज रीनाले स्कुल जान्न भनि साइन्स को कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दैथि
2: ओहो हो र हजुर आरी राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहि पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: पत्रिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठक्का फुत्किए
5: ए के भो दौडिदिए पो आइस त
4: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
5: अनि को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो

0: हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञान।

0: हाम्रो के दोस्तर पक्रिनु भएको छ र बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
1: हामी त जन्ती गएका त हौ सर
0: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
2: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
0: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
1: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
0: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
3: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
3: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
4: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: को को बाहिर
1: दिदी सुन्छ नि ढुक्क खोल्नुहोस् न
5: के भयो यति राति किन लिदिराखे
1: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
5: नभन के भयो
1: आज घरमा कोही सम्हाल्नु मन पर्छ
5: माइना दाईले सब त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनुहुन्छ कि
6: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला
3: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसे सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मेरो तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नुभएको?
6: बिन्दु भएन, औषधी हालेको।
5: नहुन, शरीर ढाक्ने कपडा माक्स पन्ध्र खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है किरा खाने?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाम्रो त परियो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: हेलो
3: हेलो हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो, नमस्ते।
2: हेलो हजुर, यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
3: ए नानी, के भने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
5: शुभ प्रभात
4: बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
6: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: गुरुआमा।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
0: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन।

0: नमस्ते डॉक्टर सर.
1: नमस्ते भन्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है एकचोटि तौलेर. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नोतर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षा सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो गृह व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हटमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एफईपछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एफई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।

सूचना सूचना निःशुल्क आवासीय छाता वृत्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्की स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङडोछा फाउण्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्नमा उत्पीड़ित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा मतदेशसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 98 51 57 53 85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्थनदायी डोङगोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डोङगोछा फाउण्डेशन खानखुवा खु

विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना। यही वैशाख 20 गते देखि सल्लेरी च्यासा विद्युत कम्पनी लिमिटेड सल्लेरीको वार्षिक मर्मत सम्भार कार्य भइरहेको छ। सोही क्रममा यही वैशाख 26 गते शनिबारका दिन कम्पनीको विद्युत उत्पादन गृहदेखि सिंगला सब स्टेशनसम्म जोड्ने 11 केबी विद्युत लाइन छोड लागेका रूख तथा रूखका हाँगाहरू कत्तान कार्य गर्नुका साथै पावर हाउसको स्विच यार्ड उपकरणहरू 11 केबी फिडरका ट्रान्सफर्मरहरू र अन्य उपकरणहरू चेक जाँच तथा आवश्यक मर्मत गर्नका लागि विद्युत आपूर्ति बिहान 9:30 बजेदेखि बेलुकी 5:30 बजेसम्म पूर्ण रूपमा बन्द रहने कुरा यसै सूचना मार्फत सम्पूर्ण सेवाग्राही तथा सरोकारवालाहरूलाई जानकारी गराउँदछौ। मर्मत सम्भार कार्य तोकिएको समय अगावै सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति समेत अगावै गरिने कुरा पनि जानकारी गराइन्छ। यस कार्यबाट सेवाग्राहीहरूलाई पर्न जाने असुविधा प्रति कम्पनी क्षमाप्रार्थी चाहन्छ। सल्लेरी च्यासा विद्युत कम्पनी लिमिटेड, सल्लेरी, सोलुखुम्बु।

0: छट्टैमा यो विसर्जन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहन चुच्चेपाटी काठमाडौँ

0: नागरिकता कस्तो संचालन हुने सम्बन्धी सूचना
1: अदलित सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोची प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा साधन क्षेत्रमा नास्ता काट्न गाई वस्तु चढाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जसुयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरुङ जुन बेसी उपभोक्ता समिति
1: हिंसाबाट बचाउ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति आफन्तको साथीलाई परिचित नदिँदा र होसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 参考にしてください。
1: あいやー、あいやー、あいやー、メラブバシャシャタビランボキャオ3दिन देखि दाद दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
2: आ कति पीर मानेको, केको काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
1: हो र के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुनुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
2: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत तल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफजेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
5: ए गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल, आँखा बन्द गर त।
5: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
6: ल, अब आँखा खोला त।
5: कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङबारी, तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचादी उद्योग, सुनि भुतकुण्डा नगरपालिका, कुडा नम्बर 5, सल्लेरी।

आखामा काजल लागतो ओठमा लाली लागतो तै पनि सारे राम्री देखिन्छौ आखामा काजल लागतो ओठमा लाली लागतो तै पनि सारे राम्री देखिन्छौ।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ मेरो साथी।
1: म पनि राईको साझा स्टोर्समा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबू, लौ न, मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ, निवासले भन्दान बनायो, मेरो पनि चुची हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ, थाकेर हिरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। हामी दिदी अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824747718, 9843349696 र 9861314472। आमजी औषधालय, सोलो दुत्कुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय।

साथै बसिसके आजकल आफ्नो दल यति कार्पेटिङ विगतको दशकदेखिको सुन्दर साथ यति कार्पेटिङ कार्पेटको पछाडि यतिको लोगो हुनुहुन्न बिर्सिनु होला यति कार्पेट कार्पेटको शीर्षक।

जसमा सौन्दर्य छ हो जसमा सुवास छ जसले किन्न झुठा हो जसमा विश्वास छ

0: 的，别再把我便宜花了，喂。
1: 大米，
0: 阿玛雷。
2: लैंगिक परंपरागत भूमिकालाई रूपांतरण गरौं समानताको जड बसालौं नेपाल सरकार विज्ञापन हो
3: के भयो के को हल्ला खल्ला हो यो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
5: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
3: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
5: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
6: विकासका नाममा विनाश भनिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
7: अलिकति जत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ किन्न छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
9: खेतबारी जोत्न छोपाइ गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन सहित यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाइको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Chip. City FM. Studio time.
2: It's 4 p.m.
0: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा भोलामाई अफसेट प्रेस सोलुदुपु नगरपालिका पाँच सोलुकुम्बु
3: सडक प्रयोग गर्दा दिन दिन सडक सीमा अतिक्रमण नगरौ सडक सीमामा अस्थायी एवं स्थायी समय सीमा निर्माण नगरौ सडकको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ सवारी चलाउँदा नियम अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मार्गसुधार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: सवारी साधनको इन्जिन र तेजस रूपकरण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र तेजसको अवस्था रुजू वा अन्य कुनै कल्फेट भए नभएको रुजू गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पाद गर्न गराउ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो होइनमा राष्ट्रसुनी अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: हेलो दाई नमस्कार।
4: नमस्कार भाई कता छौ?
3: म त गाउँमै छु नि दाई। एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके। कहाँ पढ्ने के पढ्ने? म त अल्माउमा परे दाई।
4: अल्माउमा पढ्ने कुरै छैन भाइ। त्योसँगै एमसीएका साथीभाइ चालुङको मनासु वर्ल्ड कलेजमा आएर बुझेर त्यही पढ्दै निको गरेर गइसके। तिमी पनि दुःख भएर आउने अब तिमी पढ्ने, किनकि मनासु आज लाखौं विद्यार्थीको सही गन्तव्य हो।
5: मनासु वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कलेज चाबुङ सुसीवादी। सम्पर्क नम्बर 9800362382, 9800362387।

0: यो बा कृषि पर्यटन मार्फत समृद्ध मत्स्य दूध कोशी समावेश विकास आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मत्स्य दूध कोशी को समृद्धि मत्स्य दूध कोशी गांव पालिका सोलखुंड के सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बुधवार साझे 7:30 बजे देखि 8 बजे समय सुरू एफएम 101.2 मेगाहर्ट्ज अनलाइन सुरू एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर विनियोजित बजेट को काम र प्रभावकारिता नागरिक को गुनासो र सुनवाई समग्र स्थानीय तह को विकास र सिद्धि मेचा सुलेन गांव पालिका सोलखुंड को सहकार्य में उत्पादित रेडियो कार्यक्रम हाम्रो मेचा सुलेन हरेक महीना को पहले सोमवार र अंतिम सोमवार 7:30 बजे देखि 8 बजे समय सुरु एफएम 101.2 मेगाहर्ज www सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दूधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेबीको बुद्ध घाटमा रहेको सोलखुम्बु आँखा उपचार केन्द्र सोलखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षा

0: गर्ने आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आधा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 र 98130034213।
0: सुलुखु आँखा उपचार केन्द्र सुलुदुत्कुमा नगरपालिका नम्बर 5 सहेरी।

कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको हुन्छ। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि, नेचा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज डब्ल्यू डब्ल्यू डब्ल्यू डट सुरु एफएमको पेजमा।

0: हामी सबैको भर पर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरूको सङ्ग्रहालय
1: कार्यक्रम
2: गुड आफ्टरनून नमस्ते अनि नमस्कार सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम गीत गीत लिएर उपस्थित भइसकेका छौं। दार्जीलिङ मित्रको साथमा आवाजमा छु म सिर्की लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी तारको पहिलो सामुदायिक रेडियो सुन FM 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ। र श्री दाजु आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने एकदमै मिठा मिठा पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइसकेका छौं र विधा नगरीकन एकैछिन सुनौ आज बस्ने पाँच विधाका क्लिप्सहरू।

0: एकदमै मिठा मिठा पाँच विधाका गीतका क्लिप्सहरू भर्खरै हामीले सुनिसकेका छौं। अब पालो तपाईँको 97 64 49 50 70 को लाइभ इलिजी कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ। कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो,
1: गुड आफ्टरनुन
0: दिदी, नमस्ते। गुड आफ्टरनुन हजुर, कहाँबाट? उदयपुरबाट निशा मगर बोल्दै हुनुहुन्छ।
1: हजुर,
0: के गर्दै हुनुहुन्छ निशा जी? यसमा ठिक छ निशाजी, कार्यक्रममा सहभागिता गराउनु भएको छ। आज कुन गीत रोक्न चाहनुहुन्छ त निशाजीले?
1: मलाई कसले देखेर अप्सरालाई
0: भन्ने राखिदिनुहोस् न। पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ। आफ्नो नजिकको पाँचजना साथीलाई सम्झनुहोस् है।
1: हुन्छ, पर्यासको लागि मेरो साथीहरूमा चाहिँ सम्पूर्णलाई सम्झिरहेको छु, कोही कसैलाई विश्वास छैन, सबैलाई मायालाई सम्झना भन्ने चिन्छु। बाई बाई।
0: ओके बाबा, साथी हुनुहुन्थ्यो उदयपुरको साथीसित निशा मगर हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत रोज्दै भने साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी उहाँको हृदयतर्फ नै जानेछौ। उहाँको हृदयमा पर्न सफल एकदमै मिठो गीत रहेको छ, कसले देखेको र अप्सरालाई भने एकदमै मिठो गीत चाहिँ हामी एकैछिन सुन्नेछौ। र यो गीतको साथमा चाहिँ पहिला नै छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: हो काकी के त सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 कि लाग्यो हुन्न
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो देश विदेश आफै घुमिहाल्छ नि हिँडे जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेरमा पुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: भन्यो भने पहिला नै छोट विश्राम रहेको थियो। पहिलो छोट विश्रामलाई पनि भर्खर हामीले पार गरियो भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलाफम 101.2 मेगाहर्जमा कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ र भर्खरै मात्रमा चाहिँ हामीले एकदमै मिठो गीत सुन्दै चाहिँ भने पहिलो छोट विश्राममा एक पार गरिरह भने फेरि पनि कार्यक्रमलाई लिएर उपस्थित भइ नै सकेका छौ र कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा स्वागत गरिहालौ को हुनुहुन्छ कहाँबाट हेलो
1: नमस्ते
0: नमस्कार हजुर को गर्दै हुनुहुन्छ कहाँबाट खोटाङ आइसक्यो खोर्काबाट जमुना तामाङ बोल्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ त जमुनाजी यो समयमा
1: त्यो समयमा
0: त बसिरहेको छु भन्नु पर्छ होइन अनि हजुर चाहिँ के
1: गर्दै
0: हुनुहुन्छ अनि खा दिनुभयो कि बाँकी छ त जमुनाजीले
1: मेरो त भयो भन्नुपर्छ होइन अनि हजुरको भयो कि बाँकी
0: छ मेरो नि भइसक्यो भन्नुपर्छ है जमुनाजी अनि आज खोटाङतिरको मौसम कस्तो छ त जमुनाजी
1: अघिसम्म चाहिँ पानी पारिरहेको थियो अहिले चाहिँ पानी बसेर घाम लागिरहेछ भन्नुपर्छ होइन
0: ल ठिक छ जमुनाजी कार्यक्रममा सहभागी पनि आउनु भएको छ आज कुन गीत रोज्न चाहनुहुन्छ त जमुनाजीले
1: थर्डको अर्डर दिनु न होइन
0: तपाईँले गीतको ठ्याक्कै गर्नु पर्ने हुन्छ है जमुनाजी ल ठिक छ जमुनाजी आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है
1: खासमा चाहिँ तिमी मिठो भोइस लिएर कार्यक्रम सञ्चालन गर्ने हुने दिदीहरूका लागि साथीहरू भन्नुपर्दा अनि राणा मगर रोजिना तामाङ हिरा देवी राई गङ्गा तामाङ बलकुमारी तामाङ अनिता तामाङ भन्ने छुट्टिन्छु भयो है नाना
0: ओके बाबाई साथी हुनुहुन्थ्यो खुटाङको यसैले खर्काबाट जमुनाजी हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठो कुराकानी गर्दै एकदमै मिठो गीत रोज्दै भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ र अब पनि हामी ढिला नगरिकन एकदमै मिठो गीत जमुनाजीको रोजाईतर्फ नै जानेछौ उहाँको रोजाईमा पाउन सफल एकदमै मिठो गीत रहेको छ जिन्जी माउनी आँखा भने एकदमै मिठो गीत रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ एक देव लिङ्गको आवाजमा सजिएको एकदमै मिठो गीत चाहिँ हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि पनि उपस्थित हुनेछौं।

0: पेरिवरी स्वागत गर्दछु। भर्खरै मात्रमा चाहिँ हामीले एकदमै मिठो गीत सुन्दी भने चाहिँ एकदमै मनोरञ्जन पनि लिइसकेका छौ। राजी पनि हामीसँग तीनवटा विधाका गीतहरू चाहिँ बाँकी नै रहेको छ। त्यसैले आउन सक्नुहुनेछ 97464950 को लाइन दिजे कार्यक्रममा सहभागी जनाएर चाहिँ आफूलाई मनपर्ने एकदमै मिठो गीत रोजेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ। र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। एकदमै निर्धक्का भएर चाहिँ कार्यक्रममा सहभागी जनाएर चाहिँ आफूलाई मनपर्ने एकदमै मिठो गीत चाहिँ रोज्न सक्नुहुनेछ। र विशेष गरी यो समयमा धेरैजना साथीहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ होला, कोही खाजा बनाउँदै हुनुहुन्छ होला, र धेरैजना साथीहरू गोठालोमा पनि हुनुहुन्छ होला। जस्तोसुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहनु होला भन्न चाहन्छु। र कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा, स्वागत गरिहालौं। को हुनुहुन्छ, कहाँबाट भन्दै थियो? उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। फेरि पुनः प्रेस गर्नुहोला 97464950 लाइन हुँदैछ आउन सक्नुहुनेछ। र एकदमै तपाईँले चाहिँ बारम्बार टेलिफोन लाइन चाहिँ एकदमै बारम्बार प्रयास गर्नुभयो भने चाहिँ पक्कै पनि तपाईँको टेलिफोन लाइन लाग्ने नै छ। त्यसकारण चाहिँ एकदमै बारम्बार प्रयास गर्नुहोला भन्न चाहन्छु। र कोही साथी आउनु भएको छ टेलिफोन लाइनमा, फेरि स्वागत गरिहाल्छु। को हुनुहुन्छ, कहाँबाट? हेलो, नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ? कहाँबाट? उदयपुरबाट जेनिसा खड्का बोल्दै हुनुहुन्छ। आराम कुशली हुनुहुन्छ नि जेनिसाजी? अनि खाजा दिनुभयो कि बाँकी छ त जेनिसाजीले? ल ठिक छ जेनिसाजी, कार्यक्रममा सहभागी त जनाउनु भएको छ। आज कुनै गीत रोज्न चाहनुहुन्छ त जेनिसाजीले? पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ। आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है?
1: हुन्छ, फर्स्ट म तपाईँको लागि अहिले सोले फोन जति पनि साथीले सुनिरहनु भएको छ उहाँहरूको लागि, र सर भाइ विराट खड्का, पुरुन्ती खड्का, समीक्षा खड्का, कतिजनाको बानीहरूलाई सम्झिरहेको छु भन्न चाहन्छु। र मलाई जति पनि साथीले देवी खड्का भन्ने चिन्नुहुन्छ उहाँ सम्पूर्णको लागि भन्दैछु। तिमी दिदी भाइ
0: ओके बाई साथी हुनुहुन्थ्यो, उदयपुरको साथी जेनिसा खड्का भन्दै हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठो कुराकानी गर्दै एकदमै मिठो गीत रोज्दै भने साथी छुटिसक्नु भएको छ। र यही गीतको लागि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, स्वागत गरिहालौँ। को हुनुहुन्छ, कहाँबाट? हेलो, नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ? कहाँबाट? बुइपाबाट उमेश चामलिङ बोल्दै हुनुहुन्छ। अनि आराम कुशाले हुनुहुन्छ नि उमेशजी? हामी एकदमै आरामै छौ भन्नुपर्छ है उमेशजी। ल ठिक छ उमेशजी, अगाडिको साथीले एकदमै मिठो गीत रोज्दै भने साथी छुटिसक्नु भएको छ। यही गीत मार्फत चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है? पक्कै पनि एकदमै प्राविधिक समस्या हुन सक्छ है
2: गीतहरू होइन दुई तिनजनाले रोज्न पाउँथे पहिला पहिला त धेर सुन्थ्यौँ होइन, अहिले समय समयमा त्यसले सुन्थ्यौँ।
0: हजुर हजुर, एकदमै तपाईँहरूले एकदमै हाम्रो नेपाली पात्रबाट पनि तपाईँहरूले चाहिँ एकदमै सुन्न सक्नुहुनेछ है? ओके, ल ठिक छ उमेशजी, आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है?
2: फर्स्ट अफ अल त अब प्राविधिक तपाईँ अनि यहाँ उमेश भनेर चिन्नु सम्पूर्णलाई एकमुष्टमा भन्दै
0: ओके बाबा साथी हुनुहुन्थ्यो दुईपा बाट उमेश चामलिङ भन्दै हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो कुराकानी गर्दै आफ्नो नजिकको पाँचजना साथीलाई सम्झँदै भने साथी छुटिसक्नु भएको छ। अब पनि चाहिँ ढिला नगरिकन दुईजना साथीको हृदयतर्फ नै जानेछौ। एकदमै मिठो गीत जेनिसा जी र उमेश जीको रोजाइमा पर्ने सफल एकदमै मिठो गीत रहेको छ। नेपालको जाय भने एकदमै मिठो गीत रहेको छ, एकदमै राष्ट्रिय भावनाले सजिलो एकदमै मिठो गीत सुन्दैछु। हामी दोस्रो आयो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम बस्दा फेरि उपस्थित हुनेछौं।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सशक्त र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्षभन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

कार्यक्रम बितेगीतको हो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्राममा पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रममा मिलेर तपाईँको रेडियो सेटमा अवस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुला एफएम 101.2 MHz कार्यक्रम गीतै गीतै सुनिरहनु भएको छ र आज पनि हामीसँग दुईवटा विदाका गीतहरू चाहिँ बाँकी नै रहेको छ र आउन सक्नुहुनेछ 97964950970 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाएछ। आफूलाई मनपर्ने एकदमै मिठो गीत रोजेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र धेरैजना साथीहरू एकदमै कार्यक्रममा सहभागिता जनाउँदै गर्दछ। तपाईँहरूले गीत चाहिँ हामीले बजाएको एकदमै पाँचवटा विदा बाटै रोज्नु पर्ने हुन्छ, त्यस कारण चाहिँ एकदमै तपाईँहरूले चाहिँ हामीले बजाएर राखेका एकदमै गीतका मिठो क्लिप्सहरू सुनेर चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हामीले कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र आउन सक्नुहुनेछ 97964950970 लाइन हिन्दी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौं हामी र यदि तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी तपाईँहरूसँग एकदमै मिठा मिठा कुराकानी गर्दै र तपाईँहरूको रोजाइमा पर्ने सफल एकदमै मिठो गीत चाहिँ सुन्दै मनोरञ्जन लिनेछौ र आज भने हामी फेरि पनि एकदमै मिठो गीत तर्फै जानेछौ। एकदमै मिठो गीत रहेको छ पहुना भने एकदमै मिठो गीत रहेको छ र जसमा चाहिँ आवाज बढ़ो भएको छ सुशान्त केसीको आवाजमा सजिएको एकदमै मिठो गीत चाहिँ हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि उपस्थित हुनेछौं।

फेरी पनि स्वागत गर्दछु भर्खरै मात्रामा हामीले एकदमै मिठो गीत सुनेर एकदम मनोरञ्जन लिइसकेका छौं र अब भने चाहिँ हामीसँग अन्तिम गीत बाँकी रहेको छ र अन्तिममा कार्यक्रममा सहभागिता जनाउँदै गर्दा चाहिँ तपाईँहरूले कुन गीत बाँकी छ थाहा हुनुपर्ने हुन्छ र गीतको बोल भनेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 97964950 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूलाई मन परेको एकदमै मिठो गीत रोजेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र तपाईँहरूले चाहिँ अन्तिममा सहभागिता जनाउँदै गर्दा चाहिँ कुन गीत बाँकी छ भनेर चाहिँ तपाईँहरूलाई थाल्नु पर्ने हुन्छ र गीतको बोल भनेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र यदि तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी लिने नै छौं र एकदमै मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको रोजाइमा पर्ने सफल एकदमै मिठो गीत राखेर एकदमै मनोरञ्जन लिनेछौं र अब भने चाहिँ हामी कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ। कार्यक्रम आफ्नै कार्यक्रम गीतै गीतलाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र यतिन्जेलसम्म फोन ट्राई गर्नुभयो कार्यक्रममा सहभागिता जनाउनु भयो र हाम्रो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोटक आवाजलाई तपाईँको रेडियो सेवा मोबाइल शीर्षमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिक हुनुहुन्छ रवि श्रेष्ठजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा एकदमै मिठो गीत रहेको छ बाबुले बाटीको भने एकदमै मिठो गीत राम नाम सत्य भने एकदमै चर्चित चलचित्रबाट लिएको एकदमै मिठो गीत रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ बाबुल गिरी र रचना रिमालको आवाजमा सजिएको एकदमै मिठो गीत छाड्दैछु। आजको कार्यक्रम गीतै गीतको बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लमु शेर्पा पनि बिदा हुन चाहन्छु। नमस्कार।

0: कत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: दौडी पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनि एफएमले तयार पारेको सामाजिक सन्देश।
3: को भाइर
4: मो दिदी सुन्तली ढुक्क खोल्नुहोस् न।
3: के भयो यति राति किन दिदी अर्की
4: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
3: न भन के भयो?
4: आज घरमा कोही खानुभएको मन त छोडेर तितली भएको माइला दाइले भागेर आज दिदी
3: माइला दाइले त्यसलाई म तपाईँलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, पढि पठाइदिनुहुन्छ कि?
5: ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकीर मनोपराउन सफलतासँग भेट्न जाउँला।
2: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने, सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 10-9-8 र महिला आयोगको 11-42 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
6: धूम्रपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुङ्गे भयो।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुनवा एफएम 102 मेगाहर्ज देश का विभिन्न भाग www.sunwafm.com संसार भर के साथ प्रसारण भैर साझ 5 बजे सुरु हालचाल लिये आईपुगे म सरस्वती पुरी जल तथा मौसम विज्ञान विभाग की महानिर्देशक डाक्टर अर्चना श्रेष्ठ ने मनसून में हुने वर्षा और तापक्रम को अवस्था बारे प्रस्तुत करथ्यांक नीति निर्माण र विकास योजना का लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभाग ने आयोजना गरेको मनसून फोरम में महानिर्देशक में श्रेष्ठ ने अहिले उपलब्ध प्रविधि जनशक्ति क्षमता अध्ययन अनुसंधान तथा अन्तर्राष्ट्रीय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको जानकारी दिनुभएको छ। विभागले वर्षको चारैयाम का लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले तीनवटा यामको पूर्वानुमान शुरू भइसकेको र अब प्री मनसूनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको उल्लेख गर्नुभएको छ। महानिर्देशक श्रेष्ठका अनुसार एल निनो इन्डियन ओसियन डाइपोल तथा आर्कटिक ओसिसिलेसन जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको वहाँको भनाई छ। वैज्ञानिक अनुसन्धान बलियो बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी हुने वहाँको भनाई छ। डाक्टर श्रेष्ठले यसका लागि अनुसन्धान प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड़ दिनुपर्ने बताउनु भएको छ। काठमाडौँको माइती घर मण्डलामा सुकुम्बासीले प्रदर्शन गरेका छन्। उनीहरूले आज नाराबाजी सहित प्रदर्शन गरेका हुन् काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासीले काठमाडौँ महानगरपालिका र सरकारी डोजर चलाएर आफूहरूलाई विस्थापित गरेको बताएका छन्। प्रदर्शनमा सहभागीहरूले मानव अधिकारको रक्षा सबैलाई बराबर गरिनुपर्ने लगायत माग राखेका छन्। सरकारले थापा थली कैरी गाउँ मनोहरा लगायत क्षेत्रमा बनेका अनधिकृत संरचना तथा घर टहरा हटाएको थियो। साथै त्यहाँ बसोबास गर्दै आएका विस्थापितलाई विभिन्न ठाउँमा होर्डिङ सेन्टर बनाएर राखिएको छ। पूर्व मन्त्री सुदन किराती स्वयं संस्कृति पार्टीमा प्रवेश गरेका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रम मार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्फाङले किरातीलाई पार्टीमा भित्र्याएका हुन। वरिष्ठ नेता सहित दोस्रो वरियतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने सभापति भएको छ। सहमति भएको छ। किराती पक्षले वरिष्ठ नेता सहित एकावर उपाध्यक्ष एक सचिव र 15 जना केन्द्रीय सदस्य पाउनेछन्। सुदनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोपाबाट रहेका छन्। जनजी आन्दोलन तथा प्रचण्डले मादक नेपाल सहित ल्याएर पार्टी एकता गरेपछि असहमति जनाउँदै उहाँ जनार्दन शर्मा सहित प्रलोपामा लाग्नु भएको थियो।
1: इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जना पदयात्रीको ज्यान गएको छ। हालमा हेडो टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इन्डोनेसियाली अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था अल्जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख युवान रामदानीका अनुसार विस्फोटमा फँसेका 20 जना पदयात्रीको खोजी गर्न प्रहरी सहित 10 जना कर्मचारी खटाइएको छ। रामदानीले 9 जना पदयात्री सिङ्गापुरका जयको बताउनु भएको छ। अन्तिममा खेल समाचार। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको एक टोलीलाई 260 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाएका छन्। पटेल 108 बलमा 116 रन जोडेर 8 भएका छन्। नेपाल एक पवन सर्फले 2 तथा विपिन खतिसाब आलम बसु अहमद शर्मा रसुद खान र नारायण जोशीले 1-1 विकेट लिएका छन्। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई सुन्न 38516 फोन वा सुनवा फ्यान न्यूज एट द रेट जीमेल डट कममा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु भएका सक्यो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवा फ्यान सुन्दै रहनुहोला। नमस्कार।
2: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
2: नौमा शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै जोखिम हुन्छ
2: हो नि। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिमटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाम्रो त परियो नि।
2: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन।

0: नमस्कार भाई कता छौ
1: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अमाउमा परे दाई
0: अमाउमा पर्ने कुरै छैन दाई त्यही हाम्रो एसी दिएका साथीभाइ चाबुङको मनसुन कलेजमा आएर बुझेर तिमी पढ्ने निर्णय गरेर गइसक्यो तिमी पनि दुःख भएर अब तिमी पढ्ने किनकि मनसु आज लाखौं विद्यार्थीको सुखी गन्तव्य हो
2: मनासु वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट बौद्धिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कलेज साबुन सुसीबाजी सम्पर्क नम्बर 9803-62382 9803-62387
3: युवा कृषि पर्यटन मार्फत समृद्ध मातृदूतकोशी समावेशी विकासका आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मातृदूतकोशीको समृद्धि मातृदूतकोशी गाउँपालिका फुलकुण्डको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ट्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुन्छ।

0: राई दाई राई को साथ स्टोर में दीदी ने कवर अर्डर गर्नुभएको थियो मत एक्लै भएँ जाउँ न मेरो साथी
1: म पनि राई को साधा स्टोर सुमानु जान लागेको हो ल हेर नयाँ नयाँ डिजाइन का कपडाहरु ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ जाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
3: ए बाबु मैले मेरो त हात खुट्टा अरुणासँग झन्झन गर्छ इनासले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखै बिताउनु पर्ने उपचार कता गराउने होला
4: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको पनि हुन्छ आउँछ दिदी सँगै जाउँ
5: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824 74 17 18 9843049690 र 9861323472 आमजी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय

0: 진짜 가나다 가는데.
1: 어, 헛소리 하면서 아버지 때문에 때려서 빼가면 되는 것 같아. 그래서 말 제일 잘해.

0: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन हो।
1: के भयो? के भयो? हल्ला सल्ला भयो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्थ्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश नमिन्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अलि महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चिन्ह छैन भने बजारमा
6: चिन्ता किन लिनु हुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
5: यो कहाँ किन्न पाइन्छ? अनि 500 साइकल्स कहाँ कहाँ उपलब्ध छ नि?
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
7: खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने 10 कटर समेत उपलब्ध छ।
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण 90 पालिका 11 गोरुबारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98582 80222 साथै 98010208095 मिस कल गर्नुहोस्। मद्दतै तपाईँलाई फोन आउनेछ।
9: नमस्कार।
10: नमस्कार सन्तोषजी, के छ चलतिर? सब ठिकठाक?
9: खै के भन्नु होला देवसीज्यू, पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
10: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामी मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकारभित्रै पर्दैन। क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छ है फेरि।
9: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
10: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन सक प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा नियमित होइन उजुरीकरण, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्ला मौसम विज्ञान विभागको आग्रह। ऋतु लेख लिम्पिया झुरा र काला पानी नेपालको अभिन्न विभाग भएको तथ्यमा नेपालको अडान यथावत। मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई। नार्कद्वारा अहिलेसम्म 177 बालिका 1276 जात सिफारिश। कृषि अनुसन्धानको क्षेत्रमा बजेट तालिम र दक्ष जनशक्तिको कमी।
1: जनशक्तिको अभाव, यसको कारणले गर्दाखेरि जुन जुन क्षेत्रमा हामी अनुसन्धान गर्नुपर्ने छ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ।
0: पानी जहाजमा पोलियोको हन्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम। तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको गरिरहेको छ। ब्राजिलमा नेपालको एक टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै।
2: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
3: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बानीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचीबद्ध छन्।
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्दीहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको हो। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी धेरै हुने देखिन्छ। जेठ 18 असोज 14 सम्मको 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेस प्रदेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्नु पनि विभागले आग्रह गरेको छ।
6: यसै बीच जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसूनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। विभागले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा विज्ञान वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले वर्षाका चारै यामका लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले तीनवटा यामको पूर्वानुमान शुरू भइसकेको र अब प्री मनसूनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इण्डियन ओसियन डाइपोल तथा आर्कटिक ओसिलेशन्स जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभयो। वैज्ञानिक अनुसन्धानलाई बलियो बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी हुने उहाँको भनाइ छ। डाक्टर श्रेष्ठले यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड़ दिनुपर्ने बताउनुभयो।
0: मौसमकै खबरमा आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा बाँकी हिमाली भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
6: सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। यसरी सरकारका प्रवक्ता पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियता क्रममा मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिक प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझ व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो दावी समेत गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अघि बढ़ने पनि बताउनुभयो। आजै परराष्ट्र मन्त्रालयले पनि लिपुलेख, लिम्पिया झुडा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा अडान यथावत रहेको जनाएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने सरकारको गल्ती भएको टिप्पणी गर्नुभयो। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउन गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा प्रस्तावित शर्माको संसदीय सुनवाई प्रक्रिया आजदेखि अघि बढ़ेको छ।
6: सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिशका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 घण्टा ढिला गरी मात्रै सार्वजनिक भएको थियो।
0: विभिन्न ब्रह्म विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्ने गठित समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083ले 40 वर्ष उमेर पुगेका कम्तीमा विद्यावारिधी उपाधि प्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नभएका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ। कार्यविधिमा आवेदकले विश्वविद्यालयसँग कुनै स्वार्थ नबाजिएको बेहोरा खुलेको सो घोषणा पत्र र अहिले कुनै राजनीतिक दलको सदस्य नरहेको तथा कुनै पनि लेख प्रकाशनमा बौद्धिक चोरी प्लेगारिजम नगरेको सो घोषणा पत्र समावेश गर्नुपर्ने उल्लेख छ। उपकुलपति नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिले स्वीकृत गरेको कार्यविधि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले प्रकाशन गरेको सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजस्थान जनौका विश्वविद्यालय

0: विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
1: समाधान मेरो कपडा प्याकिङ गरिदिन्छ। सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0574-94-33 4-93-555।
5: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचकको पानी लागिसकेको छ। बेचक अप्लायन्सेस, बेचकको पानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। उपेन्द्र, हामीले यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका कामथाममा मौसम विज्ञान विभागको आग्रह, विभिन्न देशमा रहेका 15 अवैतनिक दूतपदमुक्त रूपुनेत, लिपिया, धुरा र कालापानी नेपालको अभिन्न विभाग भएको तथ्यमा नेपालको अडान यथावत, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट लगायतका खबर प्रस्तुत गरे। नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले मध्य पूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्य पूर्वमा रहेका नेपाली नागरिकको अवस्था सुरक्षित रहेको जनाएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौड्याल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभयो। प्रवक्ता छेत्रीका अनुसार यूएएको जेरामा भर्खरै भएका केही छिटफुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। यसै गरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न, साइबर कानूनको उल्लंघन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ। मन्त्रालयका अनुसार इरानको बन्दरबासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामै रहेको छ। यसैबीच मध्य पूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्च स्तरीय अन्तर मन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनले मध्य पूर्वको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्र र विशेष गरी नेपालमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे गम्भीर संकेत गरेको छ। मध्य पूर्वमा कार्यरत झण्डै 18,00,000 नेपाली नागरिकको सुरक्षा र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जनमा पर्न सक्ने जोखिमलाई मुख्य चुनौतीका रूपमा औंल्याइएको छ।
7: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाएको छ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराको साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमल टारमा गरेको विशेष समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। नार्का कायमकाम कार्यकारी निर्देशक डाक्टर श्रीमती श्रेष्ठले कृषि अनुसन्धानको क्षेत्रमा काम गर्नका लागि बजेट र जनशक्ति दुवै कमी भएको बताउनुभयो। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जाँच सिफारिश गरेको छ। तीमध्ये 277

0: बताइएका मार्ग जनाएको छ। प्रविधि अनुसन्धान यसमा मार्गको समस्या तथा चुनौतीबारे छाती विकास सभागाईले कायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
1: विशेष गरेर नाकले नेपालको किसानहरूको लागि उन्नत कृषि प्रविधिको विकास गरी उहाँहरूको समस्या र उहाँहरूको जीवनस्तरलाई समस्या समाधान गरी र जीवनस्तर उकास्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ। त्यसमध्ये पनि महत्वपूर्ण कुरा विभिन्न कृषिबारीको र पशु तथा पक्षीको विभिन्न वस्तुहरूको नष्ट विकास र विभिन्न बालीहरूको जातीय विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको छ। उदाहरणको लागि अहिलेसम्म नेपाल कृषि अनुसन्धान परिषदले जुन यसको स्थापना कालपछि 1169 विभिन्न बालिका जातहरूको विकास गरेका छन्, जसको कारणले गर्दाखेरि विभिन्न बालीहरू धान मकै र गहुँको उत्पादकत्वमा 54, 78 र 121% अभिवृद्धि भएको देखिन्छ। यसको अलावा पनि बालीहरूको लागि विभिन्न वस्तुहरूको लागि हामीहरूले उन्नत किसिमका प्रविधिहरू विकास गर्छौ र जसमा रोग किरा बाट मुक्ति पाउनको लागि त्यस्तै झारपातबाट मुक्ति पाउनको लागि त्यस्तै व्यवस्थापन यान्त्रिकरणका नयाँ प्रविधिहरू विभिन्न पशु पक्षीको लागि उन्नत किसिमको आहार व्यवस्थापन त्यसको रोग व्यवस्थापन विभिन्न बाली लगाउने तरिका त्यसका प्रशोधन का कुराहरूमा पनि हामी प्रविधिहरूमा पनि हामीले विकास गरिरहेका छौँ।
0: यसका उपलब्धिहरू चाहिँ के के छन्?
1: उत्पादकत्वमा लगभग 2x हामीले वृद्धि गर्न सकेका छौँ विभिन्न हामीहरूको खाद्यान्न बालीहरूमा प्रविधिहरू मार्फत बेमौसमी तरकारी मध्य पहाड़को सबैजसो पूर्वदेखि पश्चिमसम्म नै हामीहरूको प्लास्टिक घरमा बेमौसमी तरकारी खेती गरिन्छ, जसको कारणले सानो किसानहरू 60 वर्ग स्क्वायर मिटरबाट उसले 50,000 पनि आमदानी गर्न सक्छ।
0: मार्गको अबको योजना चाहिँ के छ?
1: विशेष गरेर 2-3 समस्याहरू हामीहरूले भोगिरहेका छौँ। एउटा चाहिँ हामीहरूको जनशक्तिको अभाव, जसको कारणले गर्दाखेरि जुन जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्नेछ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ। जुन पार्टी हिसाबबाट जस्तै नयाँ नयाँ पालीहरूमा गर्नुपर्ने अनुसन्धानहरू हामीले गर्न सकिरहेका छैनौँ। दोस्रो कुरा, हामीसँग अलिअलि विकास भएका प्रविधिहरू किसानसम्म पुगिरहेको छैन। त्यसमा कारण के हो त भन्दाखेरि देश संहितामा गइसकेपछि हाम्रो प्रसार कृषि प्रविधिको प्रसारको प्रणाली हाम्रो बिग्रिसकेको छ। किन भन्दाखेरि त्यो कृषि प्रविधिको प्रसारको मुख्य जिम्मा स्थानीय निकायले दिएको छ। जुन हाम्रो पहिलाको जुन प्रसारको हाम्रो च्यानल चाहिँ भत्किसकेको छ, त्यो परिपूर्ति गर्नको लागि अहिले हामीहरूले प्रदेश सरकार र स्थानीय सरकारको मार्फतमा हामीहरूले नाकबाट विकास गरेका विभिन्न प्रविधिहरू हरेक प्रदेशमा कम्तीमा पनि 20 पालिकाहरूको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषदबाट विकास गरेको त्यो हावा पानीको माटोको लागि उपयुक्त प्रविधिहरूको डेमोन्स्ट्रेसन त्यसको प्रसार गर्ने काम र तालिम दिने काम चाहिँ आगामी हामीको आर्थिक वर्ष सञ्चालन गर्छौ।
0: कृषि प्रविधि विस्तारमा तपाईँहरूको मुख्य चुनौती चाहिँ के हो?
1: मुख्य चुनौती जुन कृषि प्रविधि विस्तारको लागि हामीसँग भएको पुरानो जुन निकाय छ संहितामा गइसकेपछि स्थानीय निकायको जिम्मामा गयो, तर स्थानीय निकायमा त्यही अनुसारको कृषि प्राविधिकहरू नपुग्नुको कारणले गर्दाखेरि पनि त्यो समस्या हामीहरूको आएको हो। अब त्यसको लागि हामीहरूले विभिन्न प्रदेशहरू मार्फत ती अहिले भएका कृषि प्राविधिकहरूको तालिम कार्यक्रमहरू हामीले सञ्चार गर्ने गरेका छौँ, तर त्यो पर्याप्त छैन।
0: उहाँ हुनुहुन्थ्यो मार्गका कायमकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोद वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमन र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
4: के
3: के तपाईँ झाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
2: यस्तो समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्
3: हाम्रा सेवाहरू
2: ओपीडी सेवा
3: विशेषज्ञ ओपीडी सेवा
2: निशुल्क औषधि वितरण
3: सशुल्क फार्मेसी सेवा
2: फिजियोथेरापी सेवा
3: अकुपंचर सेवा
2: योग परामर्श सेवा
3: क्रियाकल्प सेवा
2: पूर्व कर्म पञ्चकर्म सेवा
3: छार सूत्र सेवा
2: जलौका सेवा
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
3: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690-98514-2463
4: हर घर ये था हर घर में प्रकट ये बनु साक्षी गाथा रामायण को नेपाली भाषामा हरेक बिहीबार शुक्रबार राति 8 बजे मात्र विश्वको सुनमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ अब बाँकी खबर सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन् काठमाडौँको माइतीघर धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुमवासीले आज प्रदर्शन गरेका हुन् 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुमवासीले प्रदर्शन थालेका हुन् सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाभ पूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देवखुरी क्षेत्रमा भूमिहीन सुकुमवासी अव्यवस्थित वर्षवासीले पनि प्रदर्शन गरेका थिए हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ शेयर बजार परिसूचक निप्सी आज 27.49 अंकले बढ़ेर 2745.65 बिन्दुमा पुगेको हो निप्सी 15 कारोबार दिनपछि दोहोरो अंकले बढ़ेको हो यसअघि वैशाख 2 गते निप्सी 33 अंकले बढ़ेको थियो आज व्यापार समूहको सूचक स्थिर हुँदा सबै समूहको सूचक बढ़ेको छ फाइनान्स जलविद्युत निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ आज 235 कम्पनीको शेयर बढ़ेकोमा 26 घटेको छ त्यस्तै 8 कम्पनीको शेयर घटबढ़ भएन आज निप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ हिजो 2.93 अर्ब करोड़को कारोबार भएकोमा आज 335 कम्पनीको 74,78,000 किता शेयर 3 अर्ब 28 करोड़ रूपियाँमा किनबेच भएको छ सुनको भाव आज तोलामा 1,100 रूपियाँले बढ़ेको छ सुन आज तोलाको 2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ चाँदीको भाव आज तोलामा 120 रूपियाँले बढ़ेको तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ अनुमति बिना यात्र गुण्डा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ मुगुका विभिन्न पाटनमा यात्र गुण्डा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नागरिक परीक्षक रविराज थपलियाले जानकारी दिनुभयो मुगुम कार्मरम गाउँपालिकाले यात्र गुण्डा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन यात्र गुण्डा संकलनको समय नजिकै गर्दा मुगु पाटनमा सुरक्षा बढ़ाइएको छ दाङको घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय

दुई दिन अर्थात शनिवार र आइतबार विद्यालय पनि बन्द हुने निर्णय गरेको थियो। तर भराही उपमहानगरले विद्यार्थीको हितमा भन्दै सूचना निकालेर आइतबार विद्यालय खोल्ने निर्णय गरेको जनाएको छ। नेपाल दर्पणमा आज विदेशको खबर। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानी जहाजमा हान्ता भाइरस संक्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढ़िरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सर्वसाधारणमा यसको जोखिम त्यत्तै कम रहेको जनाएको छ। डब्ल्यूएचओले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यत अत्यन्तै नजिकको सम्पर्कबाट मात्र फैलिने भएकोले व्यापक महामारीको खतरा नरहेको बताएको हो। अर्जेन्टिनाको उसुआइयाबाट केप भरेतर्फ जाँदै गरेको बेलायती पानी जहाज इन्डी हुरियसमा देखिएको संक्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ। जहाजमा अहिलेसम्म 3 जनाको ज्यान गइसकेको छ भने डब्ल्यूएचओको पछिल्लो विवरण अनुसार 5 जनामा संक्रमण पुष्टि भएको छ। थप 3 जनामा संक्रमणको आशंका गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी भइरहेको खबरमा उल्लेख छ। जहाजमा संक्रमण कसरी शुरू भयो भन्नेबारे अनुसन्धान चलिरहेको छ। स्वास्थ्य अधिकारीहरूले यात्रुको गतिविधि उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित संक्रमण स्रोतबारे अध्ययन गरिरहेका छन्। डब्ल्यूएचओले सदस्य देशहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ। संगठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अपनाउन र अफवाह तथा अतिरञ्जित सूचना फैलन नदिने पनि आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ। नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भिटायो। नेपाल ए का नयन यादवले 72 रन बनाए। यसअघि माथिल्लो मुनपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मित पटेलले शतक बनाए। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। यही वैशाख 28 देखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लीग 2 अन्तर्गतको खेल हुनेछ। नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी20 लीग खेल्नुभएका छन्। लोकेशले एन्टवर्क एन्कर्सबाट यो टी20 बेल्जियम खेल्नुभएका हुन् क्लबले आज सामाजिक सञ्जाल मार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति दिल्ली क्यापिटल र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे दिल्लीको अरूण जेटली स्टेडियममा शुरू हुनेछ। प्रतियोगितामा दिल्ली 10 खेलमा 8 अंकसहित तालिकाको 7 स्थानमा छ। कोलकाता 9 खेलमा 7 अंकसहित 8 स्थानमा छ। खेल खबर सुन्दै हामीले पाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक पेरिएका छ। यस वर्ष मनसूनमा सरदार भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह, मित्रले तिनटिया झुरा र कालापानी नेपालको अभिन्न विभाग भएको तथ्यमा नेपाल टोरा यथावत मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयको भनाई, मार्कद्वारा अहिलेसम्म 170 बालिका 1276 जात सिफारिश, कृषि अनुसन्धानको क्षेत्रमा बजेट तालिम र दक्ष जनशक्तिको कमी, पानी जहाजमा फैलिएको हान्ता भाइरसको संक्रमण सर्ने जोखिम निकै कम, तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यू यात्राको भनाई, अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दैन। आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: next to your heart. Zulu FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा कार्यक्रम सुनेर आश्वस्त हुनुहोस्।

0: com. SMS lagini,
1: Antonabit Tasta Ferry, Waiti Toso Unasi.

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको बुद्ध घटना रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: उपायको दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98163434
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बीच दूषित लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: सधैँभरि नै रोजे।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साधा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ दाउन मेरो साथी,
2: म पनि राईको साधा स्टोर्समा नै जानु लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज,
1: बुझाउँ
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु उपनगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: ए बाबु मैले मेरो त हात खुट्टा अनुमासा झन्झन गर्छ, तिमीले हिँडान बनायो मेरो पनि टिकी हो टिकी खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
5: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुने तनाव छ, फाटेर हिँडान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त, आउनुहोस् दिदी अरू सँगै जाउँ।
6: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथ रोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिन थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986952, 9824747718, 9843449096 र 9861314472। आउने औषधालय सोलो दुर्गुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: का सबसे विशिष्ट आज का आत्मदान हिमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले भेटेको क्यान्सर चाहिँ बाँचेर पनि मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका ५ सोलु कुम्बु

0: नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्ज बाट देश का विभिन्न भाग र www.soluwafm.com बाट संसार भरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलू समाचार को शुरूआत में मुख्य खबर का शीर्षक सोलू खुलूमा रेडक्रस को मानव सेवा में निरंतर सक्रियता मातृदूत को सीमा शैक्षिक सुधार का लगी समीक्षा बैठक संपन्न उत्कृष्ट विद्यार्थी व विद्यालय पुरस्कृत सगरमाथा आरभन बाट 1 अर्ब भन्दा बढ़ी राजस्व संकलन बेनी हाइड्रो पावर को आईपीओ बाड़फाड़ सोलू खुलू का स्थानीय पाए 200 समस्या सोलू रूपकुंड नगरपालिक 52 खान अपाङ्गता सहायक सामग्री वितरण यस वर्ष मनसूनमा 70 भन्दा कम पानी पर्ने प्रक्षेपण गर्मी बढ़ी हुने सम्भावना खोटाङमा हनी हन्टिङ महोत्सव हुँदै कोशी प्रदेशमा 100 दिनमा पर्यटन मन्त्रीका सहयोग उपलब्धि नेपालको प्रतिष्ठालाई वृद्धि हुने गरी कूटनीतिलाई अगाडि बढ़ाउन सबै पक्षलाई सभामुख अरियालको आग्रह राष्ट्रपा अलोकतान्त्रिक र तानाशाह बन्दै गएको वरिष्ठ नेता किरातीको टिप्पणी सुकुमा बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश इण्डोनेसियामा ज्वालामुखी विस्फोट 3 जनाको ज्यान गयो 20 जना पर्वतारोहीको खोजी चल्दै विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट र नेपाल एक लगातार 2 जित अमेरिका 3 विकेटले पराजित।
1: मेरो त हात खुट्टा अरुणासँग झमझम गर्छ। तिमासले हैरान बनायो। मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृदौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434982, 98244718, 98443049696 र 98163314. आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज विश्व रेडक्रस दिवस मानवता, निष्पक्षता र सेवाको भावनालाई स्मरण गर्ने दिवस विशेष दिन हो। यही सन्दर्भमा दुर्गम हिमालय जिल्ला सोलुखुम्बुमा नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य राहत तथा विपद व्यवस्थापनका क्षेत्रमा निरन्तर जीवन रक्षक भूमिका निभाउँदै आएको छ। विश्व रेडक्रस दिवसको अवसरमा जिल्लाको रेडक्रसले पुर्याउँदै आएको योगदान फेरि एकपटक चर्चामा आएको छ। मानवता, निष्पक्षता र सेवाको भावनालाई आत्मसात गर्दै रेडक्रस विशेष गरी दुर्गम क्षेत्र का नागरिक तथा तीर्थ यात्री लक्षित करें विभिन्न सेवा संचालन करते आयो भूतकुंड मेला को समय में संचालन होने निःशुल्क स्वास्थ्य शिविर इसको प्रमुख उदाहरण बने। उक्त शिविर में लेख लगने समस्या टाउ को दुखने बांता होने रिंगटा लगने उच्च रक्तचाप झाड़ा पखला तथा श्वास प्रश्वास में कठिनाई भएका बिरामी को निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिँदै आएको छ। यसका साथै भूकम्प पहिरो बाढ़ी तथा आग लागी जस्ता विपद का समय में उद्धार राहत वितरण अस्थायी आवास व्यवस्थापन तथा जोखिम न्यूनीकरण का कार्यक्रम मार्फत रेडक्रस अग्रपंक्ति में सक्रिय रहँदै आएको छ। रेडक्रस ले स्वास्थ्य तथा विपद सेवा सँगै समुदाय में सरसफाई खाने पानी र स्वास्थ्य शिक्षा संबंधी जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ। आकस्मिक अवस्था का लागि रक्त उपलब्ध गराउने ब्लड ग्रुपिंग तथा प्राथमिक उपचार तालीम जस्ता कार्यहरू पनि निरन्तर भइरहेका छन्। जिल्ला भरिएका उपशाखा मार्फत संयुक्त स्वयंसेवक परिचालन गर्दै रेडक्रसले युवा तथा जुनियर रेडक्रस सर्कल गठन मार्फत सामाजिक सेवामा युवाको सहभागिता बढ़ाउने काम समेत गरिरहेको छ। सोलुख खुम्बुसँग रेडक्रसको ऐतिहासिक सम्बन्ध जोड़िएको छ। रेडक्रसको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथा र दोस्रो अग्लो हिमाल केटुमा फहरियाउने गौरव त्यही जिल्लाबाट शुरू भएको मानिन्छ। विक्रमसम्म 2020 सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी हाल देशकै सबैभन्दा ठूलो मानवीय संस्थाका रूपमा परिचित छ। सोलुखुम्बुमा यसको सक्रियताले मानवतालाई सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देशलाई व्यवहारमै प्रमाणित गरेको देखिन्छ। नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाका सभापतिमा रामकाजी श्रेष्ठ रहनु भएको छ। जिल्लाकारी समितिको उपसभापतिमा रोहित प्रसाद बास्तोला, महिला उपसभापतिमा सरस्वती खड्का, मन्त्रीमा दीपक राज भण्डारी, कोषा अध्यक्षमा सुरेश खड्का तथा उपमन्त्रीमा राजेन्द्र कुमार बस्नेत रहनु भएको छ। त्यस्तै उपकोषा अध्यक्षमा कल्पना गिरी बस्नेत तथा सदस्यहरूमा जमुना राई, डबर सिंह राई, मणिमाया नेपाली, छत्रबहादुर खड्का, बुद्धि कुमार राज भण्डारी, थिर बहादुर कार्की, पोस्ट कुमार कार्की, जीवन प्रसाद कोइराला, धन्दी राम राई र गणेश कुमार कार्की रहनु भएको छ। नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बुका कोषाध्यक्ष सुरेश खड्काले आगामी दिनमा पनि सम्पूर्ण टीम मिलेर समाज सेवाका कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। सोलुखुम्बुको मापे बुटकोशी गाउँपालिकामा शिक्षाको गुणस्तर सुधार र शैक्षिक अवस्थाको सुदृढीकरणका लागि संयुक्त बैठक सम्पन्न भएको छ। गाउँपालिका शिक्षा समितिको आयोजनामा भएको उक्त बैठकमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापकहरू र पालिकाभित्रका सम्पूर्ण विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकको एजेण्डा पालिकाको समग्र शैक्षिक सुधार योजना निर्माणमा केन्द्रित रहेको थियो। छलफलका क्रममा सहभागी विद्यालयका प्रतिनिधिहरूले आफ्नो विद्यालयको वर्तमान अवस्था, भोग्नु परेका चुनौती र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गर्नुपर्ने कार्यहरूका बारेमा जानकारी गराएको गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो। रिपोर्टिङका क्रममा विद्यालयका तर्फबाट भौतिक पूर्वाधारको अभाव, जनशक्ति व्यवस्थापन र प्रविधि मैत्री शिक्षाका लागि आवश्यक सहयोगका विषयमा पालिका सरकारलाई विभिन्न सुझाव तथा समस्याहरू प्रस्तुत गरिएको थियो। छलफलमा उठेका जिज्ञासा र समस्याहरूको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले स्पष्ट जवाब सहित आवश्यक निर्देशन दिनुभयो। अध्यक्ष राईले शिक्षा क्षेत्र पालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्राप्तिका लागि पालिका सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले शिक्षक र व्यवस्थापन समितिलाई जिम्मेवार बन्न आग्रह गर्दै ठोस कार्य योजनाका साथ अगाडि बढ़न निर्देशन समय दिनुभयो। सोही अवसरमा गाउँपालिकाले शैक्षिक प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार वितरण कार्यक्रम समेत गरेको छ। गाउँपालिका स्तरीय कक्षा 8 को वार्षिक परीक्षामा उत्कृष्ट नतिजालाई प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरू र ती विद्यार्थीहरू अध्ययनरत विद्यालयहरूलाई नगद तथा प्रशंसा पत्रद्वारा पुरस्कृत गरिएको थियो। उक्त कार्यक्रम र विद्यार्थीहरूमा थप हौसला प्रदान गरेको र विद्यालय स्तरबीच सकारात्मक प्रतिस्पर्धाको भावना विकास हुने गाउँपालिकाले विश्वास व्यक्त गरेको छ। बेली हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमडी क्यापिटलले हिजो आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले चैत्र 1 गतेदेखि चैत्र 15 गतेसम्म आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई आईपीओ निष्कासन गरेको थियो। कम्पनीले स्थानीयलाई 10,40,000 कृपा सेर निष्कासन गरेको थियो। बाँडफाँड मोडल अनुसार अति प्रभावित क्षेत्र अन्तर्गत 10-200 किताको लागि आवेदन दिनेले माग गरे अनुसारकै सेयर पाएका छन्। 210 कितादेखि 5,000 किताको लागि आवेदन दिनेले समान 200 किता पाएका छन्। ती मध्येबाट 1484 जनाले गोला प्रथाबाट थप 10 किता सेयर पाएका छन्। यसो हुँदा अति प्रभावितका स्थानले अधिकतम 210 कितासम्म सेयर पाएका छन्। त्यस्तै प्रभावित क्षेत्र अन्तर्गत 10-50 किता को लागि आवेदन दिनेले माग गरे अनुसारकै सेयर पाएका छन्। 60 कितादेखि 3,000 किताको लागि आवेदन दिनेले समान 50 किता पाएका छन्। ती मध्येबाट 46 जनाले गोला प्रथाबाट थप 10 किता सेयर पाएका छन्। यसो हुँदा प्रभावितका स्थानले अधिकतम 60 कितासम्म सेयर पाएका छन्। आंशिक प्रभावित तर्फ भने माग गरिएको भन्दा बढ़ीको आवेदन परेकाले गोला प्रथाबाट सेयर बाँडफाँड गरिएको छ। समूहमा कुल 21,945 जना योग्य आवेदक रहेकोमा गोला प्रथाबाट 20,800 जनाले मात्र 10 किताको

বিশ্বের তারা ভয় করছে কোম্পানি কাছে সমান মানন্দর হয়েছে। सरकारले चालू आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै एक अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल 47 समूहका 464 आरोहीले अनुमति लिएका छन्। उनीहरू मार्फत एक अर्ब 1,28,23,925 रूपियाँ रोयल्टी संकलन भएको हो। सरकारले यस वर्ष शरद ऋतुदेखि रोयल्टी शुल्क बढ़ाएको थियो, सोही कारण यस वर्ष रोयल्टी संकलन वृद्धि भएको हो। यस वर्ष 29 हिमालमा 127 समूहका 1,072 आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1,17,55,00,000 रूपियाँ बराबर रोयल्टी संकलन गरेको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ। सगरमाथापछि यस वर्ष लोसी हिमालमा 9 समूहका 111 आरोहीले अनुमति लिएका छन्। आमा दबलममा 9 समूहका 104 आरोहीले अनुमति लिएका छन्। यस वर्ष कुल 79 मुलुकका आरोही हिमाल चढ्न नेपाल आएको तथ्याङ्कले देखाउँछ, जसमा सबैभन्दा धेरै चीन र अमेरिकाबाट क्रमशः 139 र 132 आरोहीहरू आएका छन्। त्यस्तै बेलायतबाट 72 र रूसबाट 66 आरोहीले अनुमति लिएका छन्। सगरमाथाका लागि मात्र 55 मुलुकका आरोहीले अनुमति लिएको देखिएको छ, जसमा चिनिया 100, अमेरिकी 67 र भारतीय आरोही 58 रहेका छन्। सोलु भुतकुण्ड नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोगी सहायक सामग्री वितरण गरिएको छ। कोशी प्रदेश सरकार करूणा फाउन्डेशन नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको त्रिपक्षीय लागत साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत यी सामग्रीहरू वितरण गरिएको सोलु भुतकुण्ड नगरपालिकाले जानकारी दिएको छ। नगरपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापनलाई सहज बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न विधाका कुल 52 सहायक सामग्रीहरू हस्तान्तरण गरिएको छ। महिला तथा बाल बालिका शाखाकी महिला विकास निरीक्षक रीता ढुङ्गानाले दिनुभएको जानकारी अनुसार वितरण गरिएका सामग्रीहरूमा श्रम शक्ति कम भएका व्यक्तिहरूका लागि 2 थान हियरिङ एड र हिन्दुमा समस्या भएकाहरूका लागि 2 थान बैशाखी रहेका छन्। त्यसै गरी शारीरिक अशक्तताका भएका व्यक्तिहरूको गतिशीलका लागि 3 थान भोक्चिया र 16 थान वाकर वितरण गरिएको छ। दृष्टिविहीन व्यक्तिहरूको सहजताका लागि 18 थान सेतो छडी उपलब्ध गराइएको छ भने 4 थान एल्बो क्रेजेट र खुट्टामा समस्या भएकाहरूका लागि 5 थान क्यालिपर पनि वितरण गरिएको छ। यसका अतिरिक्त शारीरिक बनावटमा समस्या भएका लाभग्राहीहरूका लागि 1 थान कृत्रिम खुट्टा र ढाडको समस्या भएका व्यक्तिका लागि 1 थान पोस्टर सपोर्ट र ब्याक ब्रस समेत हस्तान्तरण गरिएको छ। उक्त सहायक सामग्रीहरू सोलु दुत्कुण्ड नगरपालिकाकी उपप्रमुख गान्धी माया तामाङ लगायतका अतिथिहरूले सम्बन्धित लाभग्राहीहरूलाई हस्तान्तरण गर्नु भएको थियो। कार्यक्रममा बोल्दै सरकारवालाहरूले यस्ता सहायक सामग्रीको प्रयोगबाट अपाङ्गता भएका व्यक्तिहरूको परनिर्भरता घट्ने र उनीहरूलाई समाजमा सम्मानपूर्वक हिँडुल तथा कामकाज गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सर्वदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सर्वदर भन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सर्वदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। जेठ 18 14 गतेसम्मको 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सर्वदर भन्दा कम वर्षा हुने प्रक्षेपण छ। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेसको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सर्वदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सर्वदर भन्दा कम वर्षाको सम्भावना 45-55

0: प्रतिशत रहेको छ। त्यस्तै कर्णाली प्रदेशका उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सर्दर वर्षा हुने सम्भावना 35-45% छ। देशका बाँकी भागमा सर्दर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावा पानीको प्रारूप र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि भनिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। खोटाङको केपिलास्कडी गाउँपालिकामा आगामी जेठको पहिलो साता हन्टिङ महोत्सवको आयोजना हुने भएको छ। लोपोन्मुख अवस्थामा पुगेको भीरमौलीलाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले जेठ 8 गते फेरीमा महोत्सव आयोजना गर्न लागेको हो। नेपाल सरकारले निर्धारण गरेको 100 वटा पर्यटकीय गन्तव्यमा पनि मुन्दुङ ट्रेलसँग जोड़िएको फेरीमा आयोजना हुने महोत्सवले भीरमौलीलाई संरक्षण तथा पर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले बताउनु भएको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त केपलास्करी गाउँपालिका एक फेरीका सामुदायिक वन क्षेत्रमा रहेको 1 दर्जन भन्दा बढ़ी भीरहरूमा वर्षौंदेखि भीरमौरी बस्ने गरेको पाइएको छ। स्थानीय फुलाङ सामुदायिक वनको रिद्दौ लाको कुहिरे छाङ्गा भीर चिलिङ लाहुरी सामुदायिक वनको नाम माखामला स्थित महावीर झरना तेराबा स्थित तेराबा भीर लगायतका भीरहरूमा वर्षौं अघिदेखि भीर मौरी बस्दै आएको तेराबाका स्थानीय लक्ष्मण सम्पाङले बताउनु भएको छ। फेरीका स्थानीयले उभौलीको समयमा जेठ अचार तथा उभौलीको समयमा कार्तिक मंसिर महिना गरी वर्षमा 2 पटक भीर मौरीको महशिकार गर्ने गर्दै आएका छन्। यस एकयामा एउटै भूबाट कम्तीमा पनि 5 लाख-7 लाखसम्म महशिकार हुने गरेको हरिले बताएका छन्। कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीमपराज उनीले आफ्नो कार्यकालको 100 दिन पूरा अवसरमा मन्त्रालयले सम्पादन गरेका 100 वटा मुख्य उपलब्धि सार्वजनिक गर्नुभएको छ। 100 दिनका 100 उल्लेखनीय कार्य शीर्षकमा शुक्रबार सार्वजनिक गरिएको सूचीमा पर्यटन प्रवर्धन वन व्यवस्थापन जैविक विविधता संरक्षण र सुशासनका क्षेत्रमा गरिएका कार्य समेटिएका छन्। मन्त्री पराज उनीले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै कोशी प्रदेशले गण्डकी मधेश र बागमती प्रदेशसँग पर्यटन प्रवर्धनका लागि विपक्षीय समझदारी गरेको जनाइएको छ। यस्तै पोखरा विराटनगर सिधा हवाई सेवा र पर्यटकीय बस संचालनका लागि पहल गरिएको उहाँले उल्लेख गर्नुभएको छ। कोशी प्रदेशका पर्यटकीय क्षेत्रलाई रामायण सर्किटसँग जोड्न र चितवनका पर्यटन व्यवसायीहरूसँग मिलेर एकीकृत प्याकेज बनाउन पहल शुरू भएको मन्त्री पराजुलीले जनाउनु भएको छ। सार्वजनिक गरिएको सूची अनुसार पर्यटन पूर्वाधारतर्फ ओखलढुवाको हर्कपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ भने मुन्दुङ पदमार्ग लालीगुराँस पदमार्ग फाल्गुनन्द र चियाबारी पदमार्ग गरी कुल 46.9 मिलिमिटर पदमार्ग निर्माण तथा मर्मत कार्य सम्पन्न गरिएको छ। मुन्दुङ पदमार्गको प्रचारका लागि QFX सिनेमा र बुद्ध एयरको इन फ्लाइट म्यागिजिन मार्फत प्रवर्धन गरिएको उपलब्धिमा उल्लेख गरिएको छ। यस्तै वन क्षेत्रबाट प्रदेश सरकारले राजस्व संकलन गरेको जनाइएको छ। वन व्यवस्थापन मार्फत 6,02,92,000 राजस्व संकलन भएको जिकिर गर्दै काठ बिक्रीबाट मात्रै ठूलो रकम संकलन भएको जनाइएको छ। मन्त्री पराजुलीले मानव र वन्यजन्तु बीचको द्वन्द घटाउन विशेष चासो दिएको जनाउनु भएको छ। त्यस अवधिमा वन्यजन्तुबाट पीड़ित 1,066 जनालाई कुल 2,18,24,000 रूपियाँ राहत वितरण गरिएको उल्लेख गरिएको छ। झापा मोरङ र सुनसरीमा हात्ती द्वन्द न्यूनीकरणका लागि र्यापिड रेस्पोन्स टीम गठन गरी ड्रोन मार्फत गस्ती गर्ने कार्य शुरू भएको झापा र सुनसरीमा 33 किलोमिटर भन्दा बढ़ी क्षेत्रमा सोलर फेन्स र सौर्य तारवार मर्मत तथा जडान गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। ओखलढुङ्गामा रेड पाण्डाको सर्वेक्षण र पहिलो नक्साङ्कन सम्पन्न भएको जनाइएको छ। पेट्रोलियम पदार्थको अत्याधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो। कार्यालयले विगतमा दैनिक औसतमा 5,000 किलो लिटर डिजल र 2,000 किलो लिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजल बिक्रीमा केही कमी आएको बताउनुभयो। अहिले डिजल दर दैनिक औसतमा 3,500 मिली किलोमिटर बिक्री हुँदै आइरहेको छ भने पेट्रोल दैनिक 1,000 देखि 5 किलोमिटर औसतमा बिक्री हुँदै आइरहेको उहाँको भनाई छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अनुहारले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुने गरी कूटनीतिलाई अगाडि बढ़ाउन सम्बन्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ। काठमाडौँमा आज नेपाल विश्व सम्बन्ध परिषदले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभामुख अनुहारले कूटनैतिक नियोगहरूको सहभागितामा कूटनैतिक सफलताको नयाँ अध्याय शुरू गर्न आवश्यक रहेको बताउनु भएको छ। उहाँले नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरूको उपस्थितिमा जुन सहभागितामूलक कार्यक्रममा जोड़ दिन आवश्यक रहेको पनि बताउनुभयो। शिक्षाको माध्यमद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमद्वारा राष्ट्रिय महत्व बुझाउन जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो। सभामुख अभियानले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आज आयोजित एक विशेष कार्यक्रमका बीच हर्कदासलाई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै नेता किरातीले यस्तो टिप्पणी गर्नुभएको हो। सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको उहाँको आरोप छ। उहाँले पार्टीहरू धार्मिक संस्था जस्तामा भएको र नेताहरूको देवत्वकरण भइरहेकोमा चिन्ता समेत व्यक्त गर्नुभएको छ। मुलुकका पुराना राजनैतिक दलहरूमा तानाशाही प्रवृत्ति हावी भएको र बिचौलियाको घेराबन्दीमा नेतृत्व फसेको आरोप लगाउनुभयो। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता किरातीले आफूले पुरानो दल नेकपा माओवादी केन्द्र त्याग्नुको मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको स्पष्ट पार्नु भएको छ। उहाँले पार्टीभित्र आफ्ना कुरा राख्न 2 मिनटको समय समेत नदिएको आरोप लगाउनु भएको छ। सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजालसले बस्ती खाली गर्ने विरूद्ध परेको रिट अन्तरिम आदेश जारी गरेको हो। गोपाल रन पहली समेत 11 जनाले यही वैशाख 11 गते सुकुम्बासी बस्ती खाली गर्न लागिएको विरूद्ध रिट निवेदन दर्ता गरे थिए। काठमाडौँका नदी किनारामा सुकुम्बासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको विरूद्ध रेट निवेदन दायर भएको थियो। रेट निवेदनमा काठमाडौँ उपत्यका तथा देशभरिका नदी किनारा जुनसुकै स्थानका सुकुम्बासी बस्तीका भूमिहीन परिवारको पहिचान प्रमाणिकीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने उठाउने विस्थापित गर्ने वा कुनै पनि किसिमको जबरजस्ती कार्यवाही नगर्न नगराउने भनी माग गरिएको थियो। यसैबीच प्रतिनिधि सभाका सांसदहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानकर्षण गराएका छन्। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो ध्यानकर्षण गराएका हुन् राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसद केपी खनालले 2021 सालमा भूमि सम्बन्धी ऐन जारी भएता विभिन्न आयोग गठन भए पनि वास्तविक सुको भूमि नागरिकले अझै लाल पूजाको गुनासो गरेको उहाँले बताउनु भएको छ। उहाँले आयोगहरूको नाममा राज्यकोषबाट अर्बौं रूपियाँ खर्च भए पनि भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभएको छ। इन्डो इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीनजना पदयात्रीको ज्यान गएको छ। हालमा हरेक टापुमा रहेको माउन्ट डुकोरोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य विश्वनाथ पर्वत आरोहीको खोजी भइरहेको इण्डोनेशियाली अधिकारीहरूलाई उद्योग गर्दै समाचार संस्था अर्घ्य जुराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख युवान राम बानीका अनुसार विस्फोटमा फँसेका विश्वनाथ पदयात्रीको खोजी गर्ने प्रहरी सहित दर्जन नौ कर्मचारी खटाइएको छ। रामदानीले नौजना पदयात्री सिंगापुरको रहेको बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गतिविधिमा वृद्धि देखेपछि अप्रिल सत्रदेखि यो क्षेत्र आगन्तुकहरूका लागि बन्द रहेको थियो। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभाले गठन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 174(2)(ब) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभाले गठन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कंग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि त्यहाँ राजनीतिक प्रक्रियाको अवस्था सूचना भएको हो। चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेको छ। भाजपाले 207 सीट जित्दा तृणमूल कंग्रेस केवल 80 सीटमा समेट भएको छ। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालले एक टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपालले एले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटाए। नेपाल एका मयन यादवले 72 रन बनाए। अमेरिकाका मिलिन्द कुमारले 2 विकेट लिएका छन्। यसअघि माथिले मुनपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। पटेल 108 बलमा 116 रन जोडेर आउट भए। नेपालीका पवन सराफले 2 तथा विपिन खत्री साहब आलम बसिर अहमद शेरमल्ल रसिद खान र नारायण जोशीले 1-1 विकेट लिएका छन्। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्नेछ। नेपाल एले श्रृंखलाको तेस्रो खेलमा भोलि स्कटल्याण्डसँग र आउँदो सोमबार अमेरिकासँग खेल्नेछ। यही वैशाख 28 जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच कीर्तिपुरको त्रिवेणी मैदानमा लिग 2 प्रतियोगिता हुँदैछ। खेल प्रदर्शन सोली समाचार सक्रिय विधा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोली खुम्बुमा रेडक्रसको मानव सेवामा निरन्तर सक्रियता। माध्यमिक सीमा शैक्षिक सुधारका लागि समीक्षा बैठक सम्पन्न। उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत सगरमाथा आरोहणबाट 1 अर्बभन्दा बढ़ी राजस्व संकलन। बेनी हाइड्रोपालको आईपीओ बाँडफाँड। सोली खुम्बुका स्थानीय नेपाल 210 किता समस्या। सोली दुतकुण्ड नगरपालिकामा 52 थाना अपाङ्गता सहायक सामग्री वितरण। यस वर्ष मनसुनमा 100 भन्दा कम पानी पर्ने प्रक्षेपण। गर्मी बढ़ी हुने सम्भावना। खोटाङमा हने हन्ती महोत्सव हुने। कुर्ती प्रदेशमा 100 दिनमा पर्यटन मन्त्रीका स्वयं उपलब्धि। नेपालको प्रतिष्ठालाई वृद्धि हुने गरी कुटनीतिलाई अगाडि बढ़ाउन सबै पक्षलाई सभामुख अरियलका आग्रह। राष्ट्रपा अलोक तान्त्रिक र तानाशाह बन्दै गएको वरिष्ठ नेता किरातीको टिप्पणी। सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश। नेपालको प्रतिष्ठालाई वृद्धि हुने गरी कूटनीतिक अगाडि बढ़ाउन सबै पक्षलाई सभामुख अरियलको आग्रह। इण्डोनेशियामा ज्वालामुखी विस्फोट 3 जनाको ज्यान गयो। विश्वनाथ पर्वतारोहीको खोजी चल्दै। विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट। र नेपाल एकले लगातार 2 जित अमेरिका 3 विकेटले पराजित। हवस्त साँझ 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरु एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

जय नेपाल सत्य सेवा सुरक्षण प्रहरी कार्यक्रममा तपाईलाई हार्दिक स्वागत गर्दछु। म प्रहरी जवान टेक बहादुर निरौला। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.solefm.com तथा हाम्रो पात्र नेपाली पात्र मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 आठ बजेसम्म र आइतबार बिहान 7:30 आठ बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रभाव समितिको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्दछौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठाङ्ग्रिने जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवधनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा रगत रहन्जेल कुनै अपराध होस् या झै झगडा, बाढ़ी पहिरो वा आपद विपदमा परि छटपटाइरहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धारको कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा भन्ने मूल मान्यतालाई शिरोपर गर्दै कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छु। प्रहरी कार्यक्रमको आज 243 अंक हो। आजको अंकमा राष्ट्रवाद समितिको गीत, ठगी सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौं। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक भने नागरिक बिना वर्दीका प्रहरी हुन्, त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समितिको गीत, अहिलेलाई यहाँहरूको लागि।

0: राष्ट्रभाव समितिको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब लागौं प्रहरी साप्ताहिक गतिविधितर्फ। ड्रोन उडान नियन्त्रण तथा प्रतिबन्धको लागि अस्थायी प्रहरी चौकी दिङबुजे सोलुखुम्बुबाट प्रहरी टोली खटाइएको थियो। मिति 2083 साल 1 महिना 19 गते जिल्ला सोलुखुम्बु खुम्बु पासाङलाम्बु गाउँपालिका 4 सगरमाथा बेस क्याम्प एरियामा हुने ड्रोन उडान नियन्त्रण तथा प्रतिबन्धको लागि अस्थायी प्रहरी चौकी दिङबुजेबाट प्रहरी हवलदार शिव प्रसाद अधिकारीको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
1: कसैको इच्छा विपरीत युञ्जन्ने मनसायले गरेको क्रियाकलाप युञ्जन्ने दुर्व्यवहार हो। सार्वजनिक सवारी साधनमा हिँडुल गर्दा वा सार्वजनिक स्थलमा यौन आशयले अरूको शरीरको कुनै अङ्गमा छुने कार्य नगरौं। युञ्जन्ने क्रियाकलापसँग सम्बन्धित शब्द चित्रहरू कुनै पनि पत्र पत्रिका श्रव्य दृश्य तथा सूचना प्रविधिको माध्यमबाट प्रदर्शन गर्ने कार्य बन्द गरौं।
2: लेखेर बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गर्ने यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गर्ने जिस्क्याउने हैरान दिने जस्ता यौनजन्य दुर्व्यवहार नगरौं। सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थानमा यौनजन्य दुर्व्यवहार हुन सक्ने हुँदा सजग रहौं।
1: यौनजन्य दुर्व्यवहार भए गरेको पाइएमा चुप लागेर सहेर नबसौं। तत्काल नजिकको प्रहरीलाई खबर गरौं वा नेपाल प्रहरीको हटलाइन नम्बर 100 100 फोन गरी जानकारी गराउ।
2: यौनजन्य दुर्व्यवहार आफू पनि नगरौं र अरूलाई पनि गर्नबाट रोकौं। सभ्य नागरिकको परिचय दिउँ।
3: शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि नेपाल प्रहरीको सेफ्टी पिन अभियान।
0: मिति 2083 साल वैशाख 22 गते जिल्ला सोलुखुम्बु खुम्बु पासाङलाम्बु गाउँपालिका 4 स्थित रहेको सगरमाथा हिमाल आरोहण गर्ने क्रममा हिउँको ढिस्को झरी जिल्ला संकसभा साबिक मकालु गाविस 9 हाल मकालु गाउँपालिका घर भएका वर्ष 44 पेम्बा डेन्डुक शेर्पा र भारतीय नागरिक वर्ष 40 निमिष कुमार सिंह घाइते भएका हुन्। घाइतेहरूलाई उपचारका लागि एभरेस्ट हेलीद्वारा काठमाडौँ स्थित एम्स अस्पतालमा उपचारका लागि पठाइएको र निजहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
4: आज अलिक ढिलो देख्छु तिमीलाई, के भयो बहिनी? कसरी भन्नु दिदी, आफूले विश्वास गरेको मानिसले नै त्यस्तो गरेको कुरा नाइ, मलाई तपाईँले गाली गर्नुहुन्छ, गर्दिन, के भयो सबै भन न दिदी। त्यसले त मलाई फसायो, साथीको दाई भएकोले मैले उसको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेको थिएँ। फेसबुक मेसेन्जरमा कुराकानी हुँदै हामी बिच प्रेम भयो, अनि के गर्यो त्यसले? भिडियो च्याटमा लुगा खोल्न उसले मेरो फोटो र भिडियो खिच्यो अनि नराम्रो साइटमा राख्यो, दोष मेरो पनि हो नि। नरौँ, दोष तिम्रो होइन, तिमीलाई त झुक्काएको र फसाएको हो।
5: नचिनेका मात्र होइन, चिनेका मानिसले पनि अनलाइनमा यौन दुर्व्यवहार र यौन शोषण गर्न सक्दछन्।
4: सावधान, कसैले कर गरे पनि वा लोभ देखाए पनि नग्न फोटो र भिडियो खिच्नु र कसैलाई पठाउनु हुँदैन।
5: अनलाइन यौन शोषण भएमा नेपाल प्रहरीको साइबर ब्युरोमा रिपोर्ट गर्नुहोस्। रिपोर्ट इमेलबाट पनि गर्न सकिन्छ। स्क्रिनसट र सबै प्रमाण सुरक्षित राख्नुपर्छ, तर अरूलाई पठाउनु वा देखाउनु हुँदैन।
4: सहयोगको लागि चाइल्ड सेफ नेटको मेसेन्जर हेल्पलाइन र बाल हेल्पलाइन 10 9 8 सम्पर्क गर्नुहोला।
5: इन्टरनेटको सुरक्षित प्रयोग गरौँ, अनलाइन यौन शोषणबाट आफू बचौँ,
4: अरूलाई पनि बचाऊँ।
0: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट विभिन्न विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। मिति 2083 साल वैशाख 23 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दुधकुण्ड नगरपालिका वार्ड नम्बर 11 3 स्थित श्री सिंहकाली माध्यमिक विद्यालय सोलुखुम्बुमा प्रहरी निरीक्षक विकास राईज्यू र प्रहरी जवान पासाङ तामाङले बालबालिका विरूद्ध हुने अपराधहरू सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको र वैशाख 24 गते सोलु दुधकुण्ड नगरपालिका वार्ड नम्बर 3 तानाहान स्थित श्री पीके माध्यमिक विद्यालय सोलुखुम्बुका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरूको उपस्थितिमा प्रहरी निरीक्षक लोकबहादुर दियालीज्यू र प्रहरी सहायक हवलदार रञ्जु प्रधानले घरेलु हिंसा तथा बाल विवाह सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रस्तुतिकरण प्रस्तुत गर्नुभई कार्यक्रम सम्पन्न गर्नुभएको थियो।
1: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुरोध, मोबाइल हराएमा अथवा चोरी भएमा के गर्ने?
6: मोबाइल चोरी भएमा वा हराएमा सर्वप्रथम सम्बन्धित दूरसञ्चार प्रदायकसँग सम्पर्क गरी वा नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गई हराएको मोबाइलमा प्रयोग भएको सिम कार्ड बन्द गर्ने अथवा ब्लक गर्ने, जसले गर्दा तपाईँको मोबाइल अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको हातमा फेला परेमा पनि अपराधिक क्रियाकलापमा तपाईँको मोबाइल तथा सिमको प्रयोग हुन सक्दैन।
1: सावधान,
6: कतै तपाईँले हराएको मोबाइल फेला पारी आफूले राख्ने वा प्रयोग गर्ने विचार त गर्नु भएको छैन, यदि यसो हो भने एकपटक सोच्नुहोस् त। उक्त मोबाइल कुनै अपराधिक क्रियाकलापमा प्रयोग भई अपराधीहरूले अपराध लुकाउने क्रममा फालेको पो हो कि? यस्तो फोन तपाईँले प्रयोग गर्दै हुनुहुन्छ वा आफ्नो साथमा राख्नु भएको छ भने प्रहरीले अनुसन्धान गर्दै जाँदा तपाईँ पनि अनुसन्धान तथा कानूनी कार्यवाहीको दायरामा पर्न सक्नुहुन्छ, अथवा कुनै सामान्य व्यक्तिको रहेछ भने प्रहरीद्वारा अनुसन्धान गर्दै जाँदा तपाईँको साथबाट मोबाइल बरामद भएमा उक्त मोबाइल तपाईँले चोरी गरेको ठहर भएमा चोरी सम्बन्धी कसुरमा मुद्दा समेत पर्न सक्छ, जसले गर्दा कानूनी कार्यवाहीको दायरामा समेत फस्न सकिन्छ। यसकारण यदि तपाईँले कहीँ कतै कुनै बेवारिसे मोबाइल फेला पार्नुभयो भने नजिकको प्रहरी कार्यालयमा वा सम्बन्धित धनी खुलेमा निजलाई बुझाई असल नागरिकको परिचय दिनुहोस् र कानूनी कार्यवाही हुनबाट आफू पनि बस्नुहोस् र अरूलाई पनि बचाउनुहोस्।
1: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुद्वारा जनहितमा जारी सन्देश।
0: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्थानमा समुदाय प्रहरी साझेदारी, अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम, पीड़ित पुनः भेटघाट कार्यक्रम, मानव बेचबिखन तथा ओसर प्रचार रोकथाम, सार्वजनिक सवारी साधनमा हुन सक्ने यौनजन्य दुर्व्यवहार, ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न लघु जनचेतनामूलक घरेलु कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मादत इलाका प्रहरी कार्यालय नाम्चे, सोताङ, नेचा र प्रहरी चौकीहरूबाट उक्त कार्यक्रम गरिएको हो। प्रहरीले जनतासँग हातेमारो गर्दै गरेका यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रभाव भई समाजमा अपराधिक घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
7: हामीले हाम्रो बालबालिकालाई सानैदेखि धेरै कुरा सिकाउँछौ, बोल्न सिकाउँछौ, हिँड्न सिकाउँछौ, पढ्न सिकाउँछौ, अरू थुप्रै कुराहरू सिकाइरहन्छौ, तर के हामीले कहिले यौन दुर्व्यवहारबाट बस्न र विरुद्धमा बोल्न सिकाएका छौ? अहिले त झन् सोसियल मिडियाको गलत प्रयोगबाट बाल बालिकाहरू पीड़ित भइरहेका छन्। कसैले अश्लील फोटो त्याग गरिदिने, आफ्नो पासवर्ड सुरक्षित नहुँदा अरूले बदनाम गरिदिने जस्ता क्रियाकलापबाट कैयौं मानसिक पीड़ामा हुन्छन् भने कतिपय आत्महत्यासम्मको बाटो रोज्न पुग्छन्।
8: इन्टरनेट अथवा सामाजिक सञ्जालबाट बाल बालिका माथि हुने यौन दुर्व्यवहार अपराध हो। याद राख्नुहोस्, कसैले कसैको फोटो मर्फिङ अथवा अश्लील फोटोहरू टाइप गरिदिएमा कानून बमोजिम सजायको भागीदार हुनेछन्।
0: सगरमाथा राष्ट्रको गौरव भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा यस हप्ता हवाईजहाज मार्फत 1852 जना विदेशी पर्यटकहरूको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 2059 जना रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाका लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि अपराधी घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले ट्राफिक नियम उल्लङ्घन गर्ने जिल्लामा सञ्चालित विभिन्न सबै सदनलाई कार्यवाही गरेको छ। ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लङ्घन गर्ने 23 सबै सदन कार्यवाहीमा परेका छन्। कार्यवाही हुनेहरूमा ट्रक 2, ट्रयाक्टर 1, जीप कार 17 र मोटरसाइकल 3 रहेका छन्। कार्यवाहीबाट 24,500 रुपियाँ राजस्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मोटरसाइकल चलाउँदा बिना हेलमेट चलाउने, दुईजना भन्दा बढी सवार हुन नपाइने नियम भए तापनि दुईजना भन्दा बढी सवार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक समेतलाई कार्यवाही गरेको हो। यस्तै पहिलो सिटमा चालक सहित दुईजना भन्दा बढी सवार हुने जीप समेत कार्यवाहीमा परेका छन्। कागजात साथमा नराख्ने, क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ट्र्याक्टर तथा ट्रक तोकिएको क्षेत्र भन्दा अन्य जथाभावी स्थानमा पार्किङ गर्ने सवारी साधनलाई समेत कार्यवाही गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवधनको सुरक्षा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको हुँदा ट्राफिक नियमको पालन गर्न हुन सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ। अब सुनौ ठगी सम्बन्धी सचेतनामूलक सन्देश।
9: हजुर म्याडम, यो सरकारी प्रक्रिया हो। हजुरको 16 लाख रुपियाँ आमदानी भयो, त्यसैले पैसा पठाउनु भन्दा पहिले आयकर बुझाउनु पर्ने हुन्छ। बल्ल हजुरलाई हामीले पैसा पठाउन मिल्छ। हजुरले कति पनि चिन्ता नगर्नुहोस् म्याडम, पर्सि हजुरको खातामा 16 लाख पुगिसक्छ। ल म्याडम, हजुरलाई म भोलि दिउँसो फोन गर्छु। अनि सुन्नुहोस्, आइएमएसी रिटेलिङको ठेगानामा सुमन प्रसादको नाममा गर्नुहोला। हस् म्याडम, नमस्कार।
10: पसल बन्द गरेर मसँग जाउँ न, कति काम छ, बरु खाना खान गइहालौँ न। भइहाली गर्छु है, सम्झाउन त फोन। हेलो,
9: हजुर नमस्कार दिदी, म्याडम म लोकेन्द्र बोल्दैछु।
10: नमस्कार नमस्कार सर। होइन त मैले तपाईँले भनेको त सबै काम गरिसके त, खै कहिले आउँछ त मेरो पैसा?
9: पैसा त मैले भनेको समयमै तपाईँको खातामा आउँछ, तर एउटा अप्ठ्यारो आयो। अहिले सरकारको नयाँ नियम आएको रहेछ।
10: नियम होइन, के उद्देश्य नियम? के गर्नु पर्यो हामीले?
9: हजुरले केही चिन्ता नगर्नुहोस् म्याडम, म सबै मिलाउँछु। हजुरले के गर्नुहोस् भने नि, जुन नाममा पैसा पठाउनु भएको थियो नि, त्यसमा यो नयाँ नियम अनुसार लाग्ने दस्तुर 75,000 रुपियाँ पठाइदिनुहोस्।
10: फेरि पैसा पठाउने हामीले?
9: हजुर म्याडम, यो नियमको बारेमा त हामीलाई पनि जानकारी थिएन। अब यो नै अन्तिम प्रक्रिया हो, त्यसपछि 3,500 तपाईँको खातामा तुरन्त 16 लाख रुपियाँ आउँछ। बुझ्नु भयो नि? म्याडम, पैसा पठाइदिनुहोस्, काम तुरन्तै हुन्छ। हस् म्याडम, नमस्कार।
10: नमस्कार, नमस्ते महेशजी। हजुर नमस्ते। नमस्ते, अनि मञ्जु नानी चाँडै घरतिरै हिँडेको पाउँछु।
11: काशी किन, के भएर?
10: के हुनु नि दाई, आमा धेरै गाली भएर 50,000 सुहा भयो। के हुनु त्यस्तो, के हुनु नि? लोभले लाभ, लाभले बिलाभ। आजकल त्यो मोबाइलमा म्यासेज आउँछ नि, तपाईँलाई चिट्ठा पर्यो, तपाईँले 5 लाख जित्नु भयो भनेर। हो त्यस्तै म्यासेज मम्मीले पनि आए, अनि पहिला 50,000 पठाइदिनु, त्यसपछि हामी तपाईँको पैसा पठाइदिइहाल्छौँ भनेपछि मम्मीले 50,000 पठाइदिनु भएछ। अनि खाइदिने ठगहरूले, अनि तिनीहरू ठग हुन् भन्ने कुरा तपाईँले कसरी थाहा पाउनु भयो? समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट थाहा पाएको नि।
11: हाम्रो पैसा पनि डुबेको छ
10: सर। मञ्जु नानीले भने जस्तै पुलिसमा गएर रिपोर्ट गर्न त हुन्छ।

0: सरलगन्ना पारा ठगी गर्ने तिमीहरूलाई अस्ताब लानी तिनीहरूले
1: यति छिटै कसरी अपराधी पक्राउ पर्यो इन्सपेक्टर साहब? तपाईँहरूको साथ र सहयोगले गर्दा हामीले अपराधीलाई पक्राउन सफल भयौँ। तपाईँहरूलाई रिपोर्ट गर्दा साथ हामीले अनुसन्धान शुरू गरिहाल्यौँ। मैले सबै कुरा बुझेँ। अहिले यस्ता ठगीहरू धेरै नै भइरहेको छ। केही नगरी पैसा कमाउने गलत सोचको फाइदा उठाउँछन् यस्ता ठगीले। तपाईँहरूमा आत्मीय छ, प्रहरीबाट अपराधी उम्कन सक्दैन।
2: हेलो, नमस्कार आयनी,
3: म प्रहरी कार्यालयबाट बोल्दैछु। कार्यालय परम बताउन
2: एकैछिन है सर, म हजुर कल ट्रान्सफर गरिदिन्छु।
3: हेलो हजुर, नमस्कार सर, हामीलाई हजुरको सहयोग चाहिएको छ। हजुर के सहयोग भन्नुहोस् न
4: सर? सुन्नुहोस् न, यो इटहरी जाने पैसालाई काठमाडौँमा ल्याउने मिलाइदिनु न।
3: खै त, आज पनि त्यो अपराधी आउला जस्तो लागेन मलाई। दुई दिन भइसक्यो निगरानी गर्न थालेको। हेलो हजुर, रातो र निलो चेक सर्ट, टाउकोमा हेड टोपी, औसेल चेक, मैले छोड्नु।
1: हामी पुरै गिरोहलाई पक्राउ गर्न सफल भएका छौँ। अरू सहरहरूमा पनि यस्तो ठगहरू पक्राउ परिरहेका छन्।
5: धन्यवाद इन्सपेक्टर साहब, तपाईँले गर्दाखेरि हामी ठगिनबाट बच्यौँ।
1: यो त हाम्रो कर्तव्य हो।

0: प्रोडो एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. City FM. Studio time.
2: It's 8 PM. रातको 8 बजे.
0: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलरल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुर्गम नगरपालिका 5 सोलु खुम्बु
3: प्रसारण भएको कृषि विशेष बदलिरो नेपालको पुनः प्रसारण

0: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलितो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको आज 35औं स्थापना दिवस उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आज स्थापना दिवस मनाउँदैछ। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा आज विशेष समारोहको आयोजना गरेको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका छन्। आजको कार्यक्रमको शुरूमा नार्कले अहिलेसम्म गरेका काम र उपलब्धिबारे जानकारी दिँदै हुनुहुन्छ नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेल।
1: कृषि सम्बन्धी उच्च सम्बन्धन तथा अनुसन्धान गर्ने कृषि क्षेत्रका समस्याहरूको निराकरणको प्रकारहरू कृषि सम्बन्धी नीति तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको नेपाल कृषि अनुसन्धान परिषदले मुख्य गरेर जातीय तथा विकास, कृषि प्रणाली विकास, यस्तै प्रणाली हस्तान्तरण, सेवा तथा परामर्श, सुरक्षामा उत्पादन, कृषि आनुवंशिक स्रोत संरक्षण, सामाजिक विश्लेषण गर्ने निगम सुधारमा हामीले मुख्य रूपमा यो कामहरू गर्दै आइरहेका छौँ र नेपाल कृषि अनुसन्धान परिषदको विभिन्न सन्दर्भमा हेर्ने भने चाहिँ हाम्रो 60 कार्यालय भएका छन् र विभिन्न 23 जिल्लामा हामी सञ्चालन गरेका छौँ। हिमाली भूभागमा अनुसन्धान गर्ने 4 कार्यालय भएका छन्, त्यस्तै पहाड़ी क्षेत्रको लागि 40 र तराई क्षेत्रको लागि 16 विभिन्न कार्यालयहरू चाहिँ आवासीय छन् र त्यस्तै हाम्रो विभिन्न बाह्य अनुसन्धान स्थलहरू हामीले विकास गरेको प्रविधिहरू चाहिँ किसानको खेतबारीमा लगेर चाहिँ किसानकै सहभागितामा हामीले परीक्षण गर्ने गर्छौँ र यसलाई बाह्य अनुसन्धान स्थलहरू 110 छन् भने यसलाई हामी क्रमिक रूपमा चाहिँ अनुसन्धान सेवा तर अगाडि बढेका छौँ र अहिले हामीले चाहिँ नार्क प्रविधि गाउँ भनेर एउटा गाउँलाई नै हाम्रो प्रविधिहरूले चाहिँ विश्वविद्यालयलाई चाहिँ किसानहरूलाई सिकाउने स्थलको रूपमा हामीले अगाडि बढाइरहेको छौँ र यो अहिले चाहिँ हामीले 4 प्रदेशमा 3 अनुसन्धान स्थलहरू प्रतिजनहरू स्थापना गरेका छौँ र हाम्रो बजेटको मुख्य रूपमा हेर्ने भने चाहिँ नेपाल सरकारको नै मेजर भनौँ न अहिले 0% बढिरहेको छ भने विगत 5-7 वर्षको ट्रेन्डलाई भन्यो भने चाहिँ हाम्रो करिब 3% हारमा चाहिँ बाह्य विदेशी जातीय संस्थाहरूबाट पनि हामीले चाहिँ अनुदान रकम चाहिँ प्राप्त गर्ने गर्छौँ। यो भएर चाहिँ अध्ययन भएर सबैले यो गर्दैन र नेपाल सरकारको बजेट नै हेर्ने हो भने चाहिँ कृषि मन्त्रालयको बजेटलाई हेर्ने करिब करिब यो सिधा भएकोले देखाउँछ होला, कुनै साल फर्कबाट होला, तर पनि एउटा एकरूपता यसमा देख्न सकिन्छ भने कृषि अनुसन्धानलाई प्राप्त बजेटलाई हेर्ने हो भने चाहिँ घट्दो क्रममा चाहिँ गएको देखिन्छ। यसबाट पनि अलिकति अनुसन्धानलाई चाहिँ बजेट कमी हुँदै गइरहेको र यसमा अलिकति लगानी बढाउनु पर्ने चाहिँ देखिन्छ पक्कै पनि। अब जनशक्तिको हिसाबले हेर्ने भने फेरि हाम्रो

था, वैसे नहीं जो भी आठ दस वर्ष देखने हमारे से इंप्रूवमेंट से सफाई वाला सभी रखें शुरू हो रहे था। मैं आशा करता हूँ आगामी एक दुई वर्ष लगातार से भी इंप्रूवमेंट हो रहा है, लेकिन हमारे स्पाइल जो है धेरै जस्तो जो बढाउन पनि भनेर कम मात्रै खुला प्रतियोगिताबाट आगामी वर्षहरूमा चाहिँ हामी दुई वर्षसम्म सत्ता दिन सक्यौँ भने मात्रै चाहिँ हामी अगाडि बढ्न सक्ने अवस्थामा हामी छौँ। र यो करिब 50% हामीलाई मान्छन् सकिरहेको अवस्थामा हामीले चाहिँ काम गरिरहेको छौँ। र यो यसमा चाहिँ यो एउटा खोजेको छ, यसमा हाम्रो अनुसन्धानकर्ताहरू चाहिँ महिला पुरुषहरू शिक्षण देखाउन खोजेको छ भने त्यसै स्नातकोत्तर पिएचडी र बिएससी गरेर मास्टर्स एमएससी पिएचडी गरेर गर्न सकिँदैन भन्ने चाहिँ अवस्थामा खाना देखाउन खोजेको छु। यसरी हेर्नेलाई चाहिँ हामी स्नातकोत्तर गरेर चाहिँ एमएससी पिएचडी गरेर चाहिँ यो पहिलो लागि देखाउँछ, पिएचडी गरेर देखाउँछ भने हामी जो यसमा चाहिँ राम्रो गर्न सक्दैन एउटा छ। र यो सार्वजनिक शिक्षाको कन्टेक्स्टमा हेर्ने हो भने यो हालियो भनेको चाहिँ करिब करिब नेपालले हालियो भनेको चाहिँ हो भने यो अर्को चाहिँ नेपालभन्दा बढी यसमा के देखाउँछ भने प्रति 1,00,000 जनसङ्ख्या बराबर चाहिँ एउटा अनुसन्धानकर्ता चाहिँ रहने गरेको छ। जस्तो भारतमा चाहिँ हेर्ने हो भने प्रति 1,00,000 एकजना नेपालमा

भारतमाले पढिदिएको कारण के भने वैज्ञानिकमा चाहिँ त्यहाँ चाहिँ पिएचडी नगरिकन एमपी गर्ने शिक्षण छैन त्यसले गर्दाखेरि संख्या बढिदिएको छ। र यसमा चाहिँ यो समग्र समय जस्तो यहाँ 3,58 करोड चाहिँ यो अहिले 4 लाखमा हामीलाई बजेट प्राप्त गरेको थियो र यसमा पनि अनुसन्धानलाई हेऱ्यो भने चाहिँ करिब करिब 60 करोडका हारलाई मात्रै खर्च गर्ने देखिन्छ किनभने यसमा तल

0: población, con la que se vive en la ciudad de la ciudad, segunda ciudad de la ciudad de la ciudad, con la segunda ciudad de la ciudad de la ciudad de la ciudad. Para que este primer vice se vaya a buscar a la gente, para que la gente vaya a la gente a buscar a la gente, a la forma de la mesa, a la gente sabe, a cada uno de la gente, a la gente como la gente, a la gente de la gente. Para que este quinto de la gente, a la gente va a buscar a la gente, a la gente va a buscar a la gente, a la gente va a buscar a la gente, a la gente va a buscar a la gente, a la gente va a buscar a la gente, a la gente va a buscar a la gente, a la gente va a buscar a la gente, a la मेरो समूहमा सारांश जस्तो प्रस्तुत गरे र यसमा अहिले हामीले जातीय विकासको नाप स्थापना अघि हेर्ने भने चाहिँ हामीले 117 विभिन्न बाह्य वस्तु हामीले सिफारिस गरेको थियौँ जातहरू भने अहिले नाप पछाडि हेर्ने भने चाहिँ करिब 1,500 बढी चाहिँ जातहरू चाहिँ हामीले सिफारिस गरेको छौँ सामान्य दरबारलाई चाहिँ लगाइएको छ हामीले सिफारिस गर्ने मात्रै होइन कि अब धेरै पुरानो भयो रोकिरहेको चिज बढी समस्याहरू देखियो भने त्यसलाई चाहिँ हामीले 18 जनवरी 3 नोटिफाई भन्ने छ असोसिएट गरेको चाहिँ दुई छवटा यसरी हेर्नु भने अहिले 1,000 जातहरू नस्लहरू चाहिँ हामीले किसान केन्द्रमा देख्न सक्छौँ र हामीले चाहिँ संरक्षण समर्थन गरिरहेको छ.
1: उहाँ हुनुहुन्थ्यो नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेल. अब लागौं प्री मनसूनमा अहिले परिरहेको पानी र अबको मौसमी अवस्था अनुसार किसानले गर्नुपर्ने तयारी बारेको कुराकानीतर्फ. मौसम तत्कालै धुम्मिने अनि पानी पर्ने क्रम चलिरहेको दुई हप्ताभन्दा धेरै भइसक्यो. प्री मनसूनमा दिउँसोपछि छिटफुट वर्षा हुनु स्वाभाविकै हो, तर बिहानैदेखि वर्खामा जस्तो पानी पर्ने भइरहेको छ. एकाएक बदली भएर पानी पर्न थालेपछि धेरैलाई चासो लाग्न थालेको छ आउँदो वर्खामा पानी पर्ला कि नपर्ला. अझ धेरै चासो र चिन्ता किसानलाई छ. प्राय सुक्खा हुने चैत वैशाख र जेठ मध्यसम्मको अवधि अहिले फरक देखिएको छ. देशका धेरै ठाउँमा पछिल्लो दुई हप्तामा पानी परेको छ. कतिपय ठाउँमा हावाहुरी चलेको छ. यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो छ अनि अबको मौसमी चुनौती के हो, कुराकानीमा हामीसँग हुनुहुन्छ नार्क

0: चासो स्वाभाविक रूपमा रहन्छ। र अर्को खुशीको कुरा चाहिँ के छ भने पछिल्लो समय चाहिँ यो मौसम पूर्वानुमान प्रति यहाँहरूले चाहिँ जुन पूर्वानुमान मिल्छ भनेर जुन विश्वास जागेको छ यहाँहरूलाई त्यसले गर्दा पनि होला पहिला पहिला मौसमलाई चाहिँ त्यति ख्याल गरिन्नथ्यो, आजकल चाहिँ हामी ख्याल गर्छौं सुन्ने गर्छौं भन्ने कृषकहरू पनि धेरै भेटिनुहुन्छ। यो सायद अब यो प्रविधिमा विज्ञानमा भएको विकास र कृषकहरूमा जागेको विश्वासको कारणले नै होला सबैले चासो दिनुहुन्छ।
1: हो, अहिले त प्री मनसुनको अवधि।
0: हजुर, अहिले प्री मनसुनको अवधि हो र यो अवधिमा चाहिँ सामान्यतया सुक्खा हुन्थ्यो, अहिले यो साल चाहिँ अलिकति फरक देखिया छ।
1: प्री मनसुनका बेला चाहिँ मौसमी गतिविधि हेर्दा चाहिँ बर्खा जस्तै लाग्ने, प्री मनसुनमा चाहिँ विगतमा यस्तो हुन्थ्यो?
0: अब धेरै अगाडिको त ठ्याक्कै याद हुँदो रहेछ तथ्याङ्क नै हेर्नुपर्ने हुन्छ, तर विगत एक दुई वर्षको हेर्दाखेरि चाहिँ यो पटक चाहिँ पानी अलि बढी नै परेको छ र जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्ने हो भने पनि यो वार्षिक वर्षाको करिब 12.5% वर्षा चाहिँ प्री मनसुनमा हुने र मनसुनमा चाहिँ 80% हाराहारी वर्षा हुने चाहिँ तथ्याङ्कले देखाउँछ। र अहिले दुई हप्तादेखि चाहिँ जुन यो पानी अलि बढी परिरहेको छ यो हेर्दाखेरि चाहिँ सबैलाई मनसुनमा पर्ने पानी अहिले परेर पछि सुक्खा हुने हो कि भन्ने जस्तो एउटा संशय चाहिँ पैदा भएको देखिन्छ।
1: त्यस्तो होला कि नहोला अनुमान केही गर्न सकिन्छ पूर्वानुमान?
0: हजुर, अब अहिले पानी बढी पर्दैन पछि कम पर्छ, पहिला पछि पर्ने पानी नै अहिले पर्यो भन्न त सकिँदैन मिल्दैन पनि, अब संयोग त्यस्तो भइदिनु पनि सक्छ, तर हामीले अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ यो टाइममा चाहिँ लगातार अब बीचमा सुक्खा हुँदै पानी पर्दा चाहिँ त्यस्तो लाग्ने थिएन होला, अहिले लगातार रूपमा फेरि देशैभरि नै पानी परेको हुँदाखेरि चाहिँ अब त्यो संशय आउनु चाहिँ स्वाभाविक
1: हो। यो विषयमा हामी पछि पनि कुराकानीलाई चाहिँ जोडाउँला। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग कुराकानीमा हुनुहुन्छ नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। विशेष गरी हामीले अहिलेको मौसम र अबको मौसमी चुनौती विशेष गरी कृषि र खेतीबालीमा जोडेर कुराकानी जोडिरहेका छौं। तपाईहरूले साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिन तयार पार्नुहुन्छ, त्यसमा चाहिँ मौसम मुख्य समेटिने विषय पनि हो। आज शुक्रबार, अब कहिलेसम्म चाहिँ साप्ताहिक रूपमा हेर्ने हो भने पानी पर्छ, आउँदो हप्ताको चाहिँ सम्भावित पूर्वानुमान चाहिँ के छ, के तयारी भइरहेको छ?
0: हामीले चाहिँ यहाँले भन्नुभएको जस्तै जल तथा मौसम विज्ञान विभागबाट हामीलाई एक हप्ताको जुन पूर्वानुमान प्राप्त हुन्छ त्यसको आधारमा हामीले बुलेटिन मार्फत सबै बाली नाली र पशुवस्तु मत्स्य पालन र घाँसे बालीसम्ममा सुझावहरू दिने गर्छौं, जस अनुसार चाहिँ गत शुक्रबार हामीलाई जुन प्राप्त भएको थियो त्यो बुलेटिनमा चाहिँ उहाँहरूले अब ठाउँ अनुसार कतै बढी कतै कम तर हप्ताभरि नै र देश लगभग देशैभरि नै वर्षा हुन्छ, मध्यमसम्मको वर्षा हुन्छ भन्ने जुन पूर्वानुमान आएको थियो त्यसकै आधारमा हामीले बुलेटिनमा सुझाव सल्लाह पनि राखेका थियौं र अब आज शुक्रबार फेरि हामी अर्को बुलेटिन जारी गर्दैछौं र अब यो शुक्रबारको बुलेटिन अहिले हामी यो अन्तर्वार्ताको समयसम्म त प्राप्त भइसकेका छैन, तर पनि जुन हिजो अस्तिदेखि समाचारमा आएको उहाँहरूको चाहिँ वेबसाइटमा राखिएको तथ्याङ्क हेर्दाखेरि चाहिँ पानी चाहिँ अझै पनि एक हप्ता जस्तो अझै पर्छ कि भन्ने जस्तो चाहिँ देखिराखेको छ।
1: हो, तपाईँले पूर्वानुमान गरे जस्तो चाहिँ लगातार तीन हप्ता चाहिँ पानी पर्ने चक्र चाहिँ दोहोरिरहेको भने जस्तै देशका चाहिँ कतिपय ठाउँ कहीँ थोरै ठाउँमा चाहिँ धेरै पानी कहीँ चाहिँ मध्यम हल्का वर्षा चाहिँ निरन्तर जस्तो चाहिँ भइरहेको छ र पूर्वानुमान मिलेको पनि छ। अब अहिले यो पानी पर्दाखेरि विगतमा चाहिँ हामीले यो बेलालाई सुक्खा सिजन भनिन्थ्यो र जेठ 15 पछाडि चाहिँ पानी पर्छ अथवा मनसुन चाहिँ शुरू हुन्छ भनेर भनिन्थ्यो। अब अहिले खास गरी किसान र खेतीमा यसको प्रभाव चाहिँ के छ अहिलेको मौसमको?
0: जुन दुई हप्ता अगाडिदेखि पानी पर्न शुरू गर्यो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँभित्रै सक्ने अवस्थामा पुगेको थियो, यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलिक बढी पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौं। जस्तो के छ भने कतिले चाहिँ काटेर थ्रेसिङ फ्लोरमा जम्मा गर्नुभयो तर कुट्न भ्याउनु भएको थिएन, अब त्यस्तोले चाहिँ अलिअलि त्यस्तो धेरै असर त छैन अलिकता कम भयो। त्यस्तै गरी पहाड़ी भेगमा चाहिँ कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ, त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखिया छ, त्यो हिसाबले चाहिँ असर पर्यो पहाड़मा चाहिँ अलिक

0: असर पर्यो भने अब उच्च पहाड़मा चाहिँ फेरि केही ठाउँहरुमा गहुँ भित्रै सक्नु भएको छ, अब केही ठाउँहरुमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन, त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी मुङ लगाउने किसानहरुको लागि चाहिँ अब अहिले यो ठ्याक्कै पिक टाइम नै भनौ न, यो पिक टाइम नै हो। अब विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको, मुङ लगाउनै गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएछौँ। त्यस्तै गरी जुट लगाउन पनि त्यसले चाहिँ असर गरेको, जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त पर्यो नै, सँगसँगै हावाहुरी मेघ गर्जन चट्याङको पनि असर छ, अनि यसले चाहिँ फाटाफुट पशु वस्तुहरूमा मानवीय क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ। भने यतिखेर चाहिँ फूल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलिक बढी नोक्सानी गरेको र पोहोर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
1: तपाईँले पूर्व र उच्च क्षेत्रको चाहिँ अहिलेको चाहिँ मौसम र मौसमी अवस्था, जुन हावाहुरी सहितको चाहिँ असिना पानी सहितको चाहिँ कुराहरू जोड्नुभयो। तपाईँहरू मार्फत नै कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानको माझ पुग्ने गर्छ। यी क्षति हुन नदिन अथवा यी प्रभाव चाहिँ पर्न नदिन, किसानले चाहिँ जोगाउनु पर्छ है भनेर ध्यान दिन, जुन यसभन्दा अगाडि जुन सल्लाह सुझाव दिनुभएको थियो नि, त्यसले कति काम गर्यो अथवा किसानले चाहिँ त्यसको चाहिँ उपयोग गर्न पाउनु भयो कि भएन त के लाग्छ?
0: हजुर, अब त्यसरी हाम्रो फर्मल्ली हामीले यो यो ठाउँमा यति किसानकोमा पुर्यायौं र यति किसानबाट यस्तो प्रतिक्रिया आयो भन्ने चाहिँ हाम्रो त्यस्तो फर्मल रिपोर्टिङ चाहिँ गर्न सकिएको छैन अहिलेसम्म। यद्यपि हामीले बुलेटिनमा चाहिँ धेरै अगाडिदेखि नै प्री मनसुन सुरु हुने बेलादेखि नै जोड दिएर भन्ने गरेको कुरा चाहिँ के हो भने, यो प्री मनसुनको समयमा अचानक बादलको विकास भएर र विशेष गरी दिउँसो र मध्याहतिर पानी बढी पर्छ, हावाहुरी सहितको पानी पर्छ, त्यो भएर यहाँहरूले चाहिँ जस्तो विशेष गरी बढी असर गर्ने अहिले भनेको केरा खेती, केरा खेतीमा पनि जसको घडी छ पसाइसकेको केरा छ त्यस्तोमा चाहिँ टेको दिनुहोस् भनेको थियौँ। पशु चौपायालाई चाहिँ खुल्ला ठाउँमा नचराउनुहोस्, मौसमलाई एकदमै ख्याल गरेर चाहिँ यहाँहरूले चाहिँ सकेसम्म मौसम सफा भएको अवस्थामा चराउने र मौसम बिग्रन लाग्यो भने त्यसलाई चाहिँ ओतमा राखिहाल्ने त्यो गर्नुहोस् भनेका थियौँ। त्यस्तै गरी यो जुन मेघ गर्जन सहित चट्याङ पर्छ त्यतिखेर चाहिँ जुन बिजुली चम्किने पनि भन्छौँ हामीले, जुन त्यो प्रकाशको त्यो ज्वाला आउँछ झिल्का जस्तो आउँछ, त्यो आउँदाखेरि चाहिँ विशेष गरी यो बथानमा पालिने वस्तुहरूमा चाहिँ र पन्छीहरूमा त्यसले चाहिँ त्यो आत्तिने भाग्ने उत्तेजित गराउने हुन्छ। त्यो भएर यस्तो बिजुली चम्किने समयमा या मेघ गर्जन चट्याङ हुन लाग्ने समयमा चाहिँ पर्दाको व्यवस्था गर्नुहोस्, प्रकाश कम छिर्न दिनुहोस्, त्यो जुन झिलिक्क झिलिक्क जुन झिल्का जस्तो आउँछ त्यो चाहिँ भित्र आउन नदिने गरी व्यवस्था गर्नुहोस् भनेर हामीले बुलेटिनमा राख्दै आएका छौँ। भने अहिले यो मुङ खेती गर्ने किसानहरूलाई फोकस गरेर तपाईँहरूले मुङ लगाउने जग्गा तयारी गर्दा नै पानी निकासको चाहिँ उचित व्यवस्था गर्नुहोस् भनेका थियौँ। र अब जसले अब लगाउने तयारी गर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब हामीले एक हप्ताको पूर्वानुमानको आधारमा सुझाव दिने हुनाले यो चाहिँ मौसमको अवस्था हेरेर र खेतमा चिसानको अवस्था हेरेर मात्रै लगाउनुहोस्। धेरै चिसान भएको ठाउँमा लगाउँदा चाहिँ त्यो चाहिँ राम्रोसँग उम्रदैन, त्यो बिउ नै कुहिन्छ भन्ने कुराहरू चाहिँ हामीले बुलेटिनमा राख्दै आएका थियौँ। र क्रमशः अब आगामी हप्ताहरूमा पनि मौसम पूर्वानुमानको आधारमा कुन बालीमा के गर्ने, पशु वस्तुमा के गर्ने, माछा पालनमा के गर्ने भनेर हामी क्रमशः दिँदै जान्छौँ। त्यो भएर यहाँहरूले कुनै एउटा बुलेटिनलाई हेरेर लामो समयको योजना बनाउनु भन्दा हाम्रो बुलेटिन जब प्राप्त हुन्छ त्यसपछि एक हप्ताको लागि चाहिँ यहाँहरूले योजना बनाउँदै जाँदाखेरि चाहिँ राम्रो हुन्छ।
1: त्यो बुलेटिन भनेको शुक्रबार चाहिँ सार्वजनिक हुन्छ?
0: हजुर, हामीले शुक्रबार तयार गरेर सकेसम्म दिउँसोको समयमा पठाउने गरेका छौँ। पहिला चाहिँ हामी शुक्रबार 3 बजेपछि बल्ल मिटिङ बस्थ्यो र अलिक ढिला जान्थ्यो, अब अहिले चाहिँ हामी बिहानको समयमा तयार गरेर मध्याहसम्म पठाउने गर्न थालेका छौँ।
1: कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा आज कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। उहाँले भने जस्तै अघिल्लो साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिनले जे जति कुराहरू समेटेको थियो र त्यसको पालना गर्दा किसानले चाहिँ आफ्नो बाली फलफूल चाहिँ जोगाउन सहज हुन्थ्यो भने अब कतिपय अवस्थामा पालना गर्न सक्ने अवस्था रहेन र केही क्षति भएको अवस्था पनि छ। सामान्य रूपमा चाहिँ जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन गहुँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू फूलहरू हावाहुरीले चाहिँ क्षति गरेको नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ। अब पनि छ नि किसानसँग जुन गहुँ होला त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन् फूल चिचिलाहरू बोटमै छन्। हामी यो कुराकानी गर्दै गर्दा पनि अब पनि जोगाउन सकिन्छ कि केही सल्लाह छ कि तपाईँको?
0: हजुर अब यस्तो छ यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अप्नाउनु पर्ने हुन्छ।
1: त्यो भनेको फलफूलमा भए पनि खाद्यान्नमा भए पनि पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो।
0: हजुर अवस्था अनुसार हुन्छ। जस्तो अब जसले मकै लगाउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ जग्गा तयारी गर्दा नै राम्रोसँग पानी निकासको व्यवस्था गर्नु पर्यो। पानी जमिरहेको छ या चिसान अत्याधिक छ भने केही दिन पर्खेर बाली लगाउनु पर्यो। अब जसको चाहिँ मकैमा घोगा लागिसकेका छ दाना पनि राम्रोसँग बनिसकेका छ तर लडेको छ भने उहाँहरूले उठाउनु पर्यो त्यसलाई र खेतबाट चाहिँ बीचबीचमा कुलेसो काटेर पानी निकासको चाहिँ उचित व्यवस्था गर्नु पर्यो भने अब फलफुलमा जसको चाहिँ अहिले फुल फुल्ने विशेष गरी आँपमा फुल फुल्ने चिचिला लाग्ने अवस्था छ भने यहाँहरूले अझै पनि नेटको प्रयोग गर्नुभयो भनेदेखि जुन असिना पर्छ असिनाले पार्ने नोक्सानी चाहिँ कम गर्न सकिन्छ। अब हावाहुरी नै रोक्न त सकिँदैन तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि जस्तो यहाँहरूले चाहिँ हिउँदको समयमा होइन अब अहिलेलाई अहिलेबाट चाहिँ पाठ सिकेर आगामी हिउँदको समयमा चाहिँ त्यस्तो लामा हावाहरू जान नदिने अनि त्यसलाई चाहिँ प्राविधिकको सल्लाहमा चाहिँ यो ट्रेनिङ प्रुनिङ गर्ने भन्छौँ हामीले काँटसाँट गर्ने त्यो गर्नु पर्यो र सम्भव भएसम्म यहाँहरूले प्रिमनसुन सिजन यो साल मात्रै होइन हरेक साल प्रिमनसुनको समयमा हावाहुरी चल्छ मेघगर्जन चट्याङ हुन्छ असिना पर्छ तर त्यो कति बेला कुन ठाउँमा कुन समयमा पर्छ भनेर ठ्याक्कै निश्चित गर्न सकिँदैन। त्यो भएको हुनाले यहाँहरूले नेटको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ टेकोको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस् हाम्रो बुलेटिन हेर्दै गर्नुहोस् यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
3: मणिचूडको काख
4: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
4: घरबाट टाढा
3: सहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9816946561 र 9841954181 वेबसाइट झुले.com.np।
6: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर वन टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस्। 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको इएमआई उपलब्ध छ। चुनिएका वासिङ मसिनमा 6 इन्ची फ्रन्ट एक्सेलमेटिक निशुल्क र टिभीहरूमा 12 महिनासम्मको नेटी बिताकेज निशुल्क पाउनुहोस्। स्यामसङ सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात सर्तहरू लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू 24 महिनाको इएमआईमा 7.99% ब्याज लागू हुनेछ।

0: नेपाललाई चाहिएको सहयोग छ टाटा युद्ध पिकअप निस्वस्थ न रोकिन्छ
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352 5224-353

0: सुनि ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलित नेपाल सुनिरहनु भएको छ। आज हामीले प्री मनसूनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अपनाउनु पर्ने सावधानी बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि मौसम सल्लाह बुलेटिनमा समेटिने सल्लाह सुझाव साना किसानका लागि कति व्यवहारिक हुन्छ अनि उहाँहरूले के गर्न सक्नुहुन्छ त?
2: यहाँ एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो। अब व्यवसायिक किसानहरू चाहिँ स्वाभाविक रूपमा उहाँहरू चाहिँ अपडेट हुने, उहाँहरूको लगानी पनि धेरै हुने र लगानी गर्न सक्ने क्षमता पनि हुने, त्यसले गर्दा चाहिँ उहाँहरूले चाहिँ समयमै सावधानी अप्नाएको, प्राविधिकहरूसँग समयमा नै सुझाव सल्लाहहरू लिएर त्यसरी काम गरेको देखिन्छ। र जुन साना किसानहरू हुनुहुन्छ उहाँहरू चाहिँ त्यति सूचनाहरूमा पनि ख्याल नराख्ने र परम्परागत रूपमा मेरो बुवाले यस्तो भन्नुभएको थियो, आमाले यसो भन्नुभएको थियो, यसो गर्दाखेरि चाहिँ मेरो बाली जोगिया थियो भन्ने हिसाबले लाग्ने गरेको चाहिँ देखिन्छ। तर अब त्यो मात्रामा चाहिँ ठूलो र सानो, क्षेत्रफलमा ठूलो र सानो भए पनि असर त हावाहुरी चल्यो भने सबैलाई गर्छ नै। त्यो हिसाबले चाहिँ यहाँहरूले कुन सिजनमा कस्तो खालको असर गर्छ भन्ने चाहिँ विगतको अनुभवहरूलाई लिएर त्यो सिजन सुरु हुनुभन्दा अगाडि या सिजन सुरु हुने बेलामा नै पूर्व तयारीहरू गर्दा मात्रै जोगाउन सकिन्छ। र कतिपय अवस्थामा चाहिँ अब जोगाउने प्रयास गर्दा गर्दै पनि जोगाउन नसकिने पनि हुन्छ। जस्तो ठूलो क्षेत्रफलमा लगाइएको छ भने पनि जोगाउन गाह्रो हुन्छ। अब थोरै क्षेत्रफलमा लगाइएको छ त्यो जोगाउनलाई चाहिँ बढी खर्च लाग्छ कि त्यो बाली चाहिँ ठिक ठिकै अलिअलि क्षति भए पनि आउँदाखेरि चाहिँ फाइदा हुन्छ, हामीले त फाइदाको हिसाबले पनि हेर्नुपर्ने हुन्छ। यस्ता कुराहरूलाई पनि मध्यनजर गर्नुपर्ने हुनाले ठ्याक्कै हामीले यो वर्गको किसानले यसो गर्नुहोस् भन्दा त्यति उपयुक्त हुँदैन। तर यहाँहरूले चाहिँ सूचना समयमै लिनुहोस्, सिजन सुरु हुनु अगाडि अथवा सिजनको सुरुवातमा नै सावधानीहरू अप्नाउनुहोस् भन्दाखेरि चाहिँ सबै खालको किसानहरूले, सबै बाली लगाउने किसानहरूले लाभ लिन सक्नुहुन्छ।
1: उसो भए त नार्कले र नार्क अन्तर्गतको चाहिँ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जुन साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिन चाहिँ किसानमाझ पुर्याउँछ त्यसलाई अलिकति विस्तृत गर्नुपर्ने चाहिँ अवस्था जस्तो देखियो यो कुराकानी सुन्दाखेरि।
2: हजुर, त्यो चाहिँ अब हामीले समेटिने विषयवस्तुलाई पनि अझै बढाउनु पर्नेछ, किसानहरूसम्म पुर्याउनलाई पनि अझै हामीले मेहनत गर्नुपर्नेछ। सबै कृषकहरूले त्यो पाइराख्नु भएको छैन। र अर्को कुरा, कृषकहरूले पनि बुलेटिनमा दिएको सुझावहरूलाई चाहिँ मध्यनजर गरेर पूर्व तयारी गर्नुपर्ने छ। अब यो चाहिँ सबै पक्षबाट गर्नुपर्ने देखिन्छ। र अर्को चाहिँ के छ भने हामीले देशैभरको सबै बालीलाई समेटेर डिटेलमा जानकारीहरू दिँदाखेरि चाहिँ बुलेटिन एकदमै धेरै पेजको हुने, अहिले पनि हामी 17 पेज, 18 पेज, 20 पेजको बुलेटिन जारी गर्छौं। अनि कति किसानहरूलाई त निश्चित बाली नालीको मात्रै जानकारी भए पुग्छ, अनि उहाँहरूलाई चाहिँ मलाई चाहिने जानकारी कहाँ राखेको छ भनेर खोज्दा अलिकता झन्झटिलो हुने। अनि हामीले चाहिँ प्राय मुख्य बालीलाई चाहिँ अगाडि अनि त्यसपछि क्रमशः अरू बालीहरू राख्दै जाने हुँदाखेरि चाहिँ झट्ट हेर्दाखेरि उहाँहरूलाई सधैँ एकै तरिकाले चाहिँ यो बुलेटिन आइराखेको हो कि, मैले खोजेको कुरा चाहिँ प्रायोरिटीमा नपरेको हो कि भन्ने जस्तो कता कता फिल भएको रहेछ, त्यो चाहिँ हामीले पनि पाएका छौँ। अब यसलाई आगामी दिनमा त्यो छोटो पार्ने र यहाँहरूले ठ्याक्कै खोजेको कुराहरूलाई चाहिँ कसरी किसानहरूले छोटो समयमा ठ्याक्कै लिन सक्नुहुन्छ भन्नको लागि चाहिँ हाम्रो मात्रै प्रयासले चाहिँ सम्भव हुँदैन। अब हाम्रो बुलेटिनलाई आधार मानेर यो स्थानीय तह अथवा पालिका लेभलबाट चाहिँ उहाँहरूलाई त आफ्नो एरियामा कुन बाली कुन अवस्थामा छ भन्ने पनि थाहा हुन्छ। हामीले चाहिँ जस्तो उदाहरणकै लागि अब अहिले मकैको कुरा गर्ने हो भने यो कति ठाउँमा लगाउने बेला भएको छ, हामीले जग्गा तयारी गर्नुहोस् यो जात लगाउनुहोस् पनि भन्नुपर्ने परिरहेछ। कतिपय ठाउँमा यो टप ड्रेस गर्ने युरिया मल हाल्ने बेला भएको छ, त्यो जानकारी पनि दिनु परेछ। अनि त्यसपछि कतिपय ठाउँमा घोगा लागेर ढल्ने अवस्था छ, ढल्न नदिनु अथवा ढलेकोलाई यसो गर्नुहोस् भन्न परिरहेछ भने बजारमा हामी पोलेको मकै खाइरहेछौँ, यसको अर्थ त हार्भेस्ट भइसकेको छ होइन। अब त्यो हार्भेस्टिङ फेजमा पुगेकोलाई पनि सुझाव दिनु परेको छ, गर्दा त यतिकै पनि लेन्थ लामो हुने हो। तर यस्तो काममा चाहिँ पालिकाहरूले चाहिँ छुट्टै बुलेटिन जारी गर्ने गरी जानुभयो भने चाहिँ सजिलो के हुन्छ भने उहाँहरूले आफ्नो पालिकालाई मात्रै फोकस गरेर दिँदाखेरि लगभग बुलेटिनको लेन्थ अहिलेभन्दा आधा नै कम हुन्छ र किसान मैत्री पनि हुन्छ र त्यहीको समस्यालाई उहाँहरूले अलिकता जोड दिएर पनि भन्न सक्नुहुन्छ। त्यसो गर्दाखेरि चाहिँ यो चाहिँ अझै प्रभावकारी हुन्छ। यद्यपि हरेक पालिकाले अब 753 बुलेटिन तयार गर्नु फेरि व्यावहारिक रूपमा त्यति आवश्यक पनि छैन, राम्रो पनि छैन। त्यो हिसाबले चाहिँ हामी आगामी दिनहरूमा चाहिँ यो एकै खालको हावापानी भएको क्षेत्रको लागि चाहिँ एउटा बुलेटिन जारी गर्ने, जस्तो पूर्वी तराई भरिको लागि चाहिँ एउटै बुलेटिन चाहिँ काफी हुन्छ, त्यस्तै गरी मध्य तराईको लागि अर्को एउटा होला, पश्चिमी तराईको लागि अर्को एउटा होला भनेको ठ्याक्कै संख्यामा तीन नभने पनि तीन चारवटा बुलेटिन हामीले तयार गर्यौँ भने त पूरै तराई कभर हुन्छ। यस हिसाबले मध्य पहाड, उच्च पहाडमा यसरी जाने चाहिँ हाम्रो दीर्घकालीन सोच छ।
3: भनेको तपाईँहरूले जुन बुलेटिन तयार पार्नुहुन्छ त्यो भनेको राष्ट्रिय कृषि वातावरणमा गएर चाहिँ हामीले साप्ताहिक रूपमा अथवा जुनसुकै बेला पनि हेर्न सकिन्छ।
2: हाम्रो वेबसाइटमा पनि हुन्छ, फेसबुकमा पनि हामीले पोस्ट गरिराखेका हुन्छौँ, हाम्रो वाट्सएप ग्रुप पनि छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। र अब गएको भन्दा पनि हामीलाई महत्वपूर्ण त आगामी हप्ता के हुन्छ भन्ने हुन्छ, त्यो हिसाबले चाहिँ यहाँहरूले एकपटक हाम्रो फेसबुक पेजलाई फलो गरिदिने अथवा हाम्रो वाट्सएप ग्रुपमा अथवा च्यानलमा चाहिँ यहाँहरू जोडिने गर्नुभयो र हाम्रो वेबसाइट हेर्नुभयो भनेदेखि यहाँहरूले त्यो चाहिँ अपडेटेड बुलेटिन पाउनुहुन्छ। त्यस्तै गरी नार कृषि भन्ने मोबाइल एप पनि छ हाम्रो, त्यो चाहिँ त्यो मोबाइल एपलाई डाउनलोड गरेर यहाँहरूले हप्ताको एकपटक शुक्रबार बेलुका चाहिँ बुलेटिन के आएको रहेछ भनेर हेरिदिनु भयो भने त्यो चाहिँ फेरि अफलाइनमा एक हप्तासम्म यहाँले हेर्न मिल्छ। फेरि हरेक शुक्रबार बेलुका एकचोटि चेक गरिदिनु भयो भने त्यो हप्ताभरिको लागि बुलेटिन चाहिँ सजिलो गरी ठ्याक्कै मोबाइलमै हेर्न सकिन्छ, किन अहिले त एन्ड्रोइड मोबाइल त सबैले बोक्नुहुन्छ, नभए पनि घरमा एकजनासँग त कम्तीमा हुन्छ नै जस्तो सुकै किसानहरूसँग पनि। त्यो गर्नुभयो भने चाहिँ यहाँहरूलाई बढी प्रभावकारी हुन्छ र हामीलाई सुझाव सल्लाह पनि यहाँहरूले दिन सक्नुहुन्छ, हामी सुझाव सल्लाहको पनि अपेक्षा गर्छौँ।
3: कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। हामीले यतिन्जेलसम्म चाहिँ अहिले प्री मनसुनमा जुन भइरहेछ, पानी परिरहेछ, हावाहुरी असिनाहरू चाहिँ आएको अवस्था छ, यसलाई चाहिँ चर्चा गर्यौं। कतिपय ठाउँमा त यही पानीको पनि फाइदा अथवा राहत पो थियो कि यो छुटेको विषय?
2: हजुर, अवश्य पनि, जस्तो हामीले नै अहिले पछिल्लो समय पाएको अपडेट अनुसार जस्तो उच्च पहाड़ी भेगहरूमा जुन लेकाली फलफूल भन्छौँ हामीले, स्याउ, ओखर होइन, यी बालीहरूमा चाहिँ फेरि यसले एकदमै राम्रो राहत दिएको छ। जुन हिमपात भयो यो हिमपात हुँदाखेरि चाहिँ यो बिस्तारै पग्लँदै जाने र माटोको भित्रसम्म चाहिँ यसको चिस्यान पस्ने र पछि बीचमा खडेरी नै त नभनौ पानी कम पर्ने अथवा सुक्खा हुने समयमा पनि बिरुवाले चाहिँ पुनः त्यो माटोमा रहेको चिस्यान चाहिँ लिन सक्ने हुँदाखेरि चाहिँ त्यस्ती क्षेत्रहरूमा, उच्च पहाड़ी क्षेत्रहरूमा चाहिँ यो पानीले त्यस्तो नोक्सानी नै गरिसकेको अवस्था छैन, विशेष गरी फलफूल बालीको लागि त्यो छ। तर अर्को चाहिँ समग्रमा चाहिँ के चाहिँ भइराखेको छ भने अब अहिले स्वाभाविक रूपमा तापक्रम बढी नै हुने समय, यद्यपि अब हामीले गत हप्ता र अहिले के छ भन्दा चाहिँ तापक्रम घटेको होला, काठमाडौँमा चिसो पनि छ, तर समग्रमा चाहिँ यो गर्मीको समय पानी चाहिँ प्रशस्त मात्रामा पर्दाखेरि चाहिँ यो चाहिँ हामीले ह्युमिडिटी भन्छौँ, आर्द्रता, हावामा आर्द्रता प्रशस्त हुँदाखेरि चाहिँ रोग किराहरू बढिराखेको अथवा बढ्ने सम्भावना चाहिँ हुन्छ। त्यो भएर यहाँहरूले आफ्नो खेतबारीमा चाहिँ यो नियमित रूपमा चाहिँ निगरानी राख्ने, अनुगमन गर्ने र रोग किराहरू बढ्न लागेको छ भनेदेखि चाहिँ हामीले बुलेटिनमा दिएको आधारमा पनि र थप जानकारी चाहिएमा आफ्नो पालिकामा कार्यरत कृषि प्राविधिकहरूसँग सम्पर्क गरेर यो रोग किरा नियन्त्रणको लागि चाहिँ यहाँहरू अलिकति चनाखो हुनुपर्छ।
3: तपाईँले अघि जोड्नुभयो नि कतिपय किसानहरू चाहिँ मकै लगाउने तयारीमा हुनुहुन्छ र कतिपय किसानको खेतमा चाहिँ चैते धान बाली पनि छ, भनेपछि मुख्य बाली अहिले जुन छन् ती मुख्य बालीका लागि यो पानी सँगसँगै गर्नुपर्ने तयारी चाहिँ के हो त?
2: हजुर, अब अहिले चाहिँ हामीले जुन सिंचित क्षेत्र छ त्यहाँ हेर्ने हो भने चाहिँ चैते धान चाहिँ सबैले लगाइसक्नु भएको र करिब करिब अब अहिले त धेरै जसो ठाउँमा चाहिँ दोस्रो पटक युरिया मल छ भने टप ड्रेस भन्छौँ हामीले, त्यो अवस्थामा पनि पुगेको छ। अब यस्तो बेलामा चाहिँ यहाँहरूले मल खाद जुन युरिया मल टप ड्रेस गर्नुहुन्छ त्यो बेला चाहिँ विचार पुर्याउनु पर्ने कुरा के हो भने हामीले मल त छर्छौँ यसो एकछिन घाम लाग्ने बित्तिकै घाम लाग्यो भनेर मल छरिदिइहाल्छौँ तर त्यसको 24 घण्टासम्ममा यदि ठुलो पानी पर्यो र त्यो खेतबाट चाहिँ पानी बगेर तलतिर होचो भूभागतिर जाने अवस्था भयो भने चाहिँ त्यो माटोमा मल राम्रोसँग मिलिसक्न भ्याएको हुँदैन र त्यो त्यो चाहिँ खेर जान्छ नाइट्रोजन खेर जान्छ त्यो भएर यहाँले चाहिँ आगामी 24 घण्टासम्ममा कत्रो पानी पर्नेवाला छ यहाँले मल छर्नुभयो हल्का खालको मात्र पानी पर्यो यहाँको खेतमा जम्मा भएको जमेको पानी चाहिँ बगेर तलतिर गएन भने चाहिँ त्यति डराउनु परेन नत्र भने पानी नबग्ने सुनिश्चित भएर मात्रै मलखादको व्यवस्था गर्नु पर्यो त्यस्तै गरी रोग किरा देखिएको छ र यहाँहरू चाहिँ नियन्त्रणको लागि विषादीको प्रयोग गर्दै हुनुहुन्छ भने त्यो त्यो कुरा पनि यहाँले ख्याल गर्नु पर्यो कि विषादी हालेपछि पानी पर्यो भने चाहिँ त्यो बगाएर लैजान्छ त्यो प्रभावकारी हुँदैन त्यो भएर यहाँहरूले चाहिँ यस्ता कुराहरूमा ध्यान दिनुपर्छ र अर्को भनेको चाहिँ यहाँहरूले जुन मुङ लगाउनु भएको छ अब मुङ लगाइसक्नु भएको छ भने त्यहाँ पनि पानी निकासको चाहिँ व्यवस्था हुने गरी गर्नुभएको छैन भने अब कुलेसो काटिदिनुहोस् अनि त्यसमा चाहिँ पानी निकासको उचित व्यवस्था गर्दा राम्रो हुन्छ र त्यस्तै गरी मकै पनि कतिपय ठाउँमा लगाइसक्नु भएको छ अब केही थोरै ठाउँहरूमा चाहिँ मकै लगाउने तयारी गर्दै हुनुहोला त्यहाँ पनि यहाँहरूले चाहिँ पानी जम्न दिनु भएन निकासको व्यवस्था गर्नु पर्यो प्राय गरेर के हुन्छ भने पानी धेरै परेर धान बाली बाहेक अरू बाली फलफूल तरकारीमा चाहिँ पानी धेरै जम्यो भने जरा कुहिने रोगहरू लाग्ने बोट कमजोर हुने जराको विकास नहुने हामीले दिएको मल खाद चाहिँ त्यसले राम्रोसँग लिन नसक्ने र विषादी सर्कँदाखेरि पानी पर्यो भने त्यसलाई बगाएर लग्दाखेरि एउटा चाहिँ यो रासायनिक प्रदूषण पनि हुने र अर्को चाहिँ हामीले छरेको विषादीले चाहिँ प्रभावकारी रूपमा काम नगर्ने हुन्छ यस्तो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ
3: यो कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले सुन्दै आएको कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने निकायका प्राविधिक अधिकृत रामेश्वर रिमाल खास गरी उहाँ नारको कृषि वातावरण अनुसन्धान केन्द्रका चाहिँ प्राविधिक अधिकृत हुनुहुन्छ र जुन निकायले चाहिँ कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानका लागि जारी गर्ने गर्छ र त्यसको पालना गर्न सक्ने हो भने यी मौसमी घटनाक्रमहरूबाट चाहिँ किसान मातहतका निकायले पनि फाइदा लाभ लिन सक्नुहुन्छ र यसको चाहिँ प्रयोगको तर्फबाट कुराकानी जोड्दै गर्दाखेरि बाली विशेष र मौसमको सम्बन्ध हामीले विशेष रूपमा चाहिँ चर्चा गर्छौं मौसम अनि बाली विशेष त्यसै गरी फलफूल यो सम्बन्ध चाहिँ किन यस्तो चाहिँ पारस्परिक अथवा एकअर्कामा चाहिँ अन्तर्निहित सम्बन्धित छ
2: हजुर यो एकदमै महत्वपूर्ण कुरा तर सरल भाषामा भन्न अलिक गाह्रो कुरा पनि भयो होइन कस्तो हुन्छ भने अब कुनै पनि स्थानमा तापक्रम कति रहन्छ वर्षा कति हुन्छ त्यो पनि वार्षिक रूपमा कति वर्षा हुन्छ तापक्रम चाहिँ कतिदेखि कति डिग्रीसम्मको चाहिँ यो भेरिएसन हुन्छ त्यसको आधारमा हामीले त्यो ठाउँमा कुन बाली हुन्छ भनेर बल्ल त्यो प्राकृतिक रूपमा नै निर्धारण भएको हुन्छ र हामीले लगाएको बाली आगामी हप्तामा चाहिँ कस्तो मौसम रहँदाखेरि त्यो बालीमा चाहिँ कस्ता प्रतिकूल या अनुकूल प्रभावहरू हुन्छ र अनुकूल प्रभाव हुँदा त स्वाभाविक रूपमा बालीलाई राम्रो हुने नै भयो प्रतिकूल हुँदाखेरि चाहिँ हामीले जोगाउनलाई के गर्नुपर्छ त भनेर सधैँ चनाखो हुनुपर्ने हुन्छ त्यस हिसाबले चाहिँ हामीले कुनै पनि ठाउँको हावापानी मौसम त्यसमा लगाइने बाली र बालीको पनि जात कुन जात लगाइन्छ यो कुराहरू र त्यसमा चाहिँ हामीले यो व्यवस्थापनको लागि चाहिँ के कस्ता कर्महरू गर्छौँ के कस्ता जानकारीहरू लिन्छौँ र त्यो जानकारीहरू कति पालना गर्छौँ त्यसको आधारमा चाहिँ अन्तिममा चाहिँ त्यो बालीले दिने प्रतिफल अथवा उत्पादन भनौँ उत्पादकत्व भनौँ होइन यी कुराहरू चाहिँ यो एकदमै एकअर्कामा चाहिँ अन्तर्निहित भएको हुनाले अब यो विषय बुझ्न पनि जटिल छ बुझाउन पनि जटिल छ र जो किसानहरूले गर्दै आउनु भएको छ उहाँहरूलाई चाहिँ अब यो विज्ञानको तर्फबाट थाहा नभए पनि आफ्नो अभ्यासको हिसाबले मैले यसो गर्दा यस्तो भएको थियो भन्ने हिसाबले चाहिँ यहाँहरूलाई एक खालको जानकारी भइसकेको हुन्छ भने हामीले त्यसमा चाहिँ विज्ञान पनि जोड्न सक्यौँ मौसम पूर्वानुमानलाई पनि ख्याल गर्न सक्यौँ भने चाहिँ हामी धेरैभन्दा धेरै उत्पादन लिन सक्छौँ फाइदा लिन सक्छौँ र हामी निराश हुनु पर्दैन
3: हो मैले अघि पछि जोडौला भनेको एउटा विषय पनि थियो लगातार जसो प्री मनसुनमै पानी पर्दाखेरि अब बर्खामा पानी पर्ला कि नपर्ला झोरी खोज्नु पर्ने वा पर्खिनु पर्ने हो कि भन्ने कतिपय पूर्वानुमान चर्चाहरू चाहिँ अहिले भइरहेका छन्। खास गरी औसत वर्षाको चाहिँ कुरा हुने गर्छ मनसुनको चाहिँ बेलाको चाहिँ अघि तपाईँले भन्नुभयो 80% चाहिँ वर्षा भनेर चाहिँ भन्नुभयो। अब पूर्वानुमान अनुसार चाहिँ अहिलेको बर्खा अहिलेको मनसुनमा चाहिँ त्यसै गरी पानी पर्ला कि नपर्ला
2: अब यो चाहिँ ठ्याक्कै आधिकारिक रूपमा भन्ने निकाय चाहिँ जल तथा मौसम विज्ञान विभाग उहाँहरूले शुक्रबार मध्याहमा यो चाहिँ सार्वजनिक गर्दै हुनुहुन्छ। अनौपचारिक रूपमा मैले पाएको जानकारी र मेरो अहिलेसम्मको ज्ञानले पनि हेर्दाखेरि चाहिँ अब यो सालको मनसुनमा चाहिँ वर्षा चाहिँ सरदरभन्दा अलिकता कमै हुन्छ कि भन्ने छ र वर्षा कम भएसँगै अधिकतम तापक्रम र न्यूनतम तापक्रम चाहिँ अलिकता बढी हुन्छ त्यस्तो चाहिँ देखिराखेको छ। अब यद्यपि औपचारिक रूपमा उहाँहरूले पक्कै पनि भन्नुहोला सायद यस्तै यस्तै खालको चाहिँ पूर्वानुमान आकलन आउला भन्ने चाहिँ मैले पनि यो जुन गेस गरेको छु होइन। अब यस हिसाबमा चाहिँ हामीले सोच्नु पर्दाखेरि चाहिँ यो पटकको अहिले पानी धेरै परेर अब बर्खामा कम पर्ने त्यो पानी अहिले पर्यो भन्ने चाहिँ होइन। यो अहिले पर्ने पानी एउटा यसको आफ्नै छुट्टै विज्ञान छ र जुन मनसुन विकास भएर मनसुन सिजनमा पर्ने पानी त्यसको छुट्टै विज्ञान छ। तर अब कहिलेकाहीँ फेरि कस्तो पनि हुन्छ भने औसतभन्दा कम पानी पर्छ भनेर हामीले भन्दै गर्दा ठ्याक्कै हामी बसेकै ठाउँमा चाहिँ औसतभन्दा बढी पनि हुन सक्छ किनभने यो त देशभरको समग्र अवस्था हो र त्यो पनि चार महिनाको अवस्था हो। अब हामीले सरदरभन्दा कम पानी परे पनि बालीलाई चाहिने अवस्थामा पानी पर्थ्यो जस्तो हामीले मुख्य गरेर अहिले धान लगाउँछौँ। अब धानको चाहिँ ब्याड राख्ने समयमा राम्रोसँग पानी परेको छ धान रोप्ने समयमा राम्रोसँग पानी परेको छ अनि त्यसमा चाहिँ गाँझ हाल्ने अवस्थामा राम्रो पुग्ने गरी राम्रो मतलब त्यो बालीलाई पुग्ने गरी पानी परिदियो अनि त्यस्तै गरी दुध पसाउने बेलामा दाना लाग्ने बेलामा परिदियो र भित्राउने बेलामा चाहिँ झरी पर्दैन राम्रोसँग भित्राउनु पाइयो भने अरू त्यो बीचको समयमा चाहिँ अलिअलि सुक्खा हुँदाखेरि पनि उत्पादन फेरि राम्रोसँग आउँछ। त्यो हिसाबले चाहिँ किसानहरू त्रसित चाहिँ केही भइहाल्नुहुन्न भने ओहो सरदरभन्दा कम पानी पर्छ भनेको छ भने चाहिँ देशैभरि सबै ठाउँमा एकै नासको असर हुने हो कि या सरदरभन्दा बढी पानी पर्छ भन्ने आकलन आयो भने पनि ओहो मेरो ठाउँमा त बर्बादै हुन्छ कि त्यस्तो त्यो हिसाबले चाहिँ हामी अहिले भन्न पनि सक्दैनौँ र त्यसरी सोच्नु पनि हुँदैन। त्यो भएर हामीलाई बालीलाई चाहिने अवस्थामा पानी पर्छ कि पर्दैन भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ किनभने जस्तो सरदर पानी भन्दाखेरि हामीले लगभग देशको अब एक दुई स्थानमा अलि धेरै नै कम छ नत्र भने 1400 देखि 1600 मिलिमिटर पानी पर्छ भन्छौँ। त्यो सबै पानी धान बालीको लागि आवश्यक हुँदैन जुन मैले अघिको चरणहरू भने त्यो चरणहरूमा चाहिँ पुग्ने गरी पानी परेको छ या त्यो बीचमा पानी नपरे पनि हामीले चाहिँ नहर कुलो जुन सिँचाइको व्यवस्था गर्न सक्यौँ भनेदेखि उत्पादनमा खासै कमी आउँदैन। त्यो हिसाबले चाहिँ अहिले नै हामीले यसरी ठ्याक्कै यस्तो असर पर्छ भन्ने हिसाबले भन्नु चाहिँ हतारो हुन्छ तर यद्यपि अब यहाँले सोधिहाल्नु भयो अनौपचारिक रूपमा चाहिँ मैले चाहिँ यति भन्न सके
3: हो तपाईँले चाहिँ मलाई चासोको रूपमा राख्न सक्नुहोला जल तथा मौसम विज्ञान विभागले दिनुपर्ने जवाफ दिनुपर्ने उत्तर चाहिँ मसँग किन सोध्नुभयो भनेर हामी किसानसँग जोडिएको हुनाले यो किसानको चाहिँ चासोको विषय हो कि मनसुनमा औसतभन्दा कम अथवा धेरै पानी पर्ला भने किसानले अहिलेदेखि चाहिँ तयारी गर्नु पर्ला खास गरी हाम्रो कृषि अर्थतन्त्र मनसुनमा पनि त आधारित छ के तयारी गर्ने त उसो भए किसानहरूले तपाईँले मौसमलाई अनुमान गरेर किसानले अहिलेदेखि तयारी गर्नु पर्यो
2: अब यस्तो छ हामीले चाहिँ अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने करिब 40% हाराहारीको क्षेत्र मात्रै सिंचित छ भनेको त्यो जहाँ सिंचित क्षेत्र छ त्यहाँको किसानहरूलाई चाहिँ पानी बढी पर्दाखेरि सिंचाइको लागि सोच्नु परेन पानी नपुग्ने गरी अलिक कम पानी पर्यो भने सिंचाइको व्यवस्था गर्नुहुन्छ भन्दा बाँकी झन्डै 60% भूभागको किसानहरूले त यो जुन मनसुनी वर्षामा नै निर्भर रहनुपर्ने हुन्छ त्यसले गर्दा स्वाभाविक हो उहाँहरूको चासो हुनु स्वाभाविक हो र हामी सजग हुनु पनि स्वाभाविक हो हामी सजग हुनै पर्छ किसानहरूलाई हामीले यस्तो गर्नुहोस् भन्नै पर्छ तर अहिले नै यो चार महिनाको सिजनको औसतमा आउने मानको आधारमा चाहिँ हामीले तपाईँको यो अवस्थामा यस्तो प्रतिकूल नै हुन्छ भनेर अहिले भन्न सकिँदैन र अर्को कुरा फेरि हाम्रो भूगोल पनि यति जटिल छ कि हामी 2-4 सय 5 सय मिटर अथवा 1-2 किलोमिटर पर जाँदाखेरि नै कतै सरदरभन्दा बढी वर्षा भइरहेको भेटिन्छ, कतै सुक्खा खडेरी भइरहेको भेटिन्छ। त्यो हिसाबले चाहिँ अहिले हामी यति चाहिँ के भन्न सक्छौँ भने यो सरदरभन्दा कम वर्षा हुन्छ कि भन्ने पूर्वानुमान आउने हामीले सम्भावना देखिएको हुँदाखेरि सुक्खा सहने जातहरूको व्यवस्था गर्ने, तर त्यो भन्दै गर्दाखेरि फेरि कहिलेकाहीँ बीचमा 2-4 दिन चाहिँ फेरि झरिनै पर्ने गरी या ठूलो पानी पर्ने गरी आउनु पनि सक्छ। त्यो भएर यो पानी निकासको लागि उचित प्रबन्ध पनि होस् र सुक्खा भइहाल्यो भनेदेखि सिँचाइ गर्नुपर्ने अवस्था आउने हुनाले यहाँले मनसुन सिजन सुरु हुनुभन्दा अगाडि नै यो जुन कुलो नहर पैनी यो ठाउँ अनुसार जुन जे व्यवस्था छ जे भनिन्छ त्यसको चाहिँ सरसफाइमा ध्यान दिने र वर्षामा परेको पानीलाई संकलन गरेर राख्ने, आवश्यक पर्यो भने सिँचाइको लागि प्रयोग गर्ने, यदि मनसुन सिजनमा त्यो आवश्यक परेन भने हिउँदमा प्रयोग गर्न सकिन्छ। यो भनेको चाहिँ यहाँहरूले जस्तो सुकै यो आकलन आउँदाखेरि पनि गर्नुपर्ने कामहरू हुन्।
3: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। तपाईँले किसानका लागि चाहिँ अनुकूलन जलवायु अनुकूलनको चाहिँ कुरा जोड्नुभयो। विगतमा चाहिँ मधेसको संकट जुन पोहोर साउनमा चाहिँ सुक्खाग्रस्त मधेस घोषणा गर्नुपर्ने चाहिँ अवस्था आयो, यो यसरी चाहिँ मौसम मनसुनी चक्र चाहिँ किन फेरबदल हुँदैछ त?
2: हजुर, अब यो चाहिँ मुख्य कारण जलवायु परिवर्तन नै हो भन्ने हामी सबैको बुझाइ र अहिलेसम्मको अध्ययनहरूले पनि त्यस्तै देखाइराखेको छ र आगामी दिनहरूमा पनि हामीले यो विगतका केही वर्षहरू हेर्ने हो भनेदेखि चाहिँ यो आगामी दिनहरूमा पनि यस्तो चाहिँ हुनसक्छ। अब सरदरभन्दा कम वर्षा पनि हुनसक्छ, सुक्खा खडेरी पनि हुनसक्छ र जुन यहाँले मधेसको खडेरीको कुरा गर्नुभयो, अब यो खडेरीको कुरा गर्दा चाहिँ हामी के भन्छौँ भने कुनै एउटा सिजनको या एउटा सालको वर्षाको मात्रै प्रभावले खडेरी हुँदैन, यो चाहिँ लामो अवधिदेखि जोडिँदै आएको हुन्छ। जस्तो कि गत वर्ष मधेसमा जुन खडेरी भयो त्यो गत वर्ष पानी नपरेको कारणले मात्रै होइन, त्योभन्दा अघिल्ला वर्षहरूमा पनि वर्षा कम हुँदै आएको, हिउँदो अवधिमा लगभग वर्षा शून्य नै भएको र यो जुन भूमिगत पानी हुन्छ अन्डरग्राउन्ड वाटर त्यो चाहिँ सहरीकरण बढ्दै जाँदाखेरि त्यो चाहिँ बढी मात्रामा प्रयोग भएको र चैते धानको क्षेत्रफल बढ्दै जाँदाखेरि यो चाहिँ दोहन चाहिँ बढी हुँदै गएको र
3: भनेको जमिन मुनिबाट धेरै पानी निकालिएको
2: जमिन मुनिबाट धेरै पानी बोरिङबाट निकालिएको र चुरे क्षेत्रमा पनि अलिकता यो खलबल आइराखेको हुनाले चुरे विनाश पनि हुँदै गएको र तराईमा चाहिँ विशेष गरी यो जुन अन्डरग्राउन्ड वाटर छ यो भूमिगत पानी त्यो चाहिँ रिचार्ज हुने एरिया चाहिँ चुरे क्षेत्र भएको र त्यहाँ चाहिँ यो पारिस्थितिक प्रणाली चाहिँ अलिकता खलबल लिएको कारणले चाहिँ यस्तो हुँदै आएको हो। अब मानौ आगामी मनसुनमा पनि वर्षा कम भइदियो र हिउँद पनि फेरि गत वर्ष जस्तै सुक्खा भइदियो भने त यो खडेरी पनि गत वर्षको भन्दा अझ डरलाग्दो खडेरी आगामी वर्षहरूमा हुन सक्छ। त्यो हिसाबले चाहिँ हामीले दीर्घकालीन योजनाहरू बनाउनुपर्छ। अब त्यसको लागि प्राकृतिक रूपमा नै हामीले यो चाहिँ ठाउँ ठाउँमा चाहिँ पोखरीहरू खन्ने जसले गर्दा बर्खामा परेको बढी भएको पानी चाहिँ त्यहाँ सञ्चित भएर रहन्छ र त्यसले चाहिँ यो चिस्यान माटोमा चिस्यान दिइराख्छ। त्यस्तै गरी सिंचित क्षेत्रफलहरू बढाउने, नहरको कुलोको व्यवस्थाहरू गर्ने, समयमा नै त्यसको सरसफाई गर्ने र सँगसँगै हामीले सुक्खा हुन्छ या खडेरी हुन्छ भन्ने पूर्वानुमान भयो भने सुक्खा सहने जातहरूमा चाहिँ जोड दिने, सुक्खा सहने जातहरू लगाउने, अब सरदरभन्दा बढी वर्षा हुन्छ भन्ने भयो भनेदेखि डुबान सहने जातहरू लगाउने भनेको यस्तो कामलाई चाहिँ हामी यस्तो प्रविधिहरूलाई चाहिँ जलवायु अनुकूलन प्रविधि भन्छौँ। जलवायु अनुकूलन प्रविधिको पनि प्रयोग गर्दै जानुपर्छ र सकेसम्म हामीले प्राकृतिक रूपमा जुन पहिलाका जुन संरचनाहरू थिए जसरी पानीहरू चाहिँ संकलन हुन्थे जम्मा भएर बस्थे ती त्यस्ता कुराहरू चाहिँ यो यदि बिग्रिएको छ भने त्यसलाई चाहिँ हामीले समयमा नै र क्रमशः अब सुधार्दै जानुपर्ने चाहिँ देखिन्छ।
3: जस्तो अहिले प्री मनसुनमा चाहिँ मधेस त्यसै गरी तराई क्षेत्रमा पनि पानी पर्यो, विगतको कुरा जोड्दाखेरि स्रोतहरू कुवा इनार र चापाकल सुके भनेर तपाईँले भन्नुभयो, अहिलेको पानी र ती स्रोतसँगको सम्बन्ध केही छ?
2: अब त्योभन्दा अगाडि पानी कम परेको कारणले गएको यो प्री मनसुनको समयमा अथवा म तराई मधेसको कुरा गर्ने हो भने त मनसुनको पहिलो एक महिनाभरि नै सुक्खा नै थियो, खेती रोपाई गर्न सक्ने अवस्था नै थिएन, ब्याडमा बेर्न नै डढिसकेको अवस्था थियो। अब अहिले यो परेको पानीले अब केही दिनलाई चिस्यान चाहिँ दिन्छ त्यसले, जसले गर्दा यहाँहरूलाई ब्याड राख्न सजिलो हुन्छ। तर फेरि जुन ब्याडबाट बेर्न सार्ने रोपाई गर्ने बेला हुन्छ त्यो समयमा फेरि पानी कति पर्छ भन्ने कुराले चाहिँ त्यो बाली नालीको हिसाबले त्यो त्यहाँ चाहिँ त्यो जोडिन्छ भने समग्रमा खानेपानीको चाहिँ अवस्था के हुन्छ भन्नलाई चाहिँ अब आगामी दिनहरूमा वर्षा कसरी हुँदै जान्छ र यो भूमिगत पानी चाहिँ कसरी रिचार्ज हुँदै जान्छ भन्ने कुरा चाहिँ जोडिन्छ। त्यो भएको हुनाले हामीले अहिले जुन दुई तीन हप्तादेखि लगातार पानी पर्यो, तराईको कति जिल्लाहरूमा त अहिले पानी जमेर यो जुन मुङ लगाउनु पर्ने किसानहरूले चाहिँ अझै पर्खिरहेको अवस्था छ। त्यो हुँदैमा अब आगामी सिजनको सुक्खा टर्यो खडेरी टर्यो भनेर भन्न सकिँदैन।
3: हामी कुराकानीको अन्तिममा छौं। नारको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। पानी पर्ने क्रम विगत दुई तीन हप्तादेखि निरन्तर जस्तो छ, देशका चाहिँ धेरै जसो ठाउँमा चाहिँ हल्कादेखि मध्यम वर्षा, कतिपय ठाउँमा चाहिँ अलि धेरै वर्षा भइरहेका छन् र खास गरी जलवायु अनुकूलनको विषय चाहिँ पछिल्लो पटक प्राथमिकताको चाहिँ विषय बनेको छ। नार सँगसँगै विभिन्न निकायहरू जो खेती किसानीसँग चाहिँ जोडिएका छन् र किसानले पनि ध्यान दिनुपर्ने चाहिँ यो पाटो छ भनेपछि कति महत्वपूर्ण पाटो हो र अबका दिनमा गर्नु चाहिँ पर्छ कि?
2: अवश्य नै अबका दिनहरूमा कुनै वर्षको मनसुनमा या हिउँदको समयमा पानी कम पर्ला या बढी पर्ला त्यो एउटा पाटो भयो। सँगसँगै हामीले यो जलवायु मैत्री कृषि प्रविधिहरू जलवायु अनुकूलन प्रविधिहरूमा चाहिँ जोड दिनु पर्छ नै, किनकि आगामी वर्षहरूमा पनि जुन विगतको तथ्याङ्कको आधारमा गरिएको प्रक्षेपणहरू छन् तिनले चाहिँ त्यति ढुक्क हुने अथवा हरेक साल चाहिँ हामीले सोचे जस्तै अनुकूल हुँदै जाने भन्ने अवश्य पनि हुँदैन र देखिँदैन पनि। त्यसले गर्दा चाहिँ यो जलवायु अनुकूलन प्रविधिहरूमा चाहिँ नार्कले पनि धेरै अनुसन्धान धेरै पहिलादेखि नै गर्दै आइरहेको छ र त्यो चाहिँ निरन्तरता पनि दिइरहेको छ र सँगै हामीले यो कृषकहरूलाई चाहिँ यस्ता प्रविधिहरूमा जोड दिनुहोस्, यस्ता प्रविधिहरू गर्नुपर्छ भनेर हामी कतिपय ठाउँमा किसानहरूसँगै यो डेमोन्स्ट्रेसनको रूपमा अनि चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ सँगै किसान र यो रिसर्चर चाहिँ सँगै बसेर दुई चार सिजन नै हामीले जलवायु अनुकूलन प्रविधिहरू गरेर उहाँहरूलाई चाहिँ त्यसको हिसाब किताब लेखाजोखा गर्न लगाएर ल अब तपाईँलाई चाहिँ कस्तो लाग्यो भन्दा यो त एकदम प्रभावकारी रहेछ, गर्नुपर्ने यही रहेछ भन्ने लेभलसम्म उहाँहरूलाई एक खालको चाहिँ निश्चिन्त बनाएपछि अनि पुनः हामी फेरि अरू ठाउँहरूमा चाहिँ त्यसरी जाने गरेका छौँ भने सँगसँगै हाम्रो यो कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका विभिन्न निकायहरू र त्यसमा चाहिँ कार्यरत प्राविधिक साथीहरू जो स्थानीय तहमा नै काम गर्नुहुन्छ उहाँहरूले पनि त्यतिकै जोड दिइराख्नु भएको छ। कति पालिकाहरूले त यसमा अनुदानको व्यवस्था पनि गर्नुभएको छ र यो चाहिँ सामूहिक प्रयासमा र किसानहरूले पनि त्यतिकै चासोका साथ चाहिँ यो यस्तो यो प्रविधिहरूमा चाहिँ ध्यान दिनुभयो भने अवश्य पनि आगामी दिनहरूमा अब हामीले यो जुन नकारात्मक प्रभावलाई शून्यमै झार्न त सकिन्न, कुनै ठाउँमा झर्ला पनि, तर अबको बाटो चाहिँ त्यही हो। अब हामी जलवायु अनुकूलन प्रविधिहरूमा जलवायु मैत्री कृषि प्रविधिहरूमा नै अनुसन्धानमा पनि जोड दिने, प्रविधिहरूको पनि विकास गर्ने र विकास भएका प्रविधिहरूलाई किसानहरूसम्म पुर्याउने र किसानहरूले पनि ती प्रविधिहरू अवलम्बन गर्ने गर्दा चाहिँ आगामी दिनहरूमा यसको क्षति न्यूनीकरण गर्न सकिन्छ र अनुकूलित प्रविधिहरू अपनाएर उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ र जसले गर्दाखेरि चाहिँ हाम्रो खाद्य सुरक्षामा पनि टेवा पुग्छ।
3: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: ऋषि मन्त्र नाग सिंह
1: माछाका भुरा ढुवानी गर्दा पानीको तापक्रम वर्णन नदिन जुटको बोरा भिजाएर छोप्नुहोस्। सकेसम्म बिहान या साँझ पखको समय पारेर माछाका भुरा ढुवानी गर्नुहोस्।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: हाम्रा श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकपूर्ण जीवन जिउन, आत्मीय शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश लिनेछौं।
1: मित्रबाट धोका पाउँदा कहाँ सान्त्वना खोज्ने? जय मसीह प्रियजनहरू, मित्रबाट पाएको चोट पत्यार गर्न सक्ने हुन्छ, तर शत्रुका चुम्बन भने प्रचुर हुन्छन्। हितोपदेश 27 छ। ऊ एक समय एक विश्वसनीय साथी थियो, तर केही भयो अनि उसको मित्रता विश्वासघातमा परिणत भयो। एक साथी, पारिवारिक मित्र र विश्वास पात्र भएको मानिस अकस्मात शत्रु भयो। के तपाईसँग कहिले यस्तो भएको छ? कति पीडादायक कुरा है। तपाईँले जसलाई सधैँभरि आफ्नो साथमा रहनेछ भन्ने सोच्नु भएको थियो, त्यो व्यक्ति बिस्तारै टाढो गर्नु थाल्छ। तपाईँको फोन बज्दैन जब तपाईँ कल गर्नुहुन्छ वा हाल खबर बुझ्नु उसकोमा जानुहुन्छ। त्यहाँ तपाईँले पुरानो मित्रताको सम्बन्ध तपाईँको हुन्छ, तर त्यो सम्बन्ध चिसो र नाम मात्रको पाउनुहुन्छ। यो एकतर्फी मित्रता हो अनि तपाईँको मित्रले यस्तो हावभाव देखाउँछ कि ऊ तपाईँसँगको मित्रताको सम्बन्ध छोडेर धेरै टाढा पुगिसकेको छ। एक व्यक्तिले यसरी आफ्नो कुरा राखेका छन्, यदि कुनै शत्रुले मेरो अपमान गरेको भए म सहन सक्थे, यदि शत्रुले मेरो विरुद्धमा खडा भएको भए म उसबाट मुक्न सक्थे, तर यो तिमीबाट आउँदैछ। तिमी म जस्तै मान्छे, मेरो साथी, मेरो नजिकको मानिस जससँग मैले कुनै समय परमेश्वरको भवनमा मिठो सम्मतिको आनन्द उठाएको थिए। यी शब्दहरू 3000 वर्ष पहिले लेखिएका थिए, तर तिनीहरू आज बिहानको समाचार जस्तै ताजा छन्। जब एक भरोसा गरिएको साथी, तपाईँको सबैभन्दा नजिकको साथी, तपाईँबाट टाढा जान थाल्छ र जुनसुकै कारणले होस् तपाईँलाई शत्रुको रूपमा सोच्न थाल्छ, त्यो समयमा तपाईँ कस्तो अनुभव गर्नुहुन्छ? पुरातन इजरायलका राजा दाउदले पनि तपाईँले सामना गर्नुभएको उदासी र शोकको अनुभव गर्नुभयो। तपाईँलाई उसले आफ्नो शत्रु ठान्छन् जो तपाईँ हुनुहुन्न। मित्रको विश्वासघातको डरले तपाईँलाई अपेक्षित शत्रुको आक्रमणले भन्दा धेरै चोट दिन्छ। आफ्नो शक्तिभित्र दाउदले प्रयोग गर्ने सक्ने विभिन्न विकल्पहरू थिए। नियुक्त वा बर्खास्त गर्न सक्ने मालिकले जस्तै दाउदले उहाँलाई दोहोरो पार गरेको मानिसको जीवन दयनीय बनाउन सक्नुहुन्थ्यो। उहाँले आँखाको लागि आँखा र दाँतको लागि दाँत अनुसार प्रतिक्रिया दिन सक्नुहुन्थ्यो। त्यो मानिसलाई उसकै औषधिको एक खुराक दिन सक्नुहुन्थ्यो, जस्तो धेरै मानिसले गर्छन्। तर तपाईँलाई थाहा छ दाउदले के गर्नुभयो। तपाईँ यसको बारेमा पुरानो नियममा भजन सङ्ग्रह 55 पढ्न सक्नुहुन्छ। दाउदले यसरी आफ्नो भावना व्यक्त गरेर लेख्नु भएको छ, मेरो विचारले मलाई सताउँछ र म शत्रुको आवाजबाट विचलित छु। उहाँले इमानदारीपूर्वक स्वीकार गर्नुभएछ कि उहाँ सम्पूर्ण अवस्थाबाट टाढा जान चाहनुहुन्छ। दाउद अगाडि लेख्नुहुन्छ, ढुकुरका जस्तै मेरा पखेटा भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ। के तपाईँले कहिले असहज परिस्थितिबाट टाढा भाग्न पाएको थियो भन्ने अनुभव गर्नुभएको छ? यदि छ भने यो पदहरूमा दाउदले कस्तो महसुस गर्दैछन् भन्ने तपाईँले बुझ्न सक्नुहुन्छ। दाउद एक योद्धा हुनुहुन्थ्यो र आफ्नो जीवन कालमा उहाँले धेरै लडाई लड्नु भएको थियो र थुप्रै रक्तपात देख्नु भएको थियो। त्यसैले उहाँलाई थाहा थियो कि रिसले रिसलाई जन्म दिन्छ र हिंसा नै अझै धेरै हिंसा नै निम्ताउँछ। सोही कारण राउतले सोच्नुभयो कि होइन, उसले मलाई जस्तो व्यवहार गरेको छ मैले पनि त्यस्तै व्यवहार गरेर समस्याको समाधान निकाल्दैन। समाधान के हो वा अब कस्तो कदम चाल्नु पर्छ भन्ने कुरामा अनिश्चित राउतले प्रार्थनामा सम्पूर्ण कुराहरू परम प्रभुको अगाडि राख्नुभयो। भजन सङ्ग्रह 55:16-17 पदमा दाउदले यसो भनी परम प्रभुलाई पुकार्नु भएको छ, तर म त परमेश्वरलाई पुकार्छु र परम प्रभुले मलाई बचाउनुहुन्छ। बिहान बेलुकी र दिउँसो म दुःखमा उहाँलाई पुकार्छु र

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छ भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एन्सर प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि

Yeah.

0: नेता सातो भिसिसके आजकल आफ्नो त यति कार्पेटको विगत 10 वर्षदेखिको सुन्दर साथ यति कार्पेटका कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखड़ी हुंडा को नियम चेतना
1: हुंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भद्भदो
3: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
3: उखल हुंडा र खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
3: उखल हुँदाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारी भुजाङ उखल हुँदा
1: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842803000
4: धूम्रपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
5: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
4: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि नमरे तुल्य भयो म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
6: न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनुदूत कुम्बी नगरपालिका 5 सलेरी सुनखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सचर मोनो सर्वर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरमत गरिन्छ। पार्क पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385239 0385209 मोबाइल नम्बर 9860324426 र 9841902549। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुन्नुहोस्।

0: के भयो के को हल्ला चल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइरी भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनर छैन भने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पार्श्व सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
6: खेतबारी जोत्न खेती गर्न ल्यान्ड बनाउन केरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
7: ओखा ढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखा ढुङ्गा फोन 0375902222 98528 80222 साथै 98010208 95 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
8: नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
8: खै के भन्नु होला देवसीज्यू पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटा आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
8: टोल छिमेकको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनुपर्छ तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगीमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब
2: अनि के खानु भएको थियो र अब आर्थिनु पर्दैन उपचार हुन्छ
1: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
2: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बच्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
2: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
1: हजुर
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
1: हस् डाक्टर साहब हजुरले भन्नु यसै गर्छ
3: नेपाल सरकार विज्ञापन
4: सधैँभरि रोजे

0: 삶으로 처지도록하이.
1: 하이, 잔나다까 디누스?
2: 잔나다까? 뭐라고 전화는 해라?
1: 너, 잔나다까 나와서 비자네 반응되는?
2: 뭐라? 뭐라고 자는 재능이냐?
1: 말바니까라이 비자네 반응하거나 사마지 수리차 버터 프라토거나 말기타 라스티 포르시 포트라 로라하다니 보내나 बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
2: त्यति
3: मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

I'm not going to do it. I'm not going to do it.

0: आलोचना सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा सातौं क्षेत्र में घाँसपात काट्न गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुदूर दूरदर्शी उपभोक्ता समिति सुनिश्चितको।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त।
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
2: यहाँ उभ्याउनुहोस् है, एकचोटि तोलेर। अनि खाना कति खान्छ?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: बाट बचाउ र बचाउ, लैङ्गिक हिंसा सामाजिक अपराध हो। बालबालिका लैङ्गिक हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीहरूलाई परिचित नदिँदा जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय, उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग् निद्रा नलाग्
0: अनौठा विचार आउनु
1: निराशा बढ़ खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखि तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौं। नमस्कार, शुभरात्री।